0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना। धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शंकर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शंकर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
8: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
9: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
8: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
10: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
11: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
12: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
13: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
14: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
15: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
16: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
15: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्सो, क्लम्सुङ। सम्पर्क 9841626344, 9841626344।

0: 2344.
1: सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
2: आज 2083 साल जेठ 10 गते आइतबार सन् 2026 मे 24 तारीक अधिक जेठ शुक्ल पक्षको अष्टमी तिथि।
3: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
1: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
1: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
2: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
1: इरान सँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
2: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
5: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
5: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
6: सम्पर्क फोन नम्बर 9857035578, 9857075740, 9865367788।
7: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: काया कैरनमा अब खबरको सिलसिला। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा झण्डै दुई तिहाई छ। 11 महिना अघि संसदको बेलमा बसेका डीपी अर्याल सभामुख हुनुहुन्छ। सबै विपक्षी दलले सदनमा विरोध गरिरहेका रहँदा उहाँले सदन चलाउनु मात्रै भएको छैन, विधेयक पनि पारित गराउनु भएको छ। बजेट अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक 28 वैशाखदेखि 7 जेठसम्ममा 8 दिन चलेको छ। यी दिनमा बैठकका आकस्मिक, शून्य र विशेष समयमा बोल्ने रासोपाका सांसदहरू देशमा जल्दा बल्दा मुद्दा उठाएर सरकारलाई जवाबदेही बनाउन हत्किएका छन्। संसदीय अभ्यासमा समेत उनीहरू अलमलमा देखिन्छन्। प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा पनि आक्रामक देखिएका छन्। संसदमा विपक्षीहरूले समाजमा समग्र विषयमा आवाज उठाइरहेको देखिन्छ। व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, मन्त्रीको सम्पत्ति विवरण, पूर्व गृहमन्त्री सुदन गुरूङको कारोबारमा उनीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई व्यवस्था गर्दै नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाब नदिएको, संवैधानिक परिषदबाट वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश गरिएको, आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश जारी गरेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन्। सत्तारूढ़ रासोपाका सांसदहरू भने यी विषयमा मौन छन्। रासोपाका कतिपय सांसदले प्रश्न उठाउने गरेका छन्, तर आफ्नो निर्वाचन क्षेत्रका विषयमा मात्रै। अघिल्लो प्रतिनिधि सभामा पनि सानो संख्याको उपस्थिति हुँदा पनि रासोपाका सांसदहरूले राष्ट्रिय मुद्दालाई प्रखर रूपमा उठाउने गरेका थिए। राष्ट्रिय मुद्दामा रासोपा मौन र प्रतिपक्ष आक्रामक रहेको खबर आजको कान्तिपुरले छापेको छ। यसैबीच वैशाख 28 नीति तथा कार्यक्रम ल्याए यता प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आउँदो दिनमा पनि पर्खर हेरको रणनीति लिने पाएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोधका बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा रहेका छन्।
2: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाव महसुस गर्नु भएको छ। हिजो गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरूद्ध महासचिव शंकर पोखरेल सहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचाउमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र खुल्नु भएको छ। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताउनु भएको थियो। पार्टी आन्दोलन यही अवस्थामा चल्दैन, पुनर्गठन गरेर जानुपर्छ। महासचिवको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भन्नुभयो, नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिलाइ गर्नु हुँदैन। उहाँले ओलीलाई राजीनामा दिनुहोस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुंगोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताउनु भएको खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका छौं। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर कांग्रेसको संस्थापन र इतर पक्षबीच चुलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि वैशाख 1 गतेदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान चलिरहेको छ। वैशाख मसान्तभित्र अध्यावधि सक्ने समय सीमा विवादका कारण जेठ 21 बढ़ाइएको खबर कान्तिपुर दैनिकमा छ।
1: अस्ति शुक्रबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुर्याएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुङ्गी पुल, सड़क तथा गाउँमा क्षति पुगेको हो। ग्रामीण क्षेत्रमा जाने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएका छन्। तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लिम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। त्यस्तै ताप्लेजुङको सिदिङवा गाउँपालिका 4, साबलाङखु र पाँचथरको याङबर गाउँपालिका 4 थरपुर जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढ़ीले क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। शंखुवा सभाको मकालो गाउँपालिकामा बाढ़ीले चरणमा रहेका 200 भन्दा बढ़ी भेड़ा बेपत्ता बनाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
2: क्यान्सर निको पार्ने आशमा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लड़िरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले देशभरका क्यान्सरका 100 बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरूले बताएका छन्। पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डाक्टर अरूण शाहीका अनुसार औषधि अभावले देशभरका 100 क्यान्सर बिरामीको नियमित उपचार प्रक्रिया किमोथेरापी साइकल रोकिएको छ। यसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। सरकारले एक दशक अघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायहरूको भनाइ छ। आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
1: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्दै जिम्मेवारी दिएको छ। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकिएकालाई शिक्षा सचिव चुडामणि पौडेलले नियुक्ति पत्र दिनुभएको छ। वैशाख 19 अध्यादेश मार्फत विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हजुआगमा निर्णय गरेको भन्दै आलोचना शुरू भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा न्याय सम्पादनमा चुनौतीको विषयको सामग्री सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना।
9: यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
9: जान त जाने, बरु कहाँ जाने होला खै।
10: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
11: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772072।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर? दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठ सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: मौन प्रतिपक्षी आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै, बाढ़ी र पहिरोले ताप्लेजुङमा क्षति, क्यान्सरको उपचारमा औषधि र सलाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ। पछिल्लो समय दात्री निकायले दिँदै आएको अनुदान घट्दै गएका बेला चालू आर्थिक वर्षमा भने केही बढ़ेको देखिएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा वैदेशिक अनुदान 17.78 अर्ब रूपियाँ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 33.28% हो। अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले लक्ष्यका तुलनामा प्राप्ति कम भए पनि विगतभन्दा सुधार देखिएको जानकारी दिनुभयो। वैदेशिक अनुदान लिँदा गरेको सम्झौता अनुसारको परियोजनामा काम भए अनुदान प्राप्त हुने उहाँले बताउनुभयो। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्छ। आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले अघिल्ला वर्षहरूका तुलनामा थोरै भए पनि अनुदान बढ़ेको छ। आजको कारोबार दैनिकले यो खबर लेखेको छ। यस्तै बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना निर्धारित समय 2083 चैत मसान्तभित्र सम्पन्न नहुने भएको छ। देशको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय झण्डै 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि 3 वर्ष बढ़ाउने गृह कार्य अगाडि बढ़ाइएको छ। यसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। खोकना बुगमदी क्षेत्रमा जग्गा अधिग्रहण, मुआवजा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय वर्षौंदेखि समाधान हुन नसक्दा द्रुत मार्गको काम अपेक्षित रूपमा अगाडि बढ़न नसकेको खबर गोर्खापत्र दैनिकले लेखेको छ।
3: सरकारले पछिल्लो समय सबै क्षेत्रमा हस्तक्षेप गर्दै सुधारको प्रयास गरिरहेको दावी गरेको छ। यही बीचमा सरकारले प्रधान न्यायाधीश सिफारिश प्रक्रियामा सबैभन्दा बढ़ी टिप्पणी र आलोचना खेप्नु पर्यो। सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेका छन्। सरकारले कार्य सम्पादनलाई आधार मानेर प्रधान न्यायाधीश सिफारिश गरेको दावी गर्दा यसलाई परम्परा विपरीत भन्दै आलोचना पनि भएको छ। यसले गर्दा न्यायालय नै दुई कित्तामा विभाजित हुने अवस्था आएको छ। यसले भविष्यमा न्याय सम्पादनमा कस्तो असर पर्ला भन्ने प्रश्न छ। थप सामग्री अबको पालोमा।
4: लोकतान्त्रिक शासन प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका 3 महत्वपूर्ण अंग मानिन्छन्। संविधानले यी अंगबीच शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त स्थापित गरे पनि पछिल्लो समय यी निकायबीच टकराव बढ़ेको छ। विशेष गरी सरकार र न्यायपालिका बीच अधिकार प्रयोग, संवैधानिक व्याख्या र निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चर्चासँगै आलोचित बन्यो। वरिष्ठताको परम्परा तोडिएको भन्दै न्यायालयभित्रै असन्तुष्टि पोखियो। चौथो वरियतामा रहेकालाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई केहीले सरकारको अधिकार र सुधारको प्रयास भनेका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी:
5: प्रधानमन्त्री संविधान परिषदको अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्। उनी त व्यापक देशकै सुधारको लागि आइरहेका छन्। अहिले व्यापक सुधारको अभियान चलिरहेको छ। एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति यी सबै काम त के भन्छन् बालन इफेक्ट हो उसले गरेर छानेको संविधान र कानून अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो।
4: तर कतिपयले यसलाई न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव विस्तार गर्ने अभ्यासका रूपमा व्याख्या गरेका छन्। सरकारले गरेका कतिपय निर्णय अदालतले बदरुवा सच्याउने आदेश दिएपछि कार्यपालिका र न्यायपालिका बीच असहजता बढेको विश्लेषण भइरहेको छ। राजनैतिक हस्तक्षेपबाट संवैधानिक निकायलाई मुक्त राख्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र तीनवटै अंगबीच पारस्परिक सम्मान कायम गर्ने विषय अहिलेको मुख्य आवश्यकता मानिएको छ। सरकार र न्यायालय बीचको शक्ति सन्तुलन कायम गर्न आगामी दिनमा गर्नुपर्ने संवैधानिक र संस्थागत सुधार बारे पूर्व न्यायाधीश बलराम केसीको सुझाव।
5: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो, मुद्दा 70,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ, उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, त्यस्ता मान्छे टिप्नुहोस् न, त्यस्ता मान्छे पार्टी परिसरमा पनि टिप्दिनुहुन्छ, त्यो क्वालिटीको आधारमा टिप के बिग्रेर संसद सुनाएर पठाइदिनुहोस् न, आफैले ब्याकग्राउन्डले पठाउनुहोस् न, यो कारणले पठाए यति राम्रो मान्छे हो उसको ब्याकग्राउन्ड यो पनि रहेछ भनेर पठाइदिनुहोस्, संसद सुनाएर राख्ने विचार गर्छ नि त्यो न्यायाधीशले कन्फिडेन्स लिनुहोस्, त्यहाँ त मैले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, प्रोटोकल सल्लाह गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो, यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कंग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राष्ट्रसभाको न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुँदैन, त्यो वातावरण सिर्जना गर्नुहोस्, बुझ्नुहोस्, सबैले बुझेकै हुन्छन्, 20-25 मिनट टुङ्गाउने टार्गेट राख्नु पर्यो, सकिन्छ त्यो थुन्सेको मुद्दामा तपाईँको दुई तिन बहस होइन, न्यायाधीशको बहस कन्ट्रोल गर्नुहोस्, लङ टर्म अरू तपाईँको धेरै अब संविधान संशोधन हुन्छ त्यो बेलामा आँट गर्नुहोस्, संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न।
3: सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
4: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा मधेश प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै संखुवासभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
8: हाम्रा सेवाहरू
7: ओपीडी सेवा,
8: विशेषज्ञ ओपीडी सेवा,
7: निशुल्क औषधि वितरण,
8: सशुल्क फार्मेसी सेवा,
7: फिजियोथेरापी सेवा,
8: अकुपंचर सेवा,
7: योग परामर्श सेवा,
8: क्रियाकल्प सेवा,
7: पूर्व कर्म पंचकर्म सेवा,
8: छार सूत्र सेवा,
7: जलौका सेवा,
8: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
8: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6096, 98-514-2463।
9: हर घर हुनेछ अयोध्या, हर घर में प्रकट होने राम बनो साक्षी गाथा रामायण को नेपाली भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विषम को रमाइलो टीवी में
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कलिरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। कान्स फिल्म फेस्टिभलमा गएको बुधबार नेपाली चलचित्र एलिफेन्ट्स इन द फग हेरेपछि बलिउडका चर्चित निर्देशक अनुराग कश्यपले फिल्महरूको मूल्याङ्कन र समीक्षा गर्ने प्लेटफर्म लेटर बक्सडी मार्फत प्रशंसा गर्नुभयो। कान्समा अहिलेसम्म मैले हेरेको सबैभन्दा उत्कृष्ट अन्तिम दृश्य नेपाली सिनेमाले विशाल फड्को मार्छ। अनुरागको प्रशंसाले दुई दिनपछि सार्थकता पायो जब अस्ति शुक्रबार एलिफेन्ट्स इन द फगले कान्सको अनसर्टेन रिगार्ड विधामा प्रतिष्ठित जुरी प्राइज प्राप्त गर्यो। यो अवार्डसँगै नेपाली चलचित्रले विश्व रंगमञ्चमा आफ्नो तागत फैलाउने मौका पाएको छ। चलचित्र निर्देशक नवीन सुब्बा भन्नुहुन्छ, यो सामान्य सम्मान होइन, कान्सको महत्वपूर्ण अवार्ड हो, नेपाल र नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि हो, भविष्यमा कान्सको मुख्य अवार्ड बर्लिन सिनेमासँग छ भन्ने प्रमाण रहेको समेत निर्देशक सुब्बाको भनाइ छ। उहाँले नेपाली सिनेमाको शिर उच्च बनाउने उपलब्धि रहेको र अब राज्यले यसमा आँखा खोल्नुपर्ने समेत बताउनु भएको छ। यसैबीच लेखक तथा अध्येता अरूणदेव जोशी नेपाली फिल्मको सम्भावना विश्वभर उजागर भएको बताउनुहुन्छ। उहाँले यो केवल एउटा फिल्मको सफलता मात्र नभई नेपाली सिनेमाको सम्भावना विश्वसम्म उजागर भएको महत्वपूर्ण क्षण भएको बताउनुभयो। यहाँसम्म पुग्ने एकजना फिल्म मेकरको लामो संघर्ष छ, यो उसको लगातारको मेहनतले सम्भव भएको हो। विश्व रंगमञ्चमा नेपाली फिल्मको तागत, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
3: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाई अमानेहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढ़ेको बताउनु भएको छ, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अरू खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। अप्रेलको शुरूआतमा युद्ध विराम भएपछि अमेरिका र इरान बीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ।
4: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पंजाबले लखनऊलाई 7 विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 विकेट गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस एलिङ्सले 44 बलमा 72 रन बनाए पनि जितका लागि यो पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। पंजाबको जितमा कप्तान श्रेयस अय्यरले 51 बलमा अभिजित 101 रन बनाए। अंक तालिकामा पंजाब 14 खेलमा 15 अंकका साथ चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 अंकसहित तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4:15 हुनेछ भने अर्को खेल बेलुकी 8:15 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। सरकारले देशभर नयाँ सार्वजनिक गाड़ीको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ, तर आयात भइसकेका गाड़ी दर्तामा भने लचकता अप्नाउने तयारी भइरहेको खबर आजको कारोबारले लेखेको छ।
4: सर्वोच्चले 2068 साल मंगिर 22 संसदबाट कानून बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेवा सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। त्यस विपरीत पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख तथा पूर्व प्रधान न्यायाधीश लगायत अधिकारीहरूले गाड़ी इन्धन लगायत सुविधा राज्यबाट लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीहरूले दोहोरो गाड़ी सुविधा लिएको पाएपछि फिर्ता गरिरहेको बताउनुभयो आजको नयाँ पत्रिकाले खबर छापेको छ।
3: सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने समय 3 वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष औपचारिक रूपमा पत्राचार गरेको छ, तर ढिलो पत्राचार गरेकाले समय थपिने सम्भावना कम रहेको खबर कारोबार दैनिकले लेखेको छ।
4: झण्डै 3 वर्ष अघि 2080 कार्तिक 27 सरकारले टिकटकमाथि सामाजिक सद्भाव बिगार्ने काम गरेको निष्कर्षसहित नेपालमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध खुलाउन टिकटकको व्यापक अनुरोधपछि सरकारले विभिन्न शर्त राख्दै 9 महिनापछि 2081 भदौ 6 प्रतिबन्ध फुकुवा गरेको थियो। आर्थिक वर्ष 2080-81 र 81-82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटकले त्यसपछि नतिर्ने अडान लिएको थियो। चालू आर्थिक वर्ष 82-83 अहिलेसम्म 1 पैसा पनि तिरेको छैन। आजको नयाँ पत्रिकामा खबर छ,
3: कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टर टेक्ट्रा कतार डब्ल्यूएनएलले 8 महिनाको तलब भत्ता ओभरटाइम र खाना बापतको रकम नदिएको पीड़ितको गुनासो रहेको खबर कान्तिपुरले लेखेको छ।
4: चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैंकहरूको कुल कर्जा 19,41,00,000 रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाखमा शान्तसम्म बैंकहरूको कुल कर्जा 52,31,53,00,000,00 सीमित भएको छ।
3: बाँकेको कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूको बेहाल भएको छ। उनीहरूले चियाले छाक तार्दै गरेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
4: चालू आर्थिक वर्षको 10 महिनामा घरजग्गा कारोबारबाट 43,54,00,000,00 रूपियाँ राजस्व उठेको छ। चालू आर्थिक वर्षको साउनेता सबैभन्दा धेरै वैशाखमा 6,26,00,00,000 रूपियाँ राजस्व उठेको खबर आजको कान्तिपुरमा छ।
3: काया कैरनमा अब पालो उखानको
4: जामा नपगरी जुत्ता ढ्याप ढ्याप
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने। एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
3: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
4: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
3: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
4: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
3: अन्त्यमा आजको कार्टुन, आज हामीले अविनले बनाउनु भएको कार्टुन लिएका छौं। एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट छान्न पार्टीभित्रबाट दबाव बढ़दै गएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमाले बैठक बसिरहेको छ अनि दायाँ बायाँ रहेका नेताहरूलाई ओली जस्तै देखिने मान्छे भन्दैछन्, बो बो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाल्यो क्या। आजको काया कैरन सकिएको छ।
10: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
11: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटुको भिडो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
10: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
12: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
10: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
13: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
14: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
13: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई बस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
14: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
13: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान युएस 312 नै लगाउने निर्णय गर्यौं।
14: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान युएस 312 नै लगाउनेछौ।
15: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
16: जिल्ला प्रशासन कार्यालय लम्जुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लम्जुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति, स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौ। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान धोर्दी गाउँपालिका सभा हल, नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
17: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी विशेषर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
18: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
16: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
18: बेसीशहर नगरपालिका लमजुङ।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लागू पदार्थ दुर्घटना रोकथामका लागि होम स्टे सञ्चालकहरूलाई सचेतनामूलक अभिमुखीकरण। दैनिक कार्य सम्पादनमा लमजुङ प्रहरीको उल्लेख्य सुधार, प्रहरी प्रधान कार्यालयले गरे मूल्यांकनमा दोस्रो हुन सफल। व्यवहारिक ज्ञान तथा सी विकासका लागि विद्यार्थीलाई च्याउखेती तालिम र बेसी शहरमा शेयर बजार लगानी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न। अब समाचार विस्तारमा। लमजुङको राइनसमा होमस्टे सञ्चालकहरू लक्षित लागू पदार्थ दुर्व्यसन रोकथामको लागि सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजनामा राइनसकोट होमस्टे सञ्चालकहरू बीच कार्यक्रम भएको हो। प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं राइनस नगरपालिका प्रमुख खड्का बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतम र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र थापाले लागू पदार्थ दुर्व्यसनका कारण जोखिम र कानूनी कार्यवाहीको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रजिया खनालले विशेष गरी व्यावसायिक होमस्टेमा आन्तरिक तथा बाहिर पर्यटकको चहलपहल बढ़ी हुने हुँदा लागू पदार्थ दुर्व्यसनको पनि जोखिम हुने भएकोले समयमा सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। पर्यटकहरूसँगै आफ्ना बाल बालिकाहरूलाई पनि दुर्व्यसनबाट टाढा राख्नका लागि अभिभावकहरू सचेत हुनुपर्ने प्रजिया खनालको भनाई थियो। कार्यक्रममा बोल्दै रायनस नगर प्रमुख गुरूङको समुदायमा सचेत भएमा गुरूङले समुदायमा सचेत भएमा सम्भावित अपराध तथा घटनाहरू कम गराउन सकिने भन्दै होमस्टे व्यवसायहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम सान्दर्भिक र उपयोगी भएको बताउनुभयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान लमसुङका प्रमुख रामशंकर केसी, नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष लगायतको विशेष उपस्थिति रहेको थियो। प्रहरी प्रधान कार्यालयबाट हुने मासिक कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय लमसुङ वैशाख महिनामा दोस्रो भएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका 25 घ वर्गका जिल्ला प्रहरी कार्यालयको दैनिक कार्य सम्पादनका आधारमा गरेको तुलनात्मक मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय लमसुङ क श्रेणी सहित दोस्रो स्थानमा पर्न सफल भएको हो। प्रहरीको मूल्यांकन नतिजा अनुसार लमजुङ प्रहरीले 79.29 अंक प्राप्त गरेको छ। यसअघि चैत महिनाको मूल्यांकनमा 16 स्थानमा रहेको लमजुङ प्रहरी वैशाख महिनाको कार्य सम्पादनमा उल्लेखनीय सुधार गर्दै सिधै दोस्रो स्थानमा उक्लिएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले कार्यालयले पछिल्लो समय नागरिक मैत्री सेवा अपराध अनुसन्धानमा तीव्र तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने अभियान सञ्चालन गरेकाले सकारात्मक नतिजा प्राप्त भएको बताउनुभयो। दैनिक कार्य सम्पादनका विभिन्न सूचकलाई आधार बनाएर प्रहरी प्रधान कार्यालयले मूल्यांकन गर्ने गरेको छ। प्रहरी प्रधान कार्यालयले मुद्दा फड़चोट, फरार प्रतिवादी पक्राउ, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, नागरिक गुनासो सम्बोधन, विपद व्यवस्थापनमा सक्रियता तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लगायतका विभिन्न सूचकका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मूल्यांकन गर्ने गर्दछ। सोही मूल्यांकन प्रणाली अन्तर्गत लमजुङ प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको हो। प्रहरी नायब उपरीक्षक बस्नेतले जिल्लावासी, नागरिक, स्थानीय तह, संचारकर्मी तथा विभिन्न संघ संस्थाहरूको सहयोगका कारण पनि प्रहरीलाई काम गर्न सहज भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै पहिलो स्थान हासिल गर्ने लक्ष्यका साथ काम भइरहेको प्रणव बस्नेतको भनाई छ। पछिल्लो समय जिल्लामा अपराध नियन्त्रण, सड़क सुरक्षा, लागू औषध नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाएको प्रहरीको भनाई छ। प्रहरी प्रशासनले नागरिकको विश्वास जित्दै शान्ति सुरक्षालाई थप सुदृढ बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। लमजुङको बेसी शहरमा शेयर बजार सम्बन्धी लगानी शिक्षा तथा सचेतना कार्यक्रम भएको छ। वर्षेङदी युवा क्लब बेसी शहरले शनिबार 2007 स्थित बरण्डर रेस्टुरेन्ट इभेन्टमा कार्यक्रम आयोजन गरेको हो। लमजुङ वर्षेङदी युवा क्लबको अध्यक्ष सञ्जीव राणा मगरको अध्यक्षतामा भएको कार्यक्रममा शेयर मार्केटका विद्या सुभाष चन्द्र भट्टराईले शेयर बजारको बारेमा जानकारी सँगै शेयर बजारमा लगानी गर्दा अपनाउनु पर्ने सावधानी, बजारको अवस्था, विश्लेषण गर्ने तरिका, जोखिम व्यवस्थापन तथा दीर्घकालीन लगानीका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका भट्टराईले पछिल्लो समय युवाहरूमा शेयर बजारप्रति आकर्षण बढ़दै गएको उल्लेख गर्दै सही ज्ञान, धैर्यता र अध्ययनका आधारमा लगानी गर्न सके शेयर बजार आमदानीको राम्रो माध्यम बन्न सक्ने बताउनुभयो। भट्टराईले शेयर बजारको आधारभूत जानकारी, लगानीका अवसर तथा जोखिम, दोस्रो बजार, डिम्याट खाता, ट्रेडिङ प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिँदै लगानीकर्ता हल्लाको पछि नलागे, कम्पनीको अवस्था, बजारको अवस्था तथा दीर्घकालीन योजनालाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा क्लबका अध्यक्ष सञ्जीव राणा मगरले युवाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन तथा लगानी सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजन गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष सन्तोष बस्नेतले स्वागत मन्तव्य राख्नुभएको थियो भने संचालन सचिव खुशीमाया गुरूङले गर्नुभएको थियो। कार्यक्रममा करिब 85 जना शेयर मार्केट लगानीकर्ताहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। लमजुङको कुलसत्र गाउँपालिका आयोजित सूर्योदय माध्यमिक विद्यालयमा च्याउ खेती तालिम शुरू भएको छ। शिक्षा विकास तथा समन्वय इकाई लमजुङका सहयोगमा विद्यार्थीहरूलाई व्यावहारिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले 3 दिने च्याउ खेती तालिम दिएको हो। तालिमको उद्घाटन कुलसत्र गाउँपालिका 8 का वडा अध्यक्ष सन्तोष खलेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष खलेले विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा सीमूलक ज्ञान आवश्यक रहेको बताउँदै यस्ता तालिमले भविष्यमा स्वरोजगार बन्न प्रेरणा दिने उल्लेख गर्नुभयो। तालिममा उक्त विद्यालयका 25 जना विद्यार्थीहरूको सहभागिता रहेको प्रशिक्षक चन्द्र गुरूङले जानकारी दिनुभयो। प्रशिक्षक गुरूङको अनुसार सहभागी विद्यार्थीलाई च्याउ उत्पादन, बिउ व्यवस्थापन, खेती गर्ने विधि, रोग नियन्त्रण, बजार व्यवस्थापन तथा व्यावसायिक सम्भावना बारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ। विद्यालयले विद्यार्थीलाई पढ़ाईसँग आय अर्जन गर्न सक्ने सिप सिकाउने उद्देश्यले तालिम आयोजन गरिएको जनाएको छ। ग्रामीण क्षेत्रमा कम लगानीमा राम्रो आमदानी लिन सकिने भएकाले च्याउ खेती युवाहरूको लागि प्रभावकारी व्यवसाय बन्न सक्ने विश्वास गरिएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सीमूलक तथा व्यावसायिक तालिम नै निरन्तरता दिने जनाएको छ। लमजुङको राइनसमा होमस्टे संचालकहरू लक्षित खाद्य गुणस्तर सम्बन्धी सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको आयोजनामा राइनस कोट होमस्टे संचालकहरू बीच कार्यक्रम भएको हो। राइनस कोट क्षेत्रमा संचालित होमस्टे व्यवसायलाई थप व्यवस्थित, सुरक्षित तथा पर्यटक मैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजन गरिएको आयोजक संस्थाले जनाएको छ। होमस्टे व्यवसायलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा खाद्य वस्तुको स्वच्छता, गुणस्तर मापदण्ड, खाद्यजन्य रोगबाट बच्ने उपाय, खाद्य सामग्रीको सुरक्षित भण्डारण तथा सरसफाई व्यवस्थापनका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा कार्यालय प्रमुख ज्योति आचार्यले प्रशिक्षण दिँदै पर्यटन क्षेत्रसँग प्रत्यक्ष जोड़िएको होमस्टे व्यवसायमा खाद्य सुरक्षाको विशेष महत्व रहने बताउनुभयो। गुणस्तरीय तथा स्वास्थ्यकर खानपानले पर्यटकको विश्वास बढ़ाउने मात्र नभई स्थानीय पर्यटन प्रबन्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने आचार्यको भनाइ थियो। प्रशिक्षणका क्रममा खाद्य पदार्थ पकाउने स्थानको सरसफाई, सुरक्षित खानेपानीको प्रयोग, कच्च तथा पकाएको खानेकुरा छुट्टा छुट्टै खाने विधि, म्याद गुज्रिएका सामग्रीको प्रयोग नगर्ने तथा स्थानीय उत्पादनलाई सुरक्षित तरिकाले प्रयोग गर्ने विषयमा सहभागीहरूलाई जानकारी गराएको थियो। कार्यक्रममा बोल्दै राइनस नगरपालिकाका प्रमुख खड्कबहादुर गुरूङले सचेतनामूलक कार्यक्रमले होमस्टे व्यवसाय सञ्चालनमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। राइनसकोट क्षेत्र पर्यटकीय सम्भावना बोकेको स्थान भएकाले यहाँ सञ्चालित होमस्टेहरूबाट गुणस्तरीय सेवा प्रवाह हुनुपर्नेमा नगर प्रमुख गुरूङको जोड़ थियो। त्यसै गरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले खाद्य गुणस्तर र सरसफाई नागरिक स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएको विषय भएको बताउनुभयो। प्रजिया खनालले होमस्टे व्यवसाय सञ्चालन गर्दा कानूनी मापदण्ड तथा सरकारी निर्देशनको पालन गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतम, जिल्ला प्रहरी कार्यालय लमसुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान लमसुङका प्रमुख रामशंकर केसी, नेपाल पत्रकार महासंघ लमसुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी होमस्टे व्यवसायहरूले खाद्य गुणस्तरीय सम्बन्धी ज्ञानले आफूहरूलाई व्यवसायलाई अझ व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताएका थिए। राइनसकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाहिर पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा होमस्टे व्यवसायको गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ। आयोजक संस्थाले आगामी दिनमा पनि विभिन्न स्थानमा खाद्य सुरक्षा तथा गुणस्तरसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्सङ्गदी समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर,
4: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
3: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
3: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
6: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
5: थप जानकारीको लागि सम्पर्क
6: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0555-95-911, 98452-11-511, 98457-0-78-69।
5: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
7: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
8: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
7: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
8: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका साथ, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98560-74486।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। पछिल्लो समय अत्याधिक गर्मी बढ़न थालेसँगै लमजुङका साना खोला खोल्सीमा पौडी खेल्न र रमाइलो गर्न जानेहरूको भीड़ बढ़न थालेको छ। विशेष गरी बेसर आसपासका पुमा खोला, मजुवा खोला लगायतका स्थानमा विदाको दिन मानिसहरूको चहल पहल उल्लेख्य रूपमा बढ़ेको देखिन्छ। शनिबार तथा सार्वजनिक विदाको दिन युवा युवती बाल बालिका तथा परिवारका सदस्यहरू साथीभाइसँग खोलामा पुगेर पौडी खेल्ने पानीमा रमाइलो गर्ने तथा घुमफिर गर्ने गरेका छन्। गर्मी छल्न प्राकृतिक स्थल रोज्ने क्रम बढ़ेसँगै खोलाका किनारमा आन्तरिक पर्यटकको उपस्थिति समेत भाग लिन थालेको स्थानीयले बताएको छन्। विशेष गरी दिउँसोको समयमा बाल बालिकाहरू परिवारसँग तथा साथीभाइको समूहमा खोलामा पुग्ने गरेका छन्। खोलाको चिसो पानीमा रमाइलो गर्दा गर्मीबाट केही राहत मिल्ने भएकाले यस्ता स्थानप्रति आकर्षण बढ़ेको हो। तर खोला क्षेत्रमा रमाइलो गर्दा आवश्यक सतर्कता अपनाउनुपर्छ। पानीको बहाव गहिराई तथा सिप्लो ढुङ्गाका कारण दुर्घटनाको जोखिम रहने भएकाले विशेष गरी बाल बालिकालाई निगरानीमा राख्नुपर्छ। स्थानीय व्यवसायहरूको अनुसार गर्मी बढ़ेसँगै खोला नजिकका साना होटल खाजा पसल तथा चिया पसलहरूमा समेत ग्राहकको चहलपहल बढ़न थालेको छ। प्राकृतिक सौन्दर्यसँगै चिसो पानीको आनन्द लिन पाइनुभएकाले यस्ता स्थान युवा पुस्ताको रोजाईमा पर्न थालेका छन्। सुन्दरबजार नवबुद्ध टोल निवासी स्वर्गीय स्मरण गुरूङको स्मृतिमा उहाँकी धर्मपत्नी एलिना गुरूङ तथा जेठान दाई सुरेश गुरूङले सर्वोदय सेवा आश्रम धर्मनाथ धाममा खाद्यान्न तथा नगद सहयोग प्रदान गर्नुभएको छ। उहाँहरूले सर्वोदय आश्रमलाई चामल दुई बोरा दाल आलु तेल नुन मसला बेसार तथा तरकारी सहित 1,105 रूपियाँ स्वरूप प्रदान गर्नुभएको छ। स्वर्गीय स्मरण गुरूङका श्रीमती एलिना गुरूङले स्वर्गीय आत्माको स्मृतिमा गरिएको सानो सहयोगले मानव सेवामा टेवा पुग्ने विश्वासका साथ सहयोग प्रदान गरिएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस मानवीय तथा सद्भावपूर्ण सहयोगप्रति सेवा आश्रम परिवारले हार्दिक धन्यवाद व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गरेको छ भने सहयोगदाताहरू र उहाँहरूको सम्पूर्ण परिवारमा सबै सधैं पितृको आशीर्वाद तथा भोलेनाथको कृपा रहिरहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ। त्यसै गरी गोर्खाको पालुङटार पाँच निवासी लेखबहादुर राणाले पनि आफ्ना पितृहरूको स्मरणमा 1,000 रूपियाँ सहयोग प्रदान गर्नुभएको छ। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लागु पदार्थ दुर्व्यसन रोकथामका लागि होमस्टे सञ्चालकहरूलाई सचेतनामूलक अभिमुखीकरण। दैनिक कार्य सम्पादनमा लमजुङ प्रहरीको उल्लेख्य सुधार। प्रहरी प्रधान कार्यालयले गरे मूल्यांकनमा दोस्रो हुन सफल। व्यवहारिक ज्ञान तथा सी विकासका लागि विद्यार्थीलाई च्याउ खेती तालिम र वैश्विक समस्या बजार लगानी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र मनोजलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी बिदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं

0: 94046 र 98130949
1: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
2: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी शहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
3: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058260।
5: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएर आएको सर्वोत्तम सिमेन्ट।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर, नेपालको आफ्नै क्यूआर।
1: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
2: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भए।
3: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
4: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ।

0: you?
1: Extreme energy drink.
2: Hello, Kansi.
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: होइन खुसी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लम्जुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लम्जुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लम्जुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
8: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लम्जुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
9: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
10: लम्जुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
9: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
10: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
9: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
10: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लम्जुङ, सम्पर्क 9556046244।
11: लम्जुङ कालिका यातायात सञ्चालक प्रणाली बेचिसारको सूचना। यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ। तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ। यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने, उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ। साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने
6: लाग्ने भई लगतकर्ता गर्नुपर्ने भएमा लगतकर्ता गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसरी पास भएको मितिले बिलबुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौं, सभ्य नागरिक, चालक, परिचालक, सवारी साधनको परिचय दिउ। लमसुङ कालिका यातायात सञ्चालक प्रणाली बेसी सर लमसुङ।

0: सन्तोष जी
1: तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
2: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
3: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
4: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
5: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
7: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
11: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
12: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
11: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिड बक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
12: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
11: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
12: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
13: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
14: मुटु, छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर,
15: मुटु रोगका बिरामी अब लम्जुङ बाहिर जानु पर्दैन। मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा।
14: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु, श्वास प्रश्वास, ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच, इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
16: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
14: स्थान सेवा मोडल हस्पिटल प्राली, सानिमा बैंक अगाडि, बेसी सरसाथ, लम्जुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 9847769229।
6: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसिसर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
0: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
17: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
17: बेसीसहर नगरपालिका, लमजुङ।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज सुनिरहनु भएका तपाई सम्पूर्णलाई कार्यक्रम वनसरोकारमा स्वागत छ। म हुँ बसन्ता, यतिखेर मलाई प्रविधिमा साथ दिइरहनु भएको छ साथी दिलुले। डिभिजन वन कार्यालय लमसुङको सहकार्यमा रेडियो मर्स्याङदीले उत्पादन गरेको कार्यक्रम वन सरोकारमा वनसँग सम्बन्धित नीति नियम, जैविक विविधता, वन्यजन्तु संरक्षण, विभिन्न प्रजातिका जड़ीबुटी खेती, जलवायु परिवर्तनका असर र समाधानका उपाय लगायतका विषयमा कुरा गर्नेछौ। यो कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु तथा स्थानीय समुदायलाई वन व्यवस्थापनमा जिम्मेवार अथवा सक्रिय बनाउनु हो।
1: डिभिजन वन कार्यालय लमसुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्ष रोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।
0: कार्यक्रम वन सरोकार तपाईले प्रत्येक साता आइतबार बिहान 7:30 बजे र पुनः प्रसारण आइतबार साँझ 8 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रममा अघिल्लो साता मानव वन्यजन्तु द्वन्द्व अन्तर्गत मानव सितुवा द्वन्द्व न्यूनीकरणका विषयमा चर्चा गर्यौं। आज हामी मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण अन्तर्गत रहेर भालुको बारेमा संक्षिप्त जानकारी, मानव भालु द्वन्द्वको बारेमा चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआतमा सुनौं भालुको संक्षिप्त परिचय।
2: नेपालमा काठे भालु, कालो भालु र खैरो भालु गरी तीन प्रकारका भालुहरू पाइन्छन्। खैरो भालु माथिल्लो हिमाली तथा हिमाल पारीको क्षेत्रमा पाइन्छ भने काठे भालु तराई तथा चुरे क्षेत्रमा पाइन्छ। एसियाली कालो भालु पहाड़ी र तल्लो हिमाली क्षेत्रका चौरापाते, घना वन जंगल, भिरालो चट्टान गुफाहरू भएको ठाउँमा पाइन्छ। वन विनाश, वन क्षेत्र कृषि लगायत मानव बस्ती विस्तार, वन क्षेत्र अन्य प्रयोजनमा परिवर्तन गरिनु, अतिचरण, जंगल कटानीको कारण वासस्थानको विनाश, अन्न बाली खाइदिएको, मानिसलाई घाइते बनाएको आवेगमा र यसको पित्तको लागि मानिसले मार्ने गरेको पाइएको छ। यिनै कारणले गर्दा यो प्रजाति संकटमा परेको छ।
0: नेपालमा यो भालु 500 रहेको अनुमान गरिएको छ। यसको संख्या दिनानुदिन घट्दै गएकाले साइटिसले यसलाई अनुसूची एकमा समावेश गरेको छ भने विश्व संरक्षण संघले यसलाई विश्वमा संवेदनशील प्रजातिको सूचीमा र राष्ट्रिय स्तरमा यसलाई संकटापन्न प्रजातिको सूचीमा समावेश गरेको छ। यसको मुख्य आहार कमिला तथा थमिरा हो। यसले मौसम अनुसारको जंगली फलफूलहरू, मौरीको पोला र मह, चराचुरुङ्गीको फूल, साना किरा फट्याङ्ग्रा र मरेको जनावरको मासु समेत खाने गर्छ। गर्मी र वर्षाको समयमा भालु गुफा वा दुलोमा बस्छ भने हिउँदको समयमा खुल्ला जंगलमा बस्ने गर्छ। सहवासको समय वा बच्चा साथमा भएको बेला बाहेक यो जनावर जंगलमा एक्लै विचरण गर्छ। मानिस चम्काभेट भएमा भालु आत्तिएर आक्रमण गर्न सक्छ। साना बच्चा बाहेक जुनसुकै उमेरको भालुले पनि मानिसलाई आक्रमण गर्न सक्छ। भाले र पोथी दुवै उत्तिकै आक्रमक हुन्छन्। बच्चा साथमा भएमा पोथीहरू बढ़ी आक्रमक हुन्छन्। यिनीहरू रातीमा बढ़ी सक्रिय हुन्छन् र दिनमा आराम गर्छन्। तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन सरोकार। कार्यक्रममा भालुको बारेमा यो जानकारीपछि अब सुनौ मानव वन्यजन्तु द्वन्द अन्तर्गत भालुले आक्रमण गर्ने अवस्था, आक्रमण गर्ने तरिका, यसको आक्रमणबाट बस्ने उपाय तथा विशेष गरी मानिसहरूले ध्यान दिनुपर्ने कुराहरूका बारेमा शिक्षक र विद्यार्थीबीचको यो संवाद हो।

0: ओहो सर नमस्कार।
1: नमस्कार नानी।
0: आजकल गाउँतिर भालुको आक्रमणका घटना धेरै सुनिन थालेका छन् सर। मानिस र वन्यजन्तु बीचको द्वन्द्व बढ्दै गएको जस्तो लाग्यो नि मलाई त।
1: हो नानी, विशेष गरी जंगल नजिकका बस्तीमा यो समस्या गम्भीर बन्दै गएको छ। वन क्षेत्र घट्नु, मानव बस्ती विस्तार हुनु र खाद्यान्न खोज्दै वन्यजन्तु गाउँ पस्नु यसको मुख्य कारण हो।
0: भालु त प्राय शान्त जनावर भन्छन् नि सर, अनि किन मानिसमाथि आक्रमण गर्छ त?
1: भालु स्वभावैले आक्रामक होइन, तर उसले आफूले असुरक्षित ठानेमा, उसको आफ्नो बच्चा जोगाउनु परेमा वा अचानक मानिससँग सामना हुँदा आक्रमण गर्न सक्छ। कहिलेकाहीँ खानाको खोजीमा गाउँ पस्दा मानिसले लखेट्न खोजेपछि पनि उसले हमला गर्न सक्छ।
0: अनि भालुले आक्रमण गर्ने तरिका चाहिँ कस्तो हुन्छ नि सर?
1: हो, भालुको आक्रमण निकै खतरनाक हुन्छ। ऊ आफ्नो बलियो पञ्जा र धारिलो नङ प्रयोग गरेर मानिसलाई प्रहार गर्छ, कहिलेकाहीँ टोक्ने पनि गर्छ। धेरै जसो अवस्थामा भालुले मानिसको टाउको, अनुहार र घाँटीमा चोट पुर्याउने गरेको पनि पाइन्छ।
0: ए, त्यसो भए त भालुसँग जम्का भेट हुँदा धेरै डराउनु पर्ने रहेछ है सर?
1: अवश्य नानी, विशेष गरी कालो भालु वा हिमाली भालु अत्यन्त शक्तिशाली हुन्छन्। उनीहरू अचानक झाडीबाट निस्केर हमला गर्न सक्छन्। जंगलमा एक्लै हिँड्दा वा राति यात्रा गर्दा जोखिम बढ़ी हुन्छ।
0: अनि भालुले आक्रमण गर्नु अघि चाहिँ के संकेत दिन्छ नि सर?
1: दिन्छ नि नानी, भालुले कराउने, दाँत किट्ने, जमिन खोतल्ने, उभिएर हेर्ने वा ठूलो आवाज निकाल्ने जस्ता संकेत देखाउन सक्छ। यी संकेतले उसले आफूलाई खतरा महसुस गरेको जनाउँछन्।
0: यदि कसैले यस्तो अवस्थामा देख्यो भने के गर्नुपर्छ नि?
1: सुन नानी, सबैभन्दा पहिले आत्तिनु हुँदैन। धेरै मानिस डराएर दौडिन्छन्, तर त्यो ठूलो गल्ती हो। भालु मानिसभन्दा छिटो दौडिन सक्छ। दौडिएपछि भालुले मानिसलाई शिकार ठान्न सक्छ।
0: त्यसो भए के गर्ने त अब सर?
1: सुन, बिस्तारै पछाडि हट्ने, ठूलो स्वर नगर्ने र भालुतर्फ सिधा आँखा नजुदाउने, आफूलाई शान्त देखाउनुपर्छ। यदि समूहमा छौ भने एकसाथ बस्नुपर्छ ताकि शरीर ठूलो देखियोस्।
0: केही मानिसले रुख चढे बचिन्छ भन्छन् नि त सर?
1: त्यो पनि सुरक्षित उपाय होइन। धेरै भालु राम्रोसँग रुख चढ्न सक्छन्, त्यसैले रुख चढ्ने प्रयास गर्दा झन जोखिम बढ्न सक्छ नानी।
0: यदि भालुले सिधै आक्रमण गरिहाल्यो भने के गर्ने त?
1: त्यस्तो अवस्थामा जमिनमा घोप्टो परेर टाउको र घाँटी जोगाउनुपर्छ। हातले घाँटी छोपेर नचलिकन बस्नुपर्छ। कहिलेकाहीँ भालुले खतरा हटेको ठानेपछि छोडेर जान पनि सक्छ, तर प्रतिकार गर्दा झन क्रोधित हुन सक्छ।
0: अनि गाउँमा भालु पस्न नदिन के कस्तो उपाय अप्नाउन सकिन्छ नि सर?
1: धेरै उपाय छन् नानी। घर वरिपरि फोहोर र खानेकुरा खुल्ला राख्नु हुँदैन। पशु चौपायालाई सुरक्षित गोठमा राख्ने, राति एक्लै जंगलमा नजाने र गाउँ नजिक उज्यालोको व्यवस्था गर्ने, साथै जंगल क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
0: ए है, वन कार्यालय र स्थानीय सरकारले पनि केही गर्नु पर्ला नि है सर?
1: अवश्य नानी, वन कार्यालय र स्थानीय सरकारले पनि केही गर्नुपर्छ। वन्यजन्तुको बासस्थान संरक्षण गर्नुपर्छ, जंगल विनाश रोक्नुपर्छ, साथै प्रभावित क्षेत्रमा जनचेतना, तालिम, सूचना बोर्ड र उद्धार टोलीको व्यवस्था उनीहरूले गर्नुपर्छ।
0: विद्यालय स्तरमा पनि वन्यजन्तु सम्बन्धी शिक्षा दिनुपर्छ जस्तो लाग्यो नि सर मलाई त।
1: सही कुरा गर्यो नानीले। बाल बालिकाले सानैदेखि वन्यजन्तुसँग कसरी सुरक्षित रहने भन्ने सिके भने भविष्यमा मानव र वन्यजन्तु बीचको द्वन्द्व कम हुन्छ।
0: मैले सुनेको केही मानिसले भालु देख्ने बित्तिकै ढुङ्गा हान्ने वा जिस्काउने गर्छन् रे नि त?
1: हो, केही मानिसहरू त्यस्तो गर्छन्। त्यो अत्यन्त गलत हो। वन्यजन्तुलाई उत्साउनु हुँदैन। भालु डराएर वा रिसाएर झन आक्रामक बन्न सक्छ। हामीले पनि उनीहरूको प्राकृतिक अधिकारको सम्मान गर्नुपर्छ।
0: ए, भनेपछि मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि सबैले सहकार्य गर्नुपर्ने रहेछ है सर?
1: बिल्कुल नानी, स्थानीय समुदाय, वन कार्यालय, सुरक्षा निकाय र संचार माध्यम सबैले मिलेर काम गर्नुपर्छ। समयमै सूचना आदान प्रदान भयो भने यस्ता धेरै दुर्घटनाहरू रोक्न सकिन्छ।
0: अनि भालुले हामीलाई आक्रमण गरिहाल्यो भने घाइते व्यक्तिलाई चाहिँ कसरी उपचार गर्ने होला नि सर?
1: हो नानी, भालुको नङ र टोकाईबाट गहिरो चोट लाग्न सक्छ, त्यसैले प्राथमिक उपचार गरेर तुरन्त नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। रक्तस्राव रोक्ने र बिरामीलाई शान्त राख्ने काम महत्वपूर्ण हुन्छ।
0: यसरी हेर्दा मानव र वन्यजन्तु द्वन्द्व केवल वन्यजन्तुको समस्या मात्र नभई हाम्रो व्यवहारसँग पनि सम्बन्धित रहेछ है सर?
1: एकदम सही। यदि हामीले जंगल अतिक्रमण नगर्ने, वातावरण संरक्षण गर्ने र वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने हो भने मानव र वन्यजन्तु बीचको द्वन्द्व धेरै कम गर्न सकिन्छ।
0: यो कुरा त मैले सबै बुझेँ सर। अब तपाईँको विचारमा सबैभन्दा महत्वपूर्ण सावधानी के होला सर?
1: सुन नानी, मेरो विचारमा जंगल क्षेत्रमा सचेत भएर हिँड्नु र वन्यजन्तुलाई अनावश्यक रूपमा नउक्साउनु नै सबैभन्दा ठूलो सावधानी हो। साथै भालुसँग जम्काभेट भएमा धैर्य राख्नु अत्यन्त आवश्यक हुन्छ।
0: धन्यवाद सर, सरसँगको कुराकानीले भालुको आक्रमण बारे जान्ने धेरै मौका पाए।
1: मलाई पनि नानीलाई भालुको आक्रमणको बारेमा बताउन पाउँदा धेरै खुसी लाग्यो। यस्ता विषयमा जनचेतना फैलाउन सके मानव र वन्यजन्तु बीचको द्वन्द कम हुँदै जान्छ।
2: कार्यक्रम वन सरोकारमा भालुको संक्षिप्त परिचय। मानव वन्यजन्तु द्वन्द न्यूनीकरण अन्तर्गत भालुले आक्रमण गर्ने अवस्था र ध्यान दिनुपर्ने कुराहरूको विषयमा यो जानकारी सँगै आजलाई पनि हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईंलाई कार्यक्रम वन सरोकार कस्तो लाग्यो? वन र वन्यजन्तुसँग सम्बन्धित केही विषयवस्तु छन् र उक्त विषयवस्तु कार्यक्रममा समावेश गर्दा उपयुक्त लाग्छ भने तपाई हामीलाई पठाउन सक्नुहुनेछ। केही सल्लाह सुझाव छन् भने तपाईले ccdc.lamjung@gmail.com वा तपाईले सुनिरहनु भएको रेडियो मर्स्याङदीमा फोन गरेर पनि आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। साथै फेसबुक पेजमा पनि तपाईले आफ्ना प्रतिक्रिया लेख्न सक्नुहुनेछ। डिभिजन वन कार्यालय लमजुङको सहकार्यमा तयार पारिएको कार्यक्रम वन सरोकारमा अर्को साता अर्को विषयवस्तु लिएर उपस्थित हुने नै छु। आजलाई पनि प्रविधिबाट साथ दिनुहुने साथी दिलुलाई धन्यवाद दिँदै कार्यक्रमबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org सुन्दै गर्नुहोला। तपाईको साता शुभ रहोस्। नमस्कार।

0: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
1: केयर फार्मेसी विश्व नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा,
0: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
1: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
0: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
1: स्थान केयर फार्मेसी विश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849968924, 9845086780।
0: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
2: दिदी, अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
0: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486। के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
0: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
0: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845132636 र 9840008261।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: ਬੈਂਜੀ ਖੈਮਤ ਬਿਲੇ ਕਿਉਂ ਦੀ ਏਟੀਐਮ ਮੋਬਾਈਲ ਦੇ ਇੰਟਰਨੈਟ ਬੈਂਕਿੰਗ ਗੋਪੇ ਵਿਵਰਨ ਆ ਰਹੀ ਖਾਈ ਬਿਲੇ ਤੁਈ ਮਾਧਿਅਮ ਕਿਆਰੇ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਛਲੀ ਜਾਣਕਾਰੀ ਰੀ ਵਿਸ਼ਿਆ ਨਿਉ ਕਾਲ ਕਰ ਦਿਮੋ ਚਮਈ ਨਿਉ ਠਗਦਿਲ ਖਾਮੋ ਬੈਂਗਰ ਵੇ ਕਰਮਚਾਰੀ ਵੀਰਾ ਨਿਉ ਦੇ ਪ੍ਰੇ ਵਿਵਰਨ ਰੀ ਵਿਸ਼ਿਆ ਬੈਂਕ ਦੇ ਨੀਲ ਪਰ ਦਿਮੋ ਨਿਉ ਤਾਨੀ ਸਤਰਕ ਤਾਨਾ ਠਜਰ ਕਿਆ ਬਚੇਨਾ ਸਿਧਾਰਥ ਬੈਂਗਰ ਕਿਆਲੇ ਜਨ ਹਿਤਰੀ ਜਾਰੀ ਸੰਦੇਸ਼
1: ਸਿਧਾਰਥ ਬੈਂਕ ਸੰਬੰਧ ਸਦੈ ਭਰੀਲਾਈ
2: होइन भाउजू किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त टाढैको साइड गर्न लाग्नु भएको हो र
3: ल बाबु आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ त्यसैले चाँडै पूजा सकेको नि
2: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ
3: हो नि बाबु त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि पछि तपाईँको बिहे गर्नुपर्छ नानीको पनि बिहे गर्नु छ गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि होइन र
2: हो नि भाउजू
4: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने
5: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने
4: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने
5: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने
4: नाक कान छेडिने राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने
5: प्रोप्राइटर सुनिल विश्वकर्मा जय श्रीराम सुनचाँदी पसल विश्वेश्वर नगरपालिका वडा नम्बर 7 एभरेस्ट बैंक नजिकै लमजुङ
6: सम्पर्क मोबाइल नम्बर 9864 95074 र 9805558574
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
8: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
10: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
10: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
10: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
11: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244
12: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली विशेषहरूको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सट्टामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मरमत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने
3: लाग्ने भई लगतकर्ता गर्नुपर्ने भएमा लगतकर्ता गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने, अन्यथा रूट खारेज हुनेछ। गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिलबुकमा फोटो टाँस नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ। गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रालीको कार्यालयमा ल्याउनु हुन अनुरोध छ। आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ। यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागजपत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ। ट्राफिक नियम पालना गरौ, सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिऊ। लमसुङ कालिका यातायात संचालक प्रणाली बेसी सर लमसुङ।
13: हेर्न माले
14: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा
15: हुन्छ हुन्छ

0: कति राम्रो गीत बजेको मनै हर्रब हो। ए केटा केटी हो आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिनँ कुन हो बा।
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत्ने पालो मेरो।

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
5: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासित बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ अति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ माइला
3: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ठोका दराज डाइनिङ सेट लोबेट टीभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ठोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
3: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0663-520-532 मोबाइल 98460-90301 98460-74-065
3: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्
5: आमा ए आमा खाना खाने बेला भयो ल आउनुहोस् न
6: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने होइन ऊ हाम्रो पाला जस्तो ढिँडो आँटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
7: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
3: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुन प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 98461-23284 र 98291-80746
9: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
10: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि
9: यसलाई शोक नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
10: ए हो र
9: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
10: बाप्रे यति धेरै जोखिम
9: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
11: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाथो रेडियो बटार्या बटारै गर्छ बा
1: लौ सुन्नुस बुढी आवै

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेली हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania Extreme Energy Drink.
1: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला।
2: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँगका मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड, जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477-69229।
3: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचारी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
4: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
3: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
4: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
3: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
4: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
3: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा। फोन 0665201152,
4: मोबाइल 97460054।
3: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
2: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
7: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: मर्सेंगे एफएम 95 मेगाहर्ज
3: भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पाँचथरमा बाढ़ी पहिरोले चार परिवार विस्थापित, जलविद्युत आयोजनामा क्षति। मेवाखोलामा निर्माणाधीन 41 फीट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7.94 खरब सामान भित्रियो, 1.81 खरब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, 1 सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार। नेपाल खबरमा अब पूरा खबर। अविरल वर्षापछि खसेको पहिरोले घर बगाउँदा पाँचथरको याङवरक गाउँपालिका 1 का 4 परिवार विस्थापित भएका छन्। पहिरोले घर जोखिममा परेपछि एक परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। पहिरोले घर बगाएपछि याङवरक 1, लम्बा खोलाका मोहनलाल खवास र कबीर खवास तथा कोप्चेका गंगा प्रसाद बेगाको परिवार विस्थापित भएको हो। मोहनलाल र कबीरको परिवारका 7 जना आफन्त शान्त खवासको घरमा बसेका छन्। गंगा प्रसादको 6 जनाको परिवार उहाँका दाजु दुर्गा बेगाको घरमा बसेका छन्। त्यही ठाउँका भगिमान बेगाको घर पहिरोले उच्च जोखिममा परेपछि परिवारका 6 जना विस्थापित भएका ताप्लेजुङ प्रहरीले जनाएको छ। बाढ़ी पहिरोका कारण कोप्चे टोलका बालानन्द मेघा र मैत्रराज मेघा, चामलिङ डाँडाका रविन राई, रामकुमार राई, रणबहादुर राई, मन कुमारी गुरूङ र डम्बर बहादुर गुरूङ, एकराते टोलका रत्नमान राई, लसुमान राई, राजेश राई, कमल बहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगर डाँडा टोलका एम मगर, पूर्णबहादुर मगर र सुजन मगरको घर जोखिममा परेको छ। बाढ़ीले लामीटारबाट चामलिङ डाँडा जोड्ने झोलंगे पुल र याङबरक 2 दोमाने सिथत झोलंगे पुलमा क्षति पुर्याएको छ। बाढ़ीले निर्माणाधीन 2 सड़कका पुल बगाएको छ। पुष्पलाल मध्य पहाड़ी राजमार्ग अन्तर्गत 5 थरको याङबरक गाउँपालिका 2 दोभानेमा मेवाखोलामा निर्माणाधीन 41 फीट लामो सड़कको पुल बगाएको छ। त्यहाँ निर्माणाधीन पुलका साथै सड़क र डाइभर्सन समेत बगाएका कारण यातायात पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। त्यसैगरी तमोर करिडोर सड़क खण्ड अन्तर्गत 5 थरको हिलिहाङ गाउँपालिका र ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकाको सीमामा रहेको तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका संरचना समेत बाढ़ीले बगाएको छ। बाढ़ी र पहिरोले याङबरक 2 मेवाखोलामा रहेको हरी हिदुलय मेवाखोला जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। 5 थर ताप्लेजुङ सीमामा रहेको युवा खोला जलविद्युत आयोजनाको 5 क्षेत्रका पर्खालमा क्षति पुगेको छ। यस्तै 5 थर ताप्लेजुङ सीमामा रहेको काबेली खोला रहेको अरूण काबेली जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ। बाढ़ी र पहिरोले अलैची बगान तथा खेतीयोग्य जमीनमा खानेपानी योजनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मध्य प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग र लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला दिउँसो र बेलुका धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै संखुवासभामा हिजो पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायत ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ। यसैबीच पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायत जिल्लालाई अध्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्यधिक गर्मीका कारण थकाई, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाइ छ। ताता हावाको लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। यस्तै बालबालिकाहरूलाई चर्को घाममा खेल्न नपठाउन र खेतबारीको काम बिहान र दिउँसोपछि मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। वीरगंज भन्सार नाका हुँदै चालू आर्थिक वर्षको 10 महिनामा 7,94,87 करोड़ रूपियाँ बराबरका वस्तु तथा सामान आयात भएको छ। गएको आर्थिक वर्षको 10 महिनाको तुलनामा चालू आर्थिक वर्षको यही समयमा नाका हुँदै 1,02,44 करोड़ रूपियाँ अर्थात 15% बढ़ी सामान भित्रिएको हो। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले नाका हुँदै आयातमा बढ़ोत्तरी भएको बताउनुभयो। उहाँले चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामजन्य वस्तुको आयातमा वृद्धि भएको छ। चालू आर्थिक वर्षको 10 महिनामा मात्र 1,81,70 करोड़ रूपियाँ पर्ने 5 थरीका पेट्रोलियम पदार्थको आयात भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
5: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौ,
4: विद्युतीय उपकरण बन्द गरौ, टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौ,
5: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौ,
4: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
5: नदी, तलाउ वा पोखरीबाट टाढा बसौ,
4: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौ।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू, विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फगले जुरी प्राइज जितेको छ। फ्रान्समा भएको 79 कान्स फिल्म फेस्टिभलमा यो फिल्मले दोस्रो महत्वपूर्ण विदा अनसर्टेन रिगार्ड तर्फ क्लोजिङ सेरेमनीमा यो अवार्ड जितेको हो। अविनाश विक्रम शाह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग नेपालको एक गाउँमा बसोबास गर्ने लैंगिक अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ। फिल्ममा पुष्पा थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ल, माओत्से गुरूङ, संजय गुप्ता दुरा, महिमा नवबाग र आकांक्षा कार्की लगायतको अभिनय छ। कान्समा छानिएको नेपाली फिचर चलचित्र यो नै पहिलो हो। यसअघि शाहले नै निर्देशन गरेको शर्ट फिल्म लोरीले कान्सको 75 संस्करणमा स्पेशल मेन्सन अवार्ड जितेको थियो। सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथा भूमिबाट बनेको नेपाली फिल्मले कान्स जस्तो विश्वकै प्रतिष्ठित मंचमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनका लागि पदत्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका छन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा बादल बाहेकका अरू चार उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित तीन उपमहासचिव र पाँच सचिवले ओलीले पार्टी बनाउन पदत्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्रै ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नेताहरूले पार्टी पुनर्गठन र मार्ग प्रशस्तको कुरा गरेपछि ओलीले नेतृत्व नछाड्ने जवाफ दिनुभएको हो। यसैबीच उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको बताउनु भएको छ। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले नेतृत्व परिवर्तन र राजीनामाका हल्लालाई अतिरञ्जितको संज्ञा दिनुभयो। बैठकमा महासचिव र तीन उपमहासचिव र पाँच सचिवले पार्टीको आन्तरिक अवस्था र आफ्ना अनुभवका बारेमा धारणा राखेका थिए। अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै उहाँकै कमाण्डमा पार्टी एकताबद्ध भएर अघि बढ़नुपर्छ भन्ने नै सबैको साझा निष्कर्ष रहेको भट्टले बताउनुभयो। एमाले सचिवालय बैठक आज पनि बस्दैछ। अस्ति शुक्रबारदेखि शुरू भएको एमाले सचिवालय बैठक जारी रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएका बीबीसीले लेखेको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको छ। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिए पनि लकडाउन भने अहिले हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस समयमा व्हाइट हाउसमै रहनु भएको बीबीसीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको अमेरिकी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीबीले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियताबाट बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा चलिरहेको काबा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियतामा फड्को मार्दै 98 स्थान हासिल गरेको हो। आईभीभीले हिजो सार्वजनिक गरेको वरियतामा नेपालले दक्षिण एशियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। अहिले काबा महिला च्याम्पियनशीपमा सहभागी टोली मध्ये कजाकस्तान 36, इरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव्स 66, बंगलादेश 68 तथा श्रीलंका 85 स्थानमा रहेका छन्। सेन्ट्रल एशिया भलिबल एसोसिएशन काबा महिला च्याम्पियनशीप वरियतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरियतामा समावेश हुन सफल भएको हो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पाँचथरमा बाढ़ी पहिरोले चार परिवार विस्थापित, जलविद्युत आयोजनामा क्षति, मेवाखोलामा निर्माणाधीन 41 फीट लामो पुल पूर्ण रूपमा क्षति। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै, मध्य र पूर्वमा हावाहुरीसहित वर्षाको सम्भावना। वीरगंज भन्सार नाका हुँदै 10 महिनामा 7.94 अर्बको सामान भित्रियो, 1.81 अर्ब भन्दा बढ़ीको पेट्रोलियम पदार्थ आयात। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो, आक्रमणकारी मारिए, एक सर्वसाधारण घाइते। र नेपालको महिला भलिबल टोलीको विश्व वरियतामा उल्लेखनीय सुधार।
7: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्यांकबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
8: साली नदीको शिर,
9: मणिचूडको काख,
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
9: शान्ति र आनन्दको अनुभूति,
8: भीडभाडबाट टाढा,
9: सहरबाट नजिकै,
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 056-494-333, 493-555।
15: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
16: प्राविधिक शिक्षा विकल्पमा होइन, समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
15: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
16: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576711314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ किओजको बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बुढानीलकण्ठ नगरपालिका साथ हेपाली हाइटमा रहेको अस्पतालको भवन समाजसेवी मीनबहादुर गुरूङ र सावित्री गुरूङ तथा पहलमान गुरूङ र सरला गुरूङले निर्माण गरिदिनु भएको हो। हिजो आयोजित कार्यक्रममा जगत गुरू शंकराचार्य श्री विधु शेखर भारतीले यो भवनको उद्घाटन गर्नुभयो। व्यवसायी गुरूङको स्वामित्वमा रहेको भाटभटिनीले भवन निर्माण गर्न 71,04,42,244 रूपियाँ खर्च गरेको छ। काठमाडौँको लाजिमपाटमा रहेको अरूपण आर्ट ग्यालरीमा 19 शताब्दीका युरोपेली कला प्रदर्शनी शुरू भएको छ। एक हप्तासम्म चल्ने प्रदर्शनीको हिजो उद्घाटन गर्दै नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति किरण मानन्दरले लाखौं पैसा तिरेर विदेशी संग्रहालयमा हेर्नुपर्ने कला निशुल्क हेर्न पाउनु नेपालीका लागि महत्वपूर्ण अवसर भएको बताउनुभयो। विश्वमा कला र कलाकारको महत्व ठूलो रहेको स्मरण गर्दै उहाँले नेपालमा अझै त्यस खालको महत्व बुझाउन नसकिएको बताउनु भएको छ। उहाँले आफूले कला सिक्नका लागि बुबाबाट 7,000 ठगेर बनारस गएको स्मरण गर्दै अहिले पनि कलालाई हेर्ने दृष्टिकोण केही सुधार भएको बताउनु भएको छ। नेपाल प्रहरीले मानव बीखन तथा ओसार पसारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको राजस्थानका 24 वर्षीय छोटुलाल जंगीट र 21 वर्षीय देवेन्द्र कुमार हरिजन रहेका नेपाल प्रहरी केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महारक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। ललितपुर महानगरपालिका 14 खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीड़ित बालिकाको उद्धार गरी पक्राउ गरिएको हो। पक्राउ परेका दुवैजनामाथि मानव बेचबिखन ओसार पसार अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँको गंगौबाट एसएलआरको म्यागजिन र 45 राउण्ड गोलीसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरी राजविराज नगरपालिका 13 का 27 वर्षीय खगेन्द्र शर्मा तथा सप्तरी राजविराज 13 घर भई अहिले काठमाडौँ महानगरपालिका 32 नरेफाँड बस्ने 22 वर्षीय ओमशंकर गुप्ता रहेका नेपाल प्रहरी परिषद काठमाडौँ प्रहरी परिषदका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो। र कीर्तिपुरमा सम्पन्न 13 वर्ष मुनिको प्रथम एचसीए सुवर्ण शमशेर स्मृति क्रिकेट लीग प्रतियोगिता अन्तर्गत हिजो हिमालयन क्रिकेट एकाडेमी, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र काठमाडौँ क्रिकेट एकाडेमी विजयी भएका छन्। विश्वविद्यालयको लेबोरेटोरी मावि चौरमा सम्पन्न प्रतियोगिता अन्तर्गत पहिलो खेलमा हिमालयन क्रिकेट एकाडेमीले बुढा नीलकण्ठ क्रिकेट एक्सिलेन्ट सेन्टरलाई 9 विकेटले हराएको छ। काठमाडौँ उपत्यका विभिन्न एकाडेमी र विद्यालय गरी 16 टोली सहभागी प्रतियोगिता 10 दिनसम्म चल्नेछ। प्रतियोगितामा जित्ने टोलीले 1,00,000 र उपविजेता टोलीले 50,000 पुरस्कार पाउनेछन्। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा गर्मी र तातो लहर कायमै मध्य र पूर्वमा हावाहुरी सहित वर्षाको सम्भावना। बुढा नीलकण्ठमा नवनिर्मित किओज बाल अस्पतालको उद्घाटन, विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य। र काठमाडौँमा 19 शताब्दीका युरोपेली कला प्रदर्शनी शुरू। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भने
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 र 98130949532। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625209।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, रमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसीसर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।
15: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
16: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
15: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड़ क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाड़ी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
16: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
15: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
16: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
17: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: sip on ya. Extreme energy drink.
1: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साईली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
2: मन चारैतिर नडुलाउनु छ है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
3: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
2: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसिसार नगरपालिका साथ, मनाङ्गी चौतारा, लमजुङ।
3: सम्पर्क मोबाइल 9846019018, 9846019018।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
6: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
6: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261।
7: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
8: होइन यो नाति केटो पनि कस्तो भन्या, हाम्रो पाला गीत बज्न लाटो, रेडियो बटार्या बटारै गर्छ बा।
9: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्द्रेडी हो बाबु भन त।
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज हो नि।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो।
7: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9465000271 र 9805677272।

0: मा आबद्ध हुन आज आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्। मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आइपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसी सहर नगरपालिका 8 सेरा लमजुङ। प्रोप्राइटर गुणराज सिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186, फोन 0665202293, साथै नमूना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org मा बिहान 10 बजेको मर्स्याङदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पसलहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: ओलीलाई नेतृत्व छाड्न दबाव बढ्दै ओलीको अडान कायमै। पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई दूतावासद्वारा नेपाल भ्रमणको दिम्तो। रोल्पामा पहिलो पटक चलचित्र प्रदर्शन, मिड जुलाई दर्शकको साथ। एफआईभीपी वरियतमा नेपालको पुनरागमन र अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर गोली चल्यो।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
0: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
1: बेसीसहर नगरपालिका लमजुङ।
0: अब समाचार विस्तारमा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न पार्टीभित्रबाट दबाव बढ़ेको छ। हिजो बसेको एमाले सचिवालय बैठकमा पनि नेताहरूले पार्टीलाई बलियो बनाउनको लागि पद त्याग गरेर सहयोग गर्न ओलीसँग आग्रह गरेका छन्। उनीहरूले पार्टीलाई रूपान्तरण र पुनर्गठन गर्नुपर्ने भन्दै ओलीलाई नेतृत्व छाड्न भनेका हुन्। अस्ति शुक्रबारको बैठकमा रामबहादुर थापा, बादल बाहेकका अरू 4 उपाध्यक्ष र हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 5 सचिवले ओलीले पार्टी बनाउँदा पद त्याग गरेर सहयोग गर्नुपर्ने बताएका छन्। सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा उभिनु भएको छ, तर ओलीले आफ्ना विरूद्ध जति गतिविधि भए पनि पद नछाड्ने अडान लिनुभएको छ। नयाँ दिल्ली स्थित नेपाली दूतावासले नेपालको पर्यटन प्रवर्धनका लागि भारतीय भ्लगर, यूट्यूबर, पोडकास्टर तथा डिजिटल कन्टेन्ट निर्माताहरूलाई नेपाल भ्रमणका लागि फ्यामिली अराइजेशन ट्रिपमा आउन निमन्त्रणा गरेको छ। भारतीय संचार माध्यममा नेपाल भ्रमणबारे फैलाइएका भ्रामक विवरणलाई चिर्नका लागि दूतावासका तर्फबाट सार्वजनिक तथा सांस्कृतिक कूटनीतिक अभियानमा यस पहललाई लिइएको छ। मे 20 नयाँ दिल्ली स्थित नेपाली दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत भारतीय सोशल इन्फ्लुएन्सरहरूलाई भ्रमणका लागि मे 30 भित्र आवेदन दिन आह्वान गरेको थियो। अन्तिम मिति भन्दा एक साथ अघि नै भारतीय मूलधारका संचार माध्यम र सामाजिक सञ्जाल प्रभावकर्ताबाट उत्साहजनक प्रतिक्रिया आएको दूतावासले जनाएको छ। रोल्पाका नागरिकले पहिलो पटक जिल्लामै चलचित्र हेर्न पाएका छन्। जेठ 8 गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आएको चलचित्र मिज्यु रोल्पामा प्रदर्शन हुने पहिलो चलचित्र बनेको छ। जिल्ला सदरमुकाम लिवाङमा चलचित्र प्रदर्शन गरिएको हो। रोल्पामा अहिलेसम्म पनि चलचित्र हल छैन, तर सन स्टार युवा क्लबको समन्वयमा शुक्रबारदेखि लिवाङमा पहिलो पटक अस्थायी हल तयार पारेर चलचित्र प्रदर्शन गरिएको हो। रोल्पा नगरपालिका 4 टुटीखेलमा रहेको जिल्ला समन्वय समितिको हलमा मिज्यु प्रदर्शन गरिएको हो। रोल्पामा यो नै पहिलो चलचित्र प्रदर्शन भएको सन स्टार युवा क्लबका सचिव तेकेन्द्र सेनले बताउनुभयो। अन्तर्राष्ट्रिय भलिबल महासंघले सार्वजनिक गरेको नयाँ विश्व वरियातमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियातमा बाहिरिएको थियो। त्यति बेला नेपाल 86 स्थानमा रहेको थियो। काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियन 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियातमा फड्को मार्दै 58 स्थानमा हासिल गरेको हो। एफआईभीभीले हिजो सार्वजनिक गरेको वरियातमा नेपालले दक्षिण एशियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिरको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गर्ने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो। यद्यपि त्यसपछि उक्त लकडाउन हटाइएको अधिकारीहरूले पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प त्यस समयमा व्हाइट हाउसमै रहनु भएको खबरमा उल्लेख छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी संचार माध्यमले जनाएका छन्। लमजुङको रायनसमा होमस्टे संचालकहरू लक्षित लागू पदार्थ दुर्व्यसन रोकथामको लागि सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय लमजुङको आयोजनामा रायनसकोट होमस्टे संचालकहरू बीच कार्यक्रम भएको हो। प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनालको अध्यक्षता एवं रायनस नगरपालिका प्रमुख खड्ग बहादुर गुरूङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्लाधिकारी थमन सिंह गौतम र जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नेत्र थापाले लागू पदार्थ दुर्व्यसनका कारण जोखिम र कानूनी कार्यवाहीको बारेमा जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै प्रजय खनालले विशेष गरी व्यावसायिक होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहल पहल बढ़ी हुने हुँदा लागू पदार्थ दुर्व्यसनको पनि जोखिम हुने भएकोले समयमै सचेत हुनुपर्नेमा जोड़ दिनुभएको थियो। पर्यटकहरूसँगै आफ्ना बाल बालिकाहरूलाई पनि दुर्व्यसनबाट टाढा राख्नका लागि अभिभावकहरू सचेत हुनुपर्ने प्रजय खनालको भनाई थियो। कार्यक्रममा बोल्दै रायनस नगर प्रमुख गुरूङले समुदाय सचेत भएमा सम्भावित अपराध तथा घटनाहरू कम गराउन सकिने भन्दै होमस्टे व्यवसायीहरूलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम सान्दर्भिक र उपयोगी भएको बताउनुभयो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान लमजुङका प्रमुख रामशंकर केसी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। प्रहरी प्रधान कार्यालयबाट हुने मासिक कार्य सम्पादन मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय लमजुङ वैशाख महिनामा दोस्रो भएको छ। प्रहरी प्रधान कार्यालयले देशभरका 25 घ वर्गका जिल्ला प्रहरी कार्यालयको दैनिक कार्य सम्पादनका आधारमा गरेको तुलनात्मक मूल्यांकनमा जिल्ला प्रहरी कार्यालय लमजुङ क श्रेणीमा दोस्रो स्थानमा पर्न सफल भएको हो। प्रहरीको मूल्यांकन नतिजा अनुसार लमजुङ प्रहरीले 79.29 अंक प्राप्त गरेको हो। यसअघि चैत्र महिनाको मूल्यांकनमा 16 स्थानमा रहेको लमजुङ प्रहरी वैशाख महिनाको कार्य सम्पादनमा उल्लेखनीय सुधार गर्दै सीधै दोस्रो स्थानमा उक्लिएको हो। जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले कार्यालयले पछिल्लो समय नागरिक मैत्री सेवा अपराध अनुसन्धानमा तीव्रता तथा शान्ति सुरक्षालाई प्रभावकारी बनाउने अभियान सञ्चालन गरेकोले सकारात्मक नतिजा प्राप्त भएको बताउनुभयो। दैनिक कार्य सम्पादनका विभिन्न सूचकलाई आधार बनाएर प्रहरी प्रधान कार्यालयले मूल्यांकन गर्ने गरेको छ। प्रहरी प्रधान कार्यालयले मुद्दा फर्सेट, फरार प्रतिवादी पक्राउ, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, नागरिक गुनासो सम्बोधन, विपद व्यवस्थापनमा सक्रियता तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम लगायत विभिन्न सूचकका आधारमा जिल्ला प्रहरी कार्यालयहरूको मूल्यांकन गर्ने गर्दछ। सोही मूल्यांकन प्रणाली अनुसार लमजुङ प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको हो। प्रहरी नायब उपरीक्षक बस्नेतले जिल्लावासी नागरिक स्थानीय तह संचारकर्मी तथा विभिन्न संघ संस्थाको सहयोगका कारण पनि प्रहरीलाई काम गर्न सहज भएको उल्लेख गर्नुभयो। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्दै पहिलो स्थान हासिल गर्ने लक्ष्यका साथ काम भइरहेको प्रणव बस्नेतको भनाई छ। पछिल्लो समय जिल्लामा अपराध नियन्त्रण, सड़क सुरक्षा, लागू औषद नियन्त्रण तथा सामुदायिक प्रहरी कार्यक्रमलाई प्रभावकारी बनाइएको प्रहरीको भनाई छ। प्रहरी प्रशासनले नागरिकको विश्वास जित्दै शान्ति सुरक्षालाई थप सुदृढ़ बनाउन निरन्तर प्रयास गरिरहेको जनाएको छ। लमजुङको बेसी शहरमा शेयर बजार सम्बन्धी लगानी शिक्षा तथा सचेतना कार्यक्रम भएको छ। मर्सङदी युवा क्लब बेसी शहरले शनिबार बेसी शहर सात स्थित बरान्डा रेस्टुरेन्ट इभेन्टमा कार्यक्रम आयोजना गरेको हो। लमजुङ मर्सङदी युवा क्लबका अध्यक्ष संजीव राणा मगरको अध्यक्षतामा भएको कार्यक्रममा शेयर मार्केटका विज्ञ सुभाष चन्द्र भट्टराईले शेयर बजारको बारेमा जानकारीसँगै शेयर बजारमा लगानी गर्दा अपनाउनु पर्ने सावधानी, बजारको अवस्था, विश्लेषण गर्ने तरिका, जोखिम व्यवस्थापन तथा दीर्घकालीन लगानीका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका भट्टराईले पछिल्लो समय युवाहरूमा शेयर बजारप्रति आकर्षण बढ़दै गएको उल्लेख गर्दै सही ज्ञान, धैर्यता र अध्ययनका आधारमा लगानी गर्न सके शेयर बजार आमदानीको राम्रो माध्यम बन्न सक्ने बताउनुभयो। भट्टराईले शेयर बजारको आधारभूत जानकारी, लगानीका अवसर तथा जोखिम, दोस्रो बजार, डिम्याट खाता, ट्रेडिङ प्रक्रिया लगायतका विषयमा प्रशिक्षण दिँदै लगानी गर्दा हल्लाको पछि नलागी कम्पनीको अवस्था, बजारको अवस्था तथा दीर्घकालीन योजनालाई ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा क्लबका अध्यक्ष संजीव राणा मगरले युवाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन तथा लगानी सम्बन्धी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। वहाँले यस्ता कार्यक्रमले युवाहरूलाई वित्तीय साक्षरता अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा क्लबका द्वितीय उपाध्यक्ष सन्तोष बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो भने संचालन सचिव खुशीमाया गुरूङले गर्नुभएको थियो। कार्यक्रममा करिब 85 जना शेयर मार्केट लगानीकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ। लमजुङको कोलसुथर गाउँपालिका 8 स्थित सूर्योदय माध्यमिक विद्यालयमा च्याउखेती तालिम शुरू भएको छ। शिक्षा विकास तथा समन्वय इकाई लमजुङको सहयोगमा विद्यार्थीहरूलाई व्यावहारिक तथा आत्मनिर्भर बनाउने उद्देश्यले 3 दिने च्याउखेती तालिम दिइएको हो। तालिमको उद्घाटन कोलसुथर गाउँपालिका 8 का वडा अध्यक्ष सन्तोष घलेले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष घलेले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक तथा सीपमूलक ज्ञान आवश्यक रहेको बताउँदै यस्ता तालिमले भविष्यमा स्वरोजगार बढ़न प्रेरणा दिने उल्लेख गर्नुभयो। तालिममा उक्त विद्यालयका 25 जना विद्यार्थीहरूको सहभागिता रहेको प्रशिक्षक चन्द्र गुरूङले जानकारी दिनुभयो। प्रशिक्षक गुरूङका अनुसार सहभागी विद्यार्थीलाई च्याउ उत्पादन, बिउ व्यवस्थापन, खेती गर्ने विधि, रोग नियन्त्रण, बजार व्यवस्थापन तथा व्यावसायिक सम्भावना बारे व्यावहारिक ज्ञान प्रदान गरिनेछ। विद्यालयले विद्यार्थीलाई पढ़ाईसँगै आय आर्जन गर्न सक्ने सिप सिकाउने उद्देश्यले तालिम आयोजना गरिएको जनाएको छ। ग्रामीण क्षेत्रमा कम लगानीमा राम्रो आमदानी लिन सकिने भएकोले च्याउ खेती युवाहरूका लागि प्रभावकारी व्यवसाय बन्न सक्ने विश्वास गरिएको छ। कार्यक्रममा शिक्षक, अभिभावक, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सिपमूलक तथा व्यावसायिक तालिमलाई निरन्तरता दिने जनाएको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: ओहो दाई, टीभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वच सेन्टर बेसीसर 7 भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वच सेन्टर।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही डेट 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477692।
3: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
4: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
3: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
5: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
6: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
3: रिबन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।
7: भर्ना खुल्यो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त शैक्षिक संस्था एस श्री चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, यचे, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
8: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
7: थप जानकारीको लागि सम्पर्क
8: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655595911, 98452511511, 98457078।
7: हुनुहोस् त, यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।
9: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। विश्व प्रतिष्ठित फिल्म महोत्सव कान्समा नेपाली फिल्म एलिफेन्ट्स इन द फगले जूरी प्राइज जितेको छ। फ्रान्समा भएको 79 कान्स फिल्म फेस्टिवलमा यो फिल्मले दोस्रो महत्वपूर्ण विधा अनसर्टेन रिगार्डतर्फ क्लोजिङ सेरेमोनीमा यो अवार्ड जितेको हो। अविनाश विक्रम सह निर्देशित चलचित्र एलिफेन्ट्स इन द फग नेपालको एक गाउँमा बसोबास गर्ने बैंकिङ अल्पसंख्यक समुदायले गरेको संघर्षको कथामा आधारित छ। फिल्ममा पुष्प थिङ, दीपिका यादव, जस्मिन विश्वकर्मा, शान्ति गिरी, गौरी मल्ला, महत्स्य गुरूङ, संजय गुप्तदुरा, महिमा नवबाग र आकांक्षा कार्के लगायतको अभिनय रहेको छ। कान्समा छानिएको नेपाली फीचर चलचित्र यो नै पहिलो हो। यसअघि शाहले नै निर्देशन गरेको शर्ट फिल्म लोरीले कान्सको 75 संस्करणमा स्पेशल मेन्सन अवार्ड जितेको थियो। सीमित स्रोत, कठिन संघर्ष र स्थानीय कथाभूमिबाट बनेको नेपाली फिल्मले कान्स जस्तो विश्वकै प्रतिष्ठित मंचमा सम्मान पाउनु महत्वपूर्ण क्षण रहेको भन्दै प्रशंसा भइरहेको छ। लमजुङको रायनसमा होमस्टे सञ्चालकहरू लक्षित खाद्य गुणस्तर सम्बन्धी सचेतनामूलक अभिमुखीकरण भएको छ। जिल्ला प्रशासन कार्यालय खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुको आयोजनामा रायनसकोट होमस्टे सञ्चालकहरू बीच कार्यक्रम भएको हो। रायनसकोट क्षेत्रमा सञ्चालित होमस्टे व्यवसायीलाई थप व्यवस्थित सुरक्षित तथा पर्यटक मैत्री बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ। होमस्टे व्यवसायीहरूलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा खाद्य वस्तुको स्वच्छता गुणस्तर मापदण्ड खाद्यजन्य रोगबाट बस्ने उपाय खाद्य सामग्रीको सुरक्षित भण्डारण तथा सरसफाई व्यवस्थापनको विषयमा विस्तृत जानकारी गरिएको थियो। कार्यक्रममा कार्यालय प्रमुख ज्योति आचार्यले प्रशिक्षण दिँदै पर्यटन क्षेत्रसँग प्रत्यक्ष जोड़िएको होमस्टे व्यवसायमा खाद्य सुरक्षाको विशेष महत्व रहने बताउनुभयो। गुणस्तरीय तथा स्वस्थकर खानपानले पर्यटकको विश्वास बढ़ाउने मात्र नभई स्थानीय पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने आचार्यको भनाइ थियो। प्रशिक्षणका क्रममा खाद्य पदार्थ पकाउने स्थानको सरसफाई, सुरक्षित खाने पानीको प्रयोग, कच्चा तथा पकाइएको खानेकुरा छुट्टा छुट्टै राख्ने विधि, म्याद गुज्रिएका सामग्रीको प्रयोग नगर्ने तथा स्थानीय उत्पादनलाई सुरक्षित तरिकाले प्रयोग गर्ने विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा बोल्दै रायनस नगरपालिका प्रमुख खड्ग बहादुर गुरूङले सचेतनामूलक कार्यक्रमले होमस्टे व्यवसाय सञ्चालनमा सकारात्मक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। रायनसकोट क्षेत्र पर्यटकीय सम्भावना बोकेको स्थान भएकोले यहाँ सञ्चालित होमस्टेहरूबाट गुणस्तरीय सेवा प्रवाह हुनुपर्नेमा नगर प्रमुख गुरूङको जोड़ थियो। त्यसै गरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालले खाद्य गुणस्तर र सरसफाई नागरिक स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएको विषय भएको बताउनुभयो। प्रजय खनालले होमस्टे व्यवसाय सञ्चालन गर्दा कानूनी मापदण्ड तथा सरकारी निर्देशनको पालना गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतम, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेत, सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी, राष्ट्रिय अनुसन्धान लमजुङका प्रमुख रामशंकर केसी, नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल लगायतको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी होमस्टे व्यवसायीहरूले खाद्य गुणस्तर सम्बन्धी ज्ञानले आफूहरूलाई व्यवसायलाई अझ व्यवस्थित र विश्वसनीय बनाउन सहयोग पुग्ने बताएका थिए। रायनसकोट क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा होमस्टे व्यवसायको गुणस्तर अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ। आयोजक संस्थाले आगामी दिनमा पनि विभिन्न स्थानमा खाद्य सुरक्षा तथा गुणस्तरसँग सम्बन्धित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पछिल्लो समय अत्याधिक गर्मी बढ़न थालेपछि लमजुङका साना खोला खोल्सीमा पौड़ी खेल्न र रमाइलो गर्न जानेहरूको भीड़ बढ़न थालेको छ। विशेष गरी बेसी शहर आसपासका पुमा खोला, माझुवा खोला लगायतका स्थानमा विदाको दिन मानिसहरूको चहल पलक पहल उल्लेख्य रूपमा बढ़ेको देखिन्छ। शनिबार तथा सार्वजनिक विदाको दिन युवा युवती, बाल बालिका तथा परिवारका सदस्यहरू साथीभाइसँग खोलामा पुगेर पौड़ी खेल्ने, पानीमा रमाइलो गर्ने तथा घुमफिर गर्ने गरेका छन्। गर्मी छल्न प्राकृतिक स्थल रोज्ने क्रम बढ़ेसँगै खोलाका किनारामा आन्तरिक पर्यटकको उपस्थिति समेत बाक्लिन थालेको स्थानीय बताएका छन्। विशेष गरी दिउँसोको समयमा बाल बालिकाहरू परिवारसँग तथा साथीभाइको समूहमा खोलामा पुग्ने गरेका छन्। खोलाको चिसो पानीमा रमाइलो गर्दा गर्मीबाट केही राहत मिल्ने भएकोले यस्ता स्थानप्रति आकर्षण बढ़ेको हो। तर खोला क्षेत्रमा रमाइलो गर्दा आवश्यक सतर्कता अपनाउनु पर्छ। पानीको बहाव, गहिराई तथा चिप्लो ढुंगाका कारण दुर्घटनाको जोखिम रहने भएकोले विशेष गरी बाल बालिकाले निगरानीमा राख्नुपर्दछ। स्थानीय व्यवसायहरूका अनुसार गर्मी बढ़ेसँगै खोला नजिकका साना होटल, खाजा पसल तथा चिया पसलहरूमा समेत ग्राहकहरूको चहल पहल बढ़न थालेको छ। प्राकृतिक सौन्दर्यसँगै चिसो पानीको आनन्द लिन पाइने भएकोले यस्ता स्थान युवा पुस्ताको रोजाईमा पर्न थालेका छन्। मर्संगी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
9: ओलीलाई नेतृत्व छाड्न दबाव बढ़दै ओलीको अडान कायमै पर्यटन प्रवर्धनका लागि भारतीय कन्टेन्ट क्रिएटरलाई दूतावासद्वारा नेपाल भ्रमणको निम्तो रोल्पामा पहिलो पटक चलचित्र प्रदर्शन मिड जुलाई दर्शकको साथ र एफआईभीभी बरियातमा नेपालको पुनरागमन बिहान 10 बजेको मर्स्याङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी बिदा हुन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन radiomarsyangdi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेन्जी एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवि मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसिसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: सूचना वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
8: सम्पर्क नम्बर आप्रवासी स्रोत केन्द्र 066-590-234।
7: रोजगार सेवा केन्द्र बेसी सहर 98470-14-549।
9: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
10: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा।
9: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
11: जाँच हुने रोगहरू दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
10: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
9: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
10: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98490-68924, 98450-86780।
11: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
10: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
12: यो मोबाइलले पनि तनावै दियो भने
13: होइन, के तनाव दियो ए खुसी।
12: हेर न, 80 भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
13: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
14: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
15: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Media
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बैसिसर 7 लमजुङ। सम्पर्क 0665200004, 98400506063।
3: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे।
4: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
5: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
4: हाम्रै बेसी सहर नगरपालिका साथ NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका 7, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 98564476।
6: दिदी तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
7: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको,
6: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाए नि त्यही सिलाए नि।
7: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
6: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
2: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेसलिस्ट, बैशिखर नगरपालिका 7, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461992406 र 98164372।
6: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
2: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र

0: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
4: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँच्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
5: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
6: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
5: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98 5046 6062।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: यो दाँतले मलाई साह्रै दुःख दियो।
10: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
9: जान त जाने, बरु कहाँ जाने होला खै?
10: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
11: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: Insomnia Extreme Energy Drink.
1: मर्स्याङ्गी समय
2: अहिले बिहानको ठिक 11 बजेको छ।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074। सुवर्ण अवसर, सुवर्ण अवसर।
9: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461-93152 र 98461-28317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8-9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विसर आर्ट, सेरा फिल्म हल चोक, लमजुङ।
10: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
11: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
10: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्त्वहरू हुन्।
11: ए हो र?
10: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्त्वहरू हुन्।
11: बाप्रे, यति धेरै जोखिम?
10: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्त्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
12: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: California.
1: Extreme energy drink.
2: National City Hospital.
3: अत्याधुनिक सुविधा सम्पन्न भवन र प्रविधि सहित गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको नेशनल सिटी हस्पिटल
4: विशेषज्ञ चिकित्सक र सेवाहरू
5: वरिष्ठ युरोलोजी एवं जनरल सर्जरी डाक्टर निर्मल लामिछाने र डाक्टर योगेन्द्र देवकोटा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर ज्योति विधान र डाक्टर संगीता पौडेल
4: पेट कलेजो तथा आम्रा रोग विशेषज्ञ डाक्टर वरुण श्रेष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर निर्मला लक्ष्मी श्रेष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिलीप कर्मचार्य
5: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्य र डाक्टर योगेश राज पन्त
4: महिलामा हुने क्यान्सर रोग विशेषज्ञ डाक्टर बिनुमा श्रेष्ठ र डाक्टर मन्जु पाण्डे
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर भोला रौनियार
4: फिजिसियन डाक्टर गौरी राम महतो
5: मुटु रोग विशेषज्ञ डाक्टर सबिना सेनाई
4: हार्ट जोनी नसा तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर सुशील अधिकारी
5: बाल रोग विशेषज्ञ डाक्टर दामोदर तिवारी र डाक्टर किशोर उप्रेती
4: हेमाटोलोजिस्ट डाक्टर शंकर बस्ताकोटी
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर प्रदेश घिमिरे मेक्सिलो फेसियल सर्जन डाक्टर गणेश चौधरी इन्टरभेन्सनल पेन फिजिसियन डाक्टर विकास कुमार श्रेष्ठ
4: लगायत अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सम्पूर्ण उपचार नेशनल सिटी हस्पिटलमा नेशनल सिटी हस्पिटल हस्पिटल रोड भरतपुर सम्पर्क 0564 93 611
3: तपाईँको स्वस्थ जीवन सेवाका लागि प्रतीक्षामा नेशनल सिटी हस्पिटल
6: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ रे साइली भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो खै म त कहाँ जाउँ भइरहेछु
7: मन चारैतिर नडुलाउनु है दाई आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है
8: हजुर आकर्षक डिजाइनका सोफा दराज पलङ टिभी दराज टेबल दराज अफिस टेबल लो बेड डाइनिङ टेबल प्लास्टिकका टेबलहरू भाडाका आइटमहरू स्टिल तथा गिफ्ट आइटमहरू ग्यास चुलोका सेट कप सेट
7: साथमा सिरक म्याट्रेस कुसन कभर सोफा म्याट तन्ना डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्
9: प्रोप्राइटर बलराम खत्री ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर बेसिसार नगरपालिका साथ मनाङ्गी चौतारा लमजुङ
8: सम्पर्क मोबाइल 9846098 9846098
10: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार ल्याएको सर्वोत्तम सिमेन्ट
11: गुड मर्निङ क्लास ल आज हामी डडेलोको विषयमा पढ्छौ भन्न त शान्ति के कारणले डडेलो लाग्छ
12: जथाभावी आगो लगाउने आगो राम्रोसँग ननिभाउने हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस
11: भेरी गुड डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी
13: डडेलोका कारण बोट बिरुवासँगै पुरै वन मासिन सक्छ जनावरहरूको वासस्थान मासिन्छ कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन् अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस
14: हो सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ आगोसँग खेलबाड नगरौ मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ
15: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय
16: मुटु छाती एवं श्वास प्रश्वासका बिरामीहरूका लागि खुसीको खबर
17: मुटु रोगका बिरामी अब लमजुङ बाहिर जानु पर्दैन मुटुको भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइभेट लिमिटेडमा
16: पुरानो मेडिकल कलेज चितवनका वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटलमा आउनुहुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसरका समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस् साथै सोही दिन मुटुको भिडियो जाँच इको कार्डियोग्राफी सेवा पनि उपलब्ध छ साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ
11: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट
16: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसात लमजुङ सम्पर्क फोन नम्बर 0665909999 मोबाइल 9847769229

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइ सक्नु भएछ त। ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
6: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
7: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
6: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
8: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली। प्रोपाइटर दीपक पौडेल। बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
6: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
9: यो मोबाइलले पनि तनावै दियो भने
8: होइन, के तनाव दियो ए खुशी?
9: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
10: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
11: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
10: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
11: मलाई त एकदमै मन पर्यो।
10: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
12: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
10: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98568426244।

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लम्चु।

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
1: महको सेवन स्वस्थ र दीर्घ जीवन
3: लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसीसरको सूचना यस प्रणालीमा दर्ता भएका सवारी साधनहरू प्रणालीको कार्यालयमा सम्पर्क नगरी बाहिरबाट खरिद बिक्री भएकाले यस्ता व्यवसायीहरूलाई कार्यालयमा आई स्वामित्व लिन मिति 2022 साउन महिनाको 15 गते भित्र नामसारी गर्नुहुन अनुरोध गरिन्छ तोकिएको मितिभित्र कार्यान्वयन नगरेमा यस्ता सवारी साधनहरूलाई दुर्घटना परेको बखत प्रणालीबाट पाउने सेवा सुविधाबाट वञ्चित गरिनेछ यस कम्पनीमा दर्ता भए विभिन्न रूपमा सञ्चालन हुँदै आएको सवारी साधनहरू विस्थापित भए 3 महिना भन्दा बढ़ी समयसम्म सत्तामा नआएको यातायातका साधनहरू कम्पनीले सूचना जारी गरी 45 दिनको समय दिने उक्त समयसम्म नआएमा कम्पनीले अर्को व्यवस्था भई सञ्चालन गर्न निर्णय गर्दछ साथै कम्पनीमा आबद्ध भई सञ्चालनमा आएका यातायातका साधनहरू दुर्घटना भई मर्मत गर्दा 3 महिना भन्दा बढ़ीसम्म समय लाग्ने भएमा कम्पनीमा जानकारी गराउनु पर्नेछ अथवा यातायातका साधनहरू काम नलाग्ने भई लगतकट्टा गर्नुपर्ने भएमा लगतकट्टा गरेको मितिले 3 महिनाभित्र नयाँ सवारी साधन दर्ता गर्नुपर्ने अन्यथा रूट खारेज हुनेछ गाड़ी खरिद भई आफ्नो नाममा नामसारी पास भएको मितिले बिल बुकमा फोटो टाँच नभएको अवस्थामा बीमा पोलिसीमा 35 दिनभित्र अनिवार्य रूपमा बीमा पोलिसीमा नामसारी गर्नुहुन अनुरोध गरिन्छ गाड़ीको रिन्यू भएका कागज पत्र अनिवार्य रूपमा प्रणालीको कार्यालयमा ल्याउनुहुन अनुरोध छ आफ्नो गाड़ीमा नेपाल सरकारको वा कम्पनीले तोकेको गाड़ी भाड़ा अनिवार्य रूपमा टाँस गर्नुपर्नेछ यात्रुहरूले यात्रा गर्दा महत्वपूर्ण कागज पत्र एवं सरसामानको जिम्मेवारी स्वयं आफै लिनुपर्ने अथवा चालक वा परिचालकलाई जानकारी गराउनु हुन अनुरोध गरिन्छ ट्राफिक नियम पालना गरौं सबै नागरिक चालक परिचालक सवारी साधनको परिचय दिउ लमजुङ कालिका यातायात सञ्चालक प्रणाली बेसीसर लमजुङ
4: नेपाल ऋण खप्पै बिमगा छ क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला 3 गुणा लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ
6: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania Extreme Energy Drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? ये बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यू, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9861823284 र 9921980746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 9841626344, 9841626344।

0: सर्वोत्तम पंच निर्माण सर्वोत्तम
1: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
2: होइन हो दिदी बहिनी, हो आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ, खोजी खोजी लगाऊ।
5: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ, अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ, स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
6: तपाईं अहिले रेडियो प्रसङ्गी सुन्दै हुनुहुन्छ।
7: पहुंचा रहा है।

0: भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौं।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: Ayah, mother ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काही त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 98498869924 98450680

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव।
1: यो मोबाइलले पनि तनावै दियो भने
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942।
5: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगल सूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अय्या मरेनियामा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272
5: पानी उमालेर पिउने मास्क लगाएर हिँड्ने तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी यो
6: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि
5: यसलाई शोख नमान्नु साथी सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग उच्च रक्तचाप दीर्घ श्वास प्रश्वास रोग मधुमेह क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्
6: ए हो र
5: त्यति मात्र होइन साथी शारीरिक रूपमा निष्क्रिय रहनु नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्
6: बाप्रे यति धेरै जोखिम
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन् तर तपाईँ मास्क लगाउनुहुन्छ राम्रो बानी हो
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं गुलियो नुनिलो तथा चिल्लो कम खाऊ शारीरिक रूपमा सक्रिय रहन दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र

0: तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्सेङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने आज हामीलाई टेक्निकल पार्टबाट सपोर्ट गर्दै हुनुहुन्छ साथी तिरुले र हामी एकदमै सन्चो छौं र एण्ड आई एम अल्सो होपिङ द्याट यु अल आर अल्सो ग्रेट आजको बसाई यहाँहरू सम्पूर्णलाई जानकारी नै छ जानकारी छैन भने आइतबारको बसाईमा हामी एउटा टपिकमा कुराकानी गर्ने गर्छौं गत हप्ता हामीले आफूलाई मनपर्ने कलाकारको बारेमा बुझेका थियौं र यो हप्ता अलिकति फरक रहेको छ बसाई चाहिँ अब तपाईँले नोटिस गर्नुभएको छ भने क्यालेण्डर तपाईँले पल्टाउनु भएको छ भने जेठको 15 गते गणतन्त्र दिवस रहेको छ गणतन्त्र दिवसको बारेमा तपाईँले बोल्नुपर्ने हुन्छ आजको बसाईमा र बोल्नको लागि तपाईँले 06625020 फोन गर्न सक्नुहुनेछ प्रत्येक दिन फरक फरक बसाईको साथमा यसरी नै उपस्थित हुने गर्छौं आइतबारको दिनमा एउटा शीर्षकमा छलफल कुराकानी हुन्छ सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत योजना पाउनुहुनेछ हामी बताइदिनेछौ मंगलबारको बसाईमा यहाँले मात्रै लोकगीत गाउन सक्नुहुनेछ भने बुधबारको बसाईमा चारवटा विधाबाट गीत योजना पाउनुहुनेछ बिहिबारको बसाईमा कथा कविता गजल मुक्तक जस्ता कुरा तपाईँले सुनाउन सक्नुहुनेछ भने शुक्रबारको बसाईमा हामी म्युजिकको ट्र्याक लिएर आउँछौ तपाईँले कुन गीतको ट्र्याक हो भनेर पत्ता लगाउनु पर्ने हुन्छ र साताको अन्तिम दिन शनिबार तपाईँले खुल्ला गीत गाउन सक्नुहुनेछ यो हाम्रो सात दिनको बसाई यो बसाई अनुसार हामी आफ्नो कार्यक्रम सञ्चालन गर्छौ भने तपाईँले पनि आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्सङ्गदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट सुन्दै हुनुहुन्छ भने आफ्नो प्रतिक्रिया दिन सक्नुहुनेछ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको ठाउँमा मौसम कस्तो छ र तपाईँले सम्झिन चाहनुहुने व्यक्तिहरूको नाम पनि तपाईँले कमेन्ट मार्फत पठाउन सक्नुहुनेछ यदि फ्री हुनुहुन्छ भने कमेन्ट सँगसँगै तपाईँले फोन पनि गर्न सक्नुहुनेछ 06625020 डायल गरेर र हामी 1 बजेदेखि 2 बजेसम्म यसरी नै उपस्थित हुने गर्छौं कार्यक्रम रेडियो मर्सङ्ग दिको फेसबुक लाइभबाट पनि प्रसारण हुने हुँदा तपाईँ अहिले भ्याउनु नभए तापनि तपाईँले बेलुका अथवा भोलि पनि कार्यक्रम मजाले सुन्न पाउनुहुनेछ र कार्यक्रम सुन्दै हुनुहुन्छ भने गर्मी पनि अत्याधिक बढ़ेको छ दिनहुँ गर्मी चाहिँ बढ़ने क्रम जारी छ तपाईँले पानी प्रशस्त मात्रामा पिउनुहोला मौसम सडनली चेन्ज हुँदाखेरि चाहिँ हामीलाई अलिकति बिरामी हुने अनि रोगहरू देखा पर्ने हुन्छ त्यसमा पनि एकदमै सचेत रहनुहोला भन्न चाहन्छु र यति बेला आजको पहिलो कलर हामीसँग जोड़िसक्नु भएको छ हेलो नमस्ते हेलो नमस्ते नमस्ते गुड आफ्टरनुन किन होला कृष्णजी क्लियर नसुनिने अहिले सुन्नुभएको छ हजुर भर्खरै मात्रै कृष्ण लामाजी जोडिनु भएको थियो उहाँको अलिकति टेक्निकल इस्यूजको कारणले गर्दाखेरि फोन काटिएको छ कृष्णजी सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गर्न सक्नुहुनेछ आजको बसाईमा र सम्पूर्ण जति पनि साथी हुनुहुन्छ आजको बसाईमा जोडिनको लागि 06625020 तपाईँले डायल गर्न सक्नुहुनेछ शुरूआती चरणमै छौं यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले राख्न चाहन्छौ स्वीकार दिनुहोला

0: हजुर, यो मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौ। आज आइतबारको बसाईमा छौ हामी। आइतबारको बसाईमा एउटा शीर्षकमा हामी कुराकानी गर्नुपर्ने हुन्छ। हामीले आज गणतन्त्र दिवसको बारेमा चाहिँ शीर्षक राखेको छौ। गणतन्त्र दिवस नेपालमा हरेक वर्ष जेठको 15 गते मनाइने दिवस हो र यो दिनमा नेपालमा राजतन्त्रको अन्त्य भई जनताको शासन व्यवस्था चाहिँ स्थापना भएको थियो। त्यसै सम्झनामा चाहिँ हरेक वर्ष जेठको 15 गते चाहिँ हामीले गणतन्त्र दिवस मनाउने गर्छौं। र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कल टाइममा। हेलो, नमस्ते।
1: हेलो, नमस्ते लक्ष्मीजी।
0: नमस्ते सम्झनाजी, सन्चै हुनुहुन्छ?
1: हजुर, आरामै भन्न पर्यो अहिले। यतिखेर
0: आरामै हुनुहुन्छ है?
1: हजुर।
0: के गर्दै हुनुहुन्छ आज आइतबारको दिनमा?
1: आइतबारको दिनमा क्या नि, बसी बसै हो, म त जहिले बार पनि त्यही हो।
0: बसी बसाइमा हुनुहुन्छ है?
1: हजुर।
0: अनि सानो नानीको हालखबर के कस्तो छ?
1: सानो नानी हेर्दै खाँदैछ।
0: अनि आज घरमा को को हुनुहुन्छ?
1: आज सासु मम्मी म अनि दुईटा नानी मात्रै आज घरमा।
0: अनि आज कार्यक्रममा शुरूआती चरणमै जोडिनु भएको छ, एकदमै धेरै खुशी लाग्यो। र आजको बसाईको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन?
1: आज गणतन्त्र दिवसको बारेमा भन्नुभएको
0: छ। हजुर, एकदमै यहाँले के बुझ्नु भएको छ, यहाँको धारणा चाहिँ राख्न सक्नुहुनेछ सम्झनाजी।
1: गणतन्त्र भनेको के हो र अब त्यही हो गणतन्त्र, खासै यसको बारेमा त खासै केही पनि जानकारी छैन लक्ष्मीजी।
0: खासै जानकारी छैन, तैपनि हजुरले के बुझ्नु भएको छ त्यो चाहिँ भन्न सक्नुहुनेछ?
1: के भन्ने होला त, आज त्यति साह्रो थाहै भएन यसको बारेमा त।
0: अब गणतन्त्र दिवस भन्ने बित्तिकै त नेपालमा राणा शासनको अन्त्य भएर चाहिँ जनताहरूको शासन शुरू भएको मानिन्छ नि त है, यही बुझ्नु भएको छ होइन त? यो बाहेक चाहिँ के बुझ्नु भएको छ, के मनाउनु भएको छ जेठको 15 गते? कुनै समारोहमा तपाईँ सहभागी जनाउनु भएको छ यहाँले गणतन्त्र दिवस?
1: केहीमा नि गएको छैन यस्तोमा त।
0: त्यस्तो भनेपछि खासै जानकारी छैन है?
1: छैन। हजुर,
0: हुन्छ, धन्यवाद कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। सम्झिनु पर्दा चाहिँ तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजी?
1: सर्वप्रथम तपाईँलाई नै भन्न चाहे।
0: हजुर, धन्यवाद।
1: अनि भित्र तिरेजीलाई नानी रिसा कि सानो नानी?
0: हजुर हजुर,
1: दुध छुटेछ कि अनि रिसा कि? अनि भित्र दिलेजीलाई भन्न चाहे, सुधाजीलाई, सुधाजी त धेरै नै हराउनु भयो त।
0: हजुर,
1: नानी रोको सुन्नु भयो?
0: हजुर, बल्ल सुन्न पाइयो सानो मान्छेको आवाज।
1: ल, यहाँ दुध छुटेछ अनि अनि के अरे, मेरो घर परिवार सासु मम्मी गणेश कुमारी श्रेष्ठ,
0: हजुर,
1: बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि मेरो श्रीमान नारायण प्रसाद श्रेष्ठ, ठुलो नानी साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, अनि भित्र के अरे, आज भित्र भन्ना छोरा धनप्रसाद श्रेष्ठ, है है, बुहारी सरसिता श्रेष्ठ, नातिनी इवा श्रेष्ठ। आन्टीलाई सुनाइरह तिमीले, रिसाएर जात्रा
0: सानो नानीलाई मिठो सम्झना छ भनिदिनु है सम्झनाजी।
1: आन्टीले मिठो सम्झना छ अरे सानोलाई, सुन्यो? अनि छोरा धनप्रसाद श्रेष्ठ, बुहारी सरसिता श्रेष्ठ, नातिनी इवा श्रेष्ठ, अनि मेरो माइत बस्ने बुवा मम्मी भाइ काठमाडौँमा बस्ने दुईटा बहिनी जाइको लागि, अनि देशरमा बस्ने देउर गङ्गा श्रेष्ठ, देउरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, र माथि टिकाराम परिवार, सुकमाया परिवार, मर्स्याङदेखि मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छु। हस्त, धन्यवाद।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो सम्झनाजी हुनुहुन्थ्यो र आजको बसाईमा उहाँले आफ्नो कुरा राखिसक्नु भएको छ। साथै सम्पूर्ण उहाँको घर परिवारलाई सम्झिँदै आजको बसाईबाट उहाँ विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने 0665520020 तपाईँले फोन गर्न सक्नुहुनेछ। आज हामी गणतन्त्र दिवसको बारेमा कुराकानी गरिरहेको छौं, जुन चाहिँ जेठको 15 गते मनाइने गरिन्छ हरेक वर्ष। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते
2: नमस्कार
0: नमस्ते छाजल हो काटेको होइन काटिएको है कृष्णजी
2: हजुर
0: म चाहिँ यहाँले बोलाइरहेको थिएँ फोन चाहिँ काटिसकेको रहेछ म चाहिँ कृष्णजी भन्दै बोलाइरहेको थिएँ अनि किन होला फोन काटिएको हो भनेपछि आज यति मिठो बोल्ने दिनमा झनै क्लियर सुन्नु भएन है हजुर त्यसो भनेपछि यहाँ टेक्निकल कारणले गर्दाखेरि चाहिँ त्यस्तो भएको हुन सक्छ अनि के गर्दै हुनुहुन्छ आज कृष्णजी
2: हजुर सम्झनेजी जस्तै हो खाँदै उठ्दै सुत्दै अनि त्यही हो
0: अनि आज कार्यक्रममा जोडिनु भएको छ कार्यक्रमको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन
2: हजुर सम्झनेजी जस्तै हो भने अब त्यो अब राजनीति जस्तै त्यो गणतन्त्र लोकतन्त्र भन्ने चाहिँ मलाई केही थाहा छैन अब फौजी मान्छे भेडा जस्तो हो
0: उसो भए आज कार्यक्रम चाहिँ 2 बजेसम्म सुन्नुहोस् मैले जानेको कुरा चाहिँ अलिअलि सुनाउने प्रयास चाहिँ गर्छु अरू साथीहरूले पनि पक्कै भन्नुहुनेछ है अनि कार्यक्रममा जोडिनु भएको छ एकदमै धेरै खुसी लाग्यो साथीहरू सम्झिनु पर्दा तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ त
2: हजुर आज चाहिँ दिपेश साथी ल्याउनु भएन तपाईँले
0: दिपेशजी आज सुन्दै हुनुहुन्छ है दिपेशजीले
2: सुन्यो भने उहाँलाई अब सबभन्दा पहिला सम्झिनु तपाईँ अनि के अरे प्राविधिक साथ दिने दिदीजीलाई मर्स्याङ्गी होल टिमलाई अनि साथीहरू कृष्ण गुरुङ चन्द्र लामा यम सारू मगर टेगु छेत्री लक्ष्मी दर्शन मित्र दुईटा श्याम श्याम भन्नाले अब एउटा शङ्कर एउटा अब दुईजना एकैचोटि के अरे सुरुमा त साई आउने रहेछ के अरे
0: हजुर
2: दुईजनालाई अनि राम देव अनि सुषमा दिदी कामना शोभा सरस्वती मिठु ऐतश्री मुना सलिना नाम छुटेको नाम लिएको सबैलाई एकमुष्ट सम्झिनै बिदा हुन चाहन्छु हस् त बाबाई
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै हामीसँग कृष्णजी जोडिनु भएको थियो उहाँलाई पनि गणतन्त्रको दिवसको बारेमा त्यति धेरै जानकारी छैन भनेर चाहिँ भन्नुभएको छ साथै सम्पूर्ण साथीले सम्झिएर विदा भइसक्नु भएको छ स्वर्णिम रायजीले लेख्नु भएको छ मिस यु अल भनेर हामीले पनि यहाँलाई सम्झिरहेको छौ स्वर्णिमजी मिस यु मात्रै भन्नुहुन्छ कहिले कसो फोन पनि गर्नुहोला भन्न चाहन्छु रामजी घिमिरेजीले लेख्नु भएको छ नमस्कार सम्पूर्ण मित्र म सम्झना चितवनबाट भन्नुभएको छ नमस्कार रामजी लमजुङवासीको तर्फबाट पनि र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते फोन चाहिँ तपाईँले पनि ट्राई गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ त्यहाँबाट पनि यहाँले सुन्न फोन गर्न सक्नुहुनेछ र हामीसँग कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
3: नमस्कार लक्ष्मी बहिनी नमस्कार
0: नमस्कार सम्झनाजी ए सरी शङ्करजी
3: तपाईँले नि उल्टो उल्टो नभन्नु होला है
0: होइन होइन अहिले मुख छुटेको अघि भर्खरै सम्झनाजीसँग फोनमा बोलेको अनि शङ्कर सम्झनामा अलिकति झुकिएको के गर्दै हुनुहुन्छ शङ्करजी
3: म त बिरामी छु बसिरहेको छु भन्नुपर्छ है
0: बसिरहनु भएको छ है
3: ओछिनमै छु पिँढीको डिलमै छु भन्नुपर्छ है
0: अनि कतिको गर्मी भइरहेको छ औषधि लिनुभएको छ कि छैन यहाँले
3: औषधि लिएको छु पानी पिएको छु बसिरहेको छु पानी बत्तल लिँदै बसिरहेको
0: अनि कार्यक्रममा जोडिनु भएको छ कार्यक्रम राम्रैसँग सुन्नु भएको छ कि अलिकति आवाजमा चाहिँ कहिले सुन्ने कहिले नसुन्ने भएको छ
3: अघि कल गरेको फोनै लागेन बल्ल एकपल्ट लाग्यो कहिले अहिले त राम्रै छ सुन्ने मनेर त
0: हजुर अनि आजको बसाइको बारेमा यहाँले कतिको जानकारी पाउनु भएको छ
3: खासै भन्नुपर्दा
0: आज गणतन्त्र दिवसको बारेमा बोल्नुपर्ने दिन रहेको छ के बुझ्नु भएको छ तपाईँले गणतन्त्र दिवस कहिले मनाइन्छ होला जस्तो लाग्छ तपाईँलाई
3: खोइ यो गणतन्त्र दिवस त भन्ने चाहिँ थाहा थियो होइन
0: हजुर
3: अब नेपालमा सब सबै नै बिहामानी सरकार निस्किने भयो। अब अहिले बालेन्द्रलाई देख, बालेन्द्रलाई चाहिँ के गर्ने हो, गणतन्त्रलाई चाहिँ यस मनाउने हो कि के गर्ने हो। संसारमा सबभन्दा ठुलो जो जो अगाडि सर्यो त्यो त्यसकै हातमा चाहिँ पछि लाएर हिँड्ने मान्छे छन्, त्यही नै भन्न चाहन्छ है म।
0: हजुर, अनि आज जोडिनु भएको छ, यहाँलाई धन्यवाद। र साथीहरूको कसलाई सम्झिन चाहनुहुन्छ?
3: सर्वप्रथम त अब लक्ष्मी बहिनीलाई नै भन्न चाहे, दिलु बहिनीलाई, अनि टेक्निसियनमा हुने भाइलाई पनि सम्झेको छु, मर्सानी होल युनिटलाई, मेरो साथीहरू भन्नुपर्दा त अघि भर्खर आउनुभएको छ नि कृष्ण लामा, कृष्ण लामा दादालाई बिर्सिएको छैन है, म जसरी भने पनि तपाईँलाई भेट्छु भन्न चाहे कृष्ण लामालाई, अनि त्यहाँ कृष्ण लामालाई, अनि सरस्वती बहिनीलाई, सरस्वती बहिनी बाँझेखेरि सरस्वती बहिनीलाई, अनि त्यसै गरी मेरो प्यारो भाइ हुनुहुन्छ राम पाण्डे भाइ, अनि श्याम प्रसाद दादा हुनुहुन्छ नयाँ कामबाट, देव घले हुनुहुन्छ चिसापानीबाट, देव घले कुमारी दिदी हुनुहुन्छ फलको डाँडाबाट, अनि त्यसै गरी खैरे भान्जा हुनुहुन्छ बासपानीबाट, अनि परी दिदी हुनुहुन्छ भकुन्डेबाट, अनि चन्द्र प्रकाश दादा भाउजू हुनुहुन्छ भकुन्डेमा, उहाँ आउँदा नि सम्झेको छु दादा भन्न चाहे, अनि त्यसै गरी सम्पूर्णलाई नाम छुटेकालाई पनि सम्झेकै छु भन्न, एटेकु छेत्रीलाई पनि सम्झेको छु, एम सारूलाई पनि सम्झेको छु भन्न चाहे, नाम छुटेका हरूलाई पनि सम्झेकै छु भन्न चाहे भन्दै म बिदा हुन्छु। हस्ता, ओके, बाई।
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो शंकरजी हुनुहुन्थ्यो, उहाँले पनि आफ्नो भनाई आफ्नो विचार चाहिँ राखिसक्नु भएको छ, साथै सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ, तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ, ककसले सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले फेसबुक लाइभ मार्फत जानकारी गराउन सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, म ढकाल धर्मराज बिरतामोट झापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सन्देश राख्नुपर्दा आज जन्मदिन मनाउनु हुने मोरङकी साथी सुनिता थापा र काठमाडौँ निवासी साथी सपना खड्काको छोरा सानु बाबु संयोग खड्कालाई जन्मदिनको लाखौं लाख शुभकामना भन्दै मेरा आफन्तजन घर परिवार र साथीहरूलाई सम्झिन चाहन्छु र सम्पूर्ण मलाई चिन्नुहुने साथीहरूलाई मिठो सम्झना मायाको साथमा शुभ दिनको कामना गर्दै अब बस्ने गीत समर्पण गर्न चाहन्छु भनेर लेख्नु भएको छ धर्मराजजीले। यहाँलाई एकदमै धेरै धन्यवाद धर्मराजजी, सधैँ फोन नगर्नु भए तापनि यहाँले कमेन्ट मार्फत चाहिँ सम्पूर्ण साथीहरूले सम्झिनुहुन्छ, आगामी दिनहरूमा पनि कार्यक्रममा यसरी नै जोडिनुहोला भन्न चाहन्छु। मिलन घायल मुटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ। गुड आफ्टरनून मिलनजी, पक्कै पनि यहाँको साथीहरूले डेडिकेट गरिसक्नु भएको छ कमेन्ट मार्फत, तपाईँले सुन्दै हुनुहुन्छ भने बज्ने गीत चाहिँ पक्कै पनि हाम्रै लागि हो भनेर चाहिँ उहाँले लिनुहुन्छ होला पक्कै पनि। बान्तवा जेनुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, म पनि सुन्दैछु धनकुटाबाट लेख्नु भएको छ। गुड आफ्टरनून जेनुजी, धनकुटाको कस्तो छ मौसम अनि यहाँको हाल खबर कस्तो छ फोन मार्फत जानकारी गराउन सक्नुहुनेछ, बिजी हुनुहुन्छ भने पनि कमेन्ट मार्फत पनि जानकारी गराउन सक्नुहुनेछ है यहाँले। र मीडिया प्रेमी राई अनिसाजी हुनुहुन्छ, मिस यू अल लेख्नु भएको छ, यहाँलाई पनि धेरै सम्झना छ अनिसाजी, फोन मार्फत पनि यहाँले मजाले जोडिन सक्नुहुनेछ। कर्णप्रिय केसी संगीतजी हुनुहुन्छ, नमस्ते सञ्चय हुनुहुन्छ, म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर, कार्यक्रम एकदमै राम्रो छ, यसै कार्यक्रम मार्फत हजुर लगायत सम्पूर्णमा मिठो सम्झना भन्नुभएको छ। नमस्ते, यहाँलाई पनि एकदमै धेरै सम्झना र एकदमै धन्यवाद पनि छ, त्यति टाढाबाट कार्यक्रमलाई माया गरेर नियमित जस्तो जोडिनुहुन्छ र यति मिठो मिठो कमेन्टहरू गर्नुहुन्छ र आज कार्यक्रम ज जसले सुन्नुभएको छ फोन मार्फत जोडिन सक्नुहुनेछ। आज हामी गणतन्त्र दिवसको बारेमा कुराकानी गरिरहेका छौं। जेठको 15 गते हरेक वर्ष मनाउने गरिन्छ र यहाँले चाहिँ गणतन्त्र दिवस भनेर चाहिँ के बुझ्नु भएको छ, कहिले मनाउने गरिन्छ, कुनै गणतन्त्र दिवसको कार्यक्रममा सहभागी यहाँले जनाउनु भएको छ त भन्ने कुराहरू पनि यहाँले सुनाउन सक्नुहुनेछ। छैन भने छैन, छ भने पनि यहाँले छ भनेर सुनाउन सक्नुहुनेछ। र यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: मुटु छाती एवं श्वास प्रश्वास का बिरामी का लागि खुशीको खबर।
1: मुटु रोग का बिरामी अब लमजुङ बाहिर जानु पर्दैन। मुटु को भिडियो जाँच अब सेवा मोडल हस्पिटल प्राइवेट लिमिटेड मा।
0: पुरानो मेडिकल कलेज चितवन का वरिष्ठ मुटु रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठ सेवा मोडल हस्पिटल मा आउनु हुने हुँदा मुटु श्वास प्रश्वास ब्लड प्रेसर का समस्या भएका बिरामीहरूले स्वास्थ्य जाँच गराउनु भई समयमा नै ढुक्क हुनुहोस्। साथै सोही दिन मुटुको भिडियो जाँच इकोकार्डियोग्राफी सेवा पनि उपलब्ध छ। साथै सेवा मोडल हस्पिटलका सम्पूर्ण सेवाहरू पनि सुचारू हुनेछ।
2: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबारका दिन बिहान 9 बजेबाट।
0: स्थान सेवा मोडल हस्पिटल प्राली सानिमा बैंक अगाडि बेसी सरसाथ लमजुङ। सम्पर्क फोन नम्बर 0665909900, मोबाइल 98477969229।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्गतीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल 9/13। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।
1: सम्पूर्ण छाला यौन कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुशीको खबर।
4: केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा।
1: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू दाँत चाया पोतो धुबी लुतो एलर्जी कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
4: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
4: स्थान केयर फार्मेसी बेसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ। सम्पर्क 98490068924, 98450086780।
3: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीसहर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
1: बेसीसहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
5: तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ।
1: सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीसहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोगचलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
5: बेसीसहर नगरपालिका लमजुङ।

0: हजुर, यो मिठो सांगीतिक कोशीली सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ प्रत्यक्ष फोन मार्फत र रेडियो मर्स्याङको फेसबुक लाइभको कमेन्ट मार्फत। दिल दुखी रियाजीले मिस यु अल भनेर लेख्नु भएको छ। मिस यु दिलुजी, यहाँ फोनमा पनि जोडिन सक्नुहुनेछ कार्यक्रममा फोन गरेर। र आज हामी आइतबारे बसाईमा छौं। आइतबारे बसाईमा गणतन्त्र दिवसको बारेमा हामीले कुराकानी गरिरहेको छौं र तपाईँले यसको बारेमा कुनै जानकारी छ, जानकारी गराउन चाहनुहुन्छ भने पनि तपाईँले फोन गर्न सक्नुहुनेछ। र हामी प्रत्येक दिन फरक फरक बसाईको साथमा यसरी नै उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मनपर्ने बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज आइतबारे बसाईमा गणतन्त्र दिवसलाई टपिक बनाएको छौं हामीले। र टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते नमस्कार, सुन्दैछु म तनहुँबाट। मौसमी अवस्था समय समयमा पानी परिरहेको छ र अहिले जस्ट घाम चर्किएको छ। 2065 जेठ 15 नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो। चलिआएको राजतन्त्रको अन्त्य गरियो तर जनतामा हक अधिकार प्रदान गरियो। सिंगो देशलाई तीन तहमा विभाजन गरी स्थानीय सरकारलाई अधिकार प्रदान गरियो भनेर चाहिँ लेख्नु भएको छ कति मजाले। यहाँले चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु टेकुजी, यति मिठो तरिकाले यहाँले जान्नुभएको कुरालाई चाहिँ कमेन्टमा लेख्नु भएको छ। अझ यही कुरालाई हजुरले आफ्नै आवाजमा सुनाउनु भएको भए चाहिँ एकदमै धेरै मान्छेहरूले चाहिँ बुझ्न सजिलो हुन्थ्यो भन्ने चाहिँ मलाई लागिरहेको छ। आगामी वर्षैमा तपाईँले पक्कै पनि फोन गर्न सक्नुहुनेछ। आज नजोडिनुको कारण चाहिँ तपाईँ बिजी भएर पनि हुन सक्छ है। सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसोर नगरपालिका 8 मान्छे, हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। हजुर नमस्ते सौरभजी। र शान्ता भुजेलजीले कमेन्ट गर्नुभएको छ, नमस्कार बुणु, गणतन्त्र दिवस जेठ 15 गते मनाउने चलन छ तर मैले त मनाउने गरेको छैन है। पहिले स्कूल पढ्ने बेलामा त जुलुसमा गइन्थ्यो तर अब बस्ने गीत मेरा प्यारा भाइ बहिनीलाई सुनाउन चाहन्छु र म पनि सुन्न चाहन्छु। मलाई त सन्चो छैन, रुगा खोकी ज्वरोले सताएको छ, निको भए पनि फोन गर्छु है बुनु। फेरि पनि नमस्कार बाई बुनु भनेर भन्नुभएको छ, नमस्कार। र यति बेला चाहिँ हामीसँग कसैको फोन आइसकेको छ। हेलो नमस्ते।
1: नमस्ते हजुर, म चाहिँ नवलपुरदेखि साजन महतो।
0: हजुर साजनजी बोल्दै हुनुहुन्छ है?
1: हजुर
0: सन्चै हुनुहुन्छ साजनजी?
1: एकदम सन्चै छ हजुर।
0: नवलपुरबाट भन्नुभयो है साजनजी?
1: हजुर हजुर।
0: नवलपुरमा कतिको घाम लागेको छ साजनजी?
1: यहाँ ठिकै तपाईँको शीतल शीतल छ के अरे है, घाम त्यति कि छैन है, त्यो शीतल
0: भनेपछि नवलपुरतिर चाहिँ शीतल शीतल नै छ है?
1: हजुर हजुर।
0: के गर्दै हुनुहुन्छ त साजनजी?
1: अहिले भैँसी चराउँदै हजुरहरूको प्रोग्राम सुन्दै गरेको त हजुर।
0: प्रोग्राम फेसबुक लाइभ मार्फत सुन्दै हुनुहुन्छ?
1: हजुर हजुर।
0: अनि कस्तो लाग्छ प्रोग्राम यहाँलाई?
1: प्रोग्राम बन्नाले भेरी गुड छ है, एकदम राम्रो छ,
0: एकदम राम्रो छ है। भनेपछि अनि नवलपुरतिर म पनि गएको थिएँ एक हप्ता अगाडि नै है।
1: नवलपुर कहाँ आउनुभएको थियो नि हजुर?
0: नवलपुर गोछडामा चाहिँ आएकी थिएँ है।
1: ए गोछडा भन्न त नजिकै हुन्छ, गोछडा
0: ओ नजिक नजिकै रहेछ। म नवलपुर गएको थिएँ त्यही भएर चाहिँ नवलपुर सुन्ने बित्तिकै एकदमै खुसी लाग्यो है। नवलपुरबाट पनि फोनमा जोडिनु भएको छ अनि यहाँले आजको बसाईको बारेमा थाहा पाउनु भएको छ कि छैन साजनजी?
1: हजुर त्यो बारेमा मलाई अलिक थाहा छैन, अलिक कन्फ्युज छ हजुर, के को बारेमा?
0: आज चाहिँ गणतन्त्र दिवसको बारेमा चाहिँ भन्नुपर्ने हुन्छ, के बुझ्नु भएको छ तपाईँले कतै?
1: गणतन्त्र भनेको राम्रै पनि जस्तो मलाई लाग्छ जहाँसम्म है, अब हाम्रो यो भनौँ न है
0: हजुर,
1: गणतन्त्र भनेको जम्मैको हक हित अधिकारको लागि त होला जस्तो लाग्छ मलाई
0: हजुर।
1: अनि गणतन्त्र दिवस त आजै हो क्या जस्तो लाग्यो?
0: आज चाहिँ होइन, जेठको 15 गते हो, त्यही भएर चाहिँ आउँदै गरेको कुरालाई चाहिँ पहिल्यै जानकारी गरायो भने चाहिँ पक्कै पनि गणतन्त्र दिवसको बारेमा अरू साथीहरूले पनि पक्कै पनि गणतन्त्र दिवस हो भनेर चाहिँ अलिकति चासो लिनुहुन्छ नि त, अगावै जानकारी गरायो भने चाहिँ
1: जे चिज पनि अगावै पनि थाहा भयो दिवस भन्नलाई सजिलो हुन्छ नि।
0: हजुर हजुर एकदमै।
1: गणतन्त्र भनेको त्यही हो, हामी सर्वसाधारण जनतालाई राम्रो तरिकालाई हेर्छ है
0: हजुर हजुर एकदमै
1: अनि सकारात्मक कार्यक्रम होस् मेरो भनाइ पनि यति नै छ के अरे है
0: हजुर धन्यवाद ककसलाई सम्झिन चाहनुहुन्छ त साजनजी
1: ल सर्वप्रथम त हाम्रो मसाङजी होलीलाई
0: धन्यवाद
1: अनि अनि हजुरहरूलाई अनि रितु राणा अमडी सापकोटा
0: हजुर
1: सुमी लिम्बू गगन तेरे थुमी नरेन्द्र रिमाल अनि तपाईँको राजा राम राय माझी राम पुकार राई अनि मलाई साजन चिन्न नचिने जम्मैजनालाई अगाडि आउने पछाडि जम्मैजनालाई
0: हजुर हुन्छ नमस्ते बाई बाई
1: बाई बाई
0: हजुर भर्खरै मात्रै नवलपुरबाट साजनजी जोडिनु भएको थियो र उहाँले पनि आफूले बुझ्नु भएको कुरा आजको बसाईमा राखिसक्नु भएको छ साथै सम्पूर्ण साथीलाई सम्झिँदै आजको बसाईबाट विदा भइसक्नु भएको छ र शान्त भुजेल आइडीबाट कमेन्ट आएको थियो र उहाँ चाहिँ अलिकति बिरामी हुनुहुँदो रहेछ तपाईँको चाहिँ एकदमै छिटो निको हुनुहोला अनि यहाँको एकदमै मिठो आवाज चाहिँ सुनाउनुहोला पनि भन्न चाहन्छु धेरै दिन भइसकेको छ यहाँको आवाज सुन्न नपाएको पनि र यो रुगाखोकीले चाहिँ यहाँलाई छिटै नै यहाँको पिछा छोडोस् यहाँ चाहिँ शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना भन्न चाहन्छु यहाँ चाहिँ छिटोभन्दा छिटो कार्यक्रममा जोडिनुहोला है त र आफूले जान्नुभएको कुरा पनि कति मजाले लेखेर पठाउनु भएको छ एकदमै धेरै खुसी लाग्यो र राज खले मगरजीले लेख्नु भएको छ हेलो नमस्ते झोरले सुन्दैछु भारतबाट घर चाहिँ उदयपुर अब बस्ने गीत विवश खुलुङ कुलुङ पृथक प्यारे बुनु अमिता सुनवार लाफा कविता मगर सरिना गुरूङ एलिसा लिम्बू अर्जुन याक्का शमशेर लिम्बू आशिष नयन बस्नेत हरपल रोशनी छात्रा याम्फू इताराम चौधरी रत्नबहादुर थापा पवन श्रेष्ठा सरस्वती पोखरेल मिताराज बिराही काइला रञ्जना बाहिङ राई सुनिता कुलुङ लक्ष्मी बान्तवा लक्ष्मण मगर बुनु सुमी सुनी भुजेल एक्सन विराज राई लवली मेलिना गगन तेराथुमे रामलाल सुमन कमला मुखिया कुमारी याङहाङ लावाती मुना मुखिया टिकाराम सुनवार ढकाल धर्मराज आकाश राई घायल अभिमान सुनवार ज्ञानु गजमेर शुक्रराज रसाइली निर्दोष तीर्थ राई सबैलाई भनेर चाहिँ छुटिनु भएको छ राज घले मगलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु कार्यक्रममा जोडिनुहोला कार्यक्रममा प्राय साथीले चाहिँ उहाँलाई सम्झिराख्नुहुन्छ र आज चाहिँ उहाँ आफै पनि जोडिनु भएको छ र जति पनि साथीले कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रममा जोडिन सक्नुहुनेछ आज हामी आइतबारे बसाईमा छौं आइतबारे बसाईमा हामी एउटा शीर्षकमा कुराकानी गर्ने गर्छौ आजको लागि हामीले गणतन्त्र दिवस चाहिँ नजिकै रहेको छ अब आउने शुक्रबार जेठको 15 गते हरेक वर्ष मनाउने गरिन्छ सो हामीले चाहिँ गणतन्त्र दिवसलाई नै आजको बसाईको रूपमा राखेको छौं गणतन्त्र दिवस चाहिँ हरेक वर्ष जेठको 15 गते मनाइन्छ एकदमै यो जेठको 15 गते राजतन्त्रको अन्त्य भई जनताको शासन व्यवस्था शुरू भएको दिनको रूपमा चाहिँ सम्झिन्छ र हरेक वर्ष मनाइने गरिन्छ र गणतन्त्र दिवस ले चाहिँ जनताले आफ्नो प्रतिनिधि मार्फत चाहिँ देश सञ्चालन गर्ने शासन प्रणालीलाई चाहिँ जनाउँछ यस व्यवस्थामा देशको सर्वोच्च शक्ति जनता स्वयंमै आफै निहित हुन्छ जनताको चुनेको प्रतिनिधि चाहिँ पदमा हुने अनि राजाहरूको सत्ता चाहिँ सकिएको दिनलाई पनि सम्झिन्छ र तपाईँले यसको बारेमा धेरै बुझ्नु भएको छ भने तपाईँले फोन पनि गर्न सक्नुहुनेछ र गणतन्त्र दिवसको अवसरमा चाहिँ देशभर विभिन्न कार्यक्रमहरू चाहिँ आयोजना गरिन्छ सरकारी निकाय भयो विद्यालय संघ संस्था अनि स्थानीय तहहरूले चाहिँ र्याली सांस्कृतिक कार्यक्रम वक्तृत्व कला रक्तदान जस्ता हरेक किसिमको कार्यक्रमहरू चाहिँ उहाँले सञ्चालन गर्नुहुन्छ विशेष गरी यो कार्यक्रम चाहिँ काठमाडौँमा चाहिँ एकदमै ठूलो समारोहको रूपमा आयोजना गरिन्छ राष्ट्रिय झण्डा नेपाली सेना प्रहरी र विभिन्न सांस्कृतिक झाँकीहरू चाहिँ प्रस्तुत गरिएर चाहिँ गणतन्त्र दिवस चाहिँ मनाउने गरिन्छ मलाई लाग्छ विद्यालयहरूमा पनि गणतन्त्र दिवसको अवसरमा चाहिँ धेरै प्रकारको कार्यक्रमहरू चाहिँ आयोजना गरिन्छ वक्तृत्व कला भयो नाटक भयो त्यस्तै कार्यक्रमहरू आयोजना गरेर चाहिँ गणतन्त्र दिवसलाई चाहिँ विशेष रूपको दिनको रूपमा मनाउने प्रयत्न चाहिँ गरिन्छ तपाईँको ठाउँतिर पनि तपाईँले पक्कै पनि जानकारी चाहिँ पाउनु भएको छ होला र यसको बारेमा बुझ्नु भएको छ भने फोन गर्न सक्नुहुनेछ यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोशीले राख्न चाहन्छु स्वीकार दिनुहोला

0: हजुर, यो सांगीतिक कोशीलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला बोकी दारी आईडीबाट कमेन्ट आएको छ। नमस्ते हजुर, सुन्दैछु इटहरी दशबाट। अब बस्ने गीत सुनाउनु पर्दा साथीहरू राजघले मगर, गगन तेरा थुमे, दिनेश चौधरी, कला लिम्बू, सोमनिम चौधरी, एलिसा लिम्बू, फूलमाया राई, मिन कुमारी कान्छी कुलुङ, रोशन फुलुङ फुलाङ, विवश कुलुङ पृथक, सागर पुमा राई लगायत सम्पूर्ण साथीहरूलाई बज्ने गीत सुनाउँदै विदा भएल भनेर भन्नुभएको छ र यहाँलाई एकदमै धेरै धन्यवाद छ। अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पर्ने हुन्छ। कार्यक्रम छुटिनु पूर्व चाहिँ गणतन्त्र दिवसको बारेमा अलिकति जानकारी गराउँछु। यो दिवस प्रत्येक वर्ष जेठको 15 गते मनाइने कुरा चाहिँ यहाँहरू सम्पूर्णलाई अवगत नै छ, तर सबैभन्दा पहिले चाहिँ विक्रम सम्बत 2065 साल जेठको 15 गते नेपाललाई चाहिँ औपचारिक रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र मूलकको रूपमा चाहिँ मनाउने गरिएको हो र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा, हामी उहाँसँग कुरा गर्छौं। हेलो, नमस्ते।
1: हेलो, नमस्कार बहिनी।
0: नमस्ते, के गर्दै हुनुहुन्छ?
1: खाना पकाउँदै हो है।
0: खाना बनाउँदै हुनुहुन्छ है सरस्वतीजी?
1: हजुर हजुर, आज मकै खानी खेताला थियो त्यही भएर खाना बनाउँदै हो है।
0: ठ्याक्कै भुख त मलाई पनि लागेको थियो, अब उडेर ट्याक्कै त्यतै आउनु पर्ला भन्ने लाग्यो है।
1: आउनु न, गाडीमा आयो नि भने एकछिन, बाइक छ भने बाइकमा आउनु न।
0: ढाँटेको ल सम्झनाजी, सरी सरस्वतीजी, सरस्वतीजी।
1: हजुर हजुर,
0: सबाट आउने साथी आज चारजना जोडिनु भएको छ, त्यही भएर म चाहिँ अलिकति जिब्रो लटपटिराखेको छु मेरो आज।
1: त्यस्तै हो कि, कहिले काहीँ त हाम्रो पनि त्यस्तै हुन्छ नि। होइन,
0: अनि खाना बनाउँदै हुनुहुँदो रहेछ, पक्कै पनि यति मिठो बोल्ने मान्छेले खाना त पक्कै पनि मिठो नै पकाउनुहुन्छ होला है।
1: सहेर थाहा हुन्छ, सहेरै थाहा हुन्छ।
0: त्यसको लागि त अब एक दिन दौडेर आउनुपर्ने स्थिति छ। अनि खाना बनाउँदै हुनुहुँदो रहेछ, आज कार्यक्रम चाहिँ सुन्न पाउनु भएको छ कि छैन त यहाँले?
1: सुनेको त छ है, त्यति साह्रै ज्ञान त छैन मलाई त। म त एउटा सूचना दिउँला भनेर गाउँ सरबाट आउने दिदीको नम्बर हराएछ, उहाँ चाहिँ एकदम बोल्न मन लागेको छ, अनि उहाँलाई फोन गर्नु भन्न चाहन्छु। त्यही हो, अनि तपाईँले भनेको अब त्यो आजको प्रोग्राम त जेठको 15 गते हुन्छ भने थाहा त त्यतिकै छ। त्यति साह्रै ज्ञान छैन कि बहिनी, मलाई त त्यति साह्रै ज्ञान छैन।
0: हजुर, तैपनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। साथीहरू कसलाई सम्झिन चाहनुहुन्छ त सरस्वतीजी?
1: हजुर बहिनी, अस्तिको बिहिबारको हप्ता तपाईँ कहाँ जानुभएको थियो? तपाईँले भेट भएन नि, म रेडियोमा आएको थिएँ नि।
0: हो, रेडियोमा आउनु भएको थियो है, त्यो बेला फेरि म ट्रेनिङ
1: भेटेँ। तपाईँलाई मात्रै भेट्दिनँ, तपाईँ लक्ष्मी होइन त?
0: हजुर, एकदमै
1: तपाईँलाई भेट्न एकदम इच्छा थियो, भेटै भएन भनेको।
0: त्यो दिनमा चाहिँ म ट्रेनिङ परेर नवलपुरतिर थिएँ, म त्यो बेला
1: पनि भर्खरै भन्नुभएको थियो।
0: फेरि कुनै दिन आउनु न, पक्कै पनि भेट हुने नै छ है।
1: हजुर हजुर, आउला नि।
0: ककासलाई सम्झिन चाहनुहुन्छ? अब
1: सम्झिनु पर्दा त तपाईँलाई, भित्र भाइलाई, अनि दिलु बहिनीलाई, शोभा बहिनीलाई, यसो भयो सुधा भन्नु, अनि के अरे बसन्त बहिनीलाई, अनि के अरे त्यो भित्र भएको अर्को बहिनीको नाम के हो भन्दै थियो, बिर्सेले बिर्से उहाँलाई मर्छ हो त्यही। त्यहाँदेखि त साथीहरू भन्नुपर्दा गाउँसरबाट आउने सुषमा दिदी दुख्नु भएर उहाँको स्वास्थ्यको कामना गर्दछु, चाँडै निको हुनु दिदी। आज जसरी एकल फोन गर्नु, नम्बर हराए मसँग त भन्न चाहन्छु, त्यही भन्नलाई फोन गरेको हो।
0: हजुर हुन्छ।
1: खुदीबाट आउने कृष्ण लामा, आइतेश्वरी दिदी, अनि श्याम प्रसाद दाई, केकु दाई, अनि शङ्कर दाई धेरै पछि जोडिनु भयो, शङ्कर दाईलाई पनि, अनि यमसरो भाइ ज्ञान बोल्नु भएको थियो, यमसरो भाइलाई पनि, अनि के अरे सुनिता बहिनी यहाँ बेसी भातुबाट आउने, अनि मेरो डम्बुलिङ भएको बाबा र आमा भाइ बुहारीलाई, अनि यति भन्दै बेसी अन्त छुट्टिन चाहन्छु। हस् त, नमस्कार बहिनी।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर भर्खरै मात्र हामीसँग सरस्वतीजी जोडिनु भएको थियो र उहाँले पनि आफ्नो कुरा राखिसक्नु भएको छ र सुषमाजीलाई चाहिँ नम्बर फेरि पनि दिनुहुन फोन गर्नको लागि चाहिँ अनुरोध गर्नुभएको छ उहाँले सुषमाजीले सुन्दै हुनुहुन्छ भने सरस्वतीजीलाई फोन गर्नुहोला पनि भन्न चाहन्छु। अब चाहिँ कार्यक्रमबाट छुटिनु पनि पर्छ हामी चाहिँ र गणतन्त्र दिवसको महत्व चाहिँ के छ भनेर भन्दाखेरि चाहिँ गणतन्त्र आएसँगै नेपालमा चाहिँ राजतन्त्रको अन्त्य भएको र जनताको चुनेको प्रतिनिधिहरूले चाहिँ शासन सत्ता सम्हाल्ने दिन चाहिँ शुरू भएको थियो र जनता नै देशको सर्वोच्च शक्ति भएको चाहिँ गणतन्त्रको चाहिँ सन्देश हो। लोकतन्त्र समानता अधिकार र स्वतन्त्रताको महत्वलाई चाहिँ उजागर पनि गरिन्छ र यो विशेष गरी सरकारी कार्यालय विद्यालय तथा विभिन्न स्थानमा चाहिँ कार्यक्रम मनाइन्छ। विद्यालयहरूमा पनि वक्तृत्व कला सांस्कृतिक कार्यक्रम शुभकामना आदान प्रदान अनि झाँकी र्यालीहरू प्रदर्शन गरेर चाहिँ मनाइन्छ। अब जेठको 15 गते आउँदै गरेको छ यहाँले जानकारी पाउनु भएको छैन भने पनि अलिकति रिसर्च गरेर चाहिँ बुझ्न सक्नुहुनेछ र कार्यक्रममा फोन मार्फत 5 साथी जोडिनु भएको थियो सम्झनाजी कृष्णजी शंकरजी साजनजी र सरस्वतीजी जोडिनु भएको थियो। उहाँहरू 5 फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मीठो मीठो शब्द लेखेर पठाउनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु र जुनसुकै स्थान र माध्यमबाट कार्यक्रम सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै टेक्निकल पार्टबाट सपोर्ट गर्नुहुने साथी देलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रम प्रस्तुत म लक्ष्मी घले पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

नमस्कार, दिउँसो 2 बजेको मर्स्याङ्गदी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। बैठक भक्तपुरको गुण्डु स्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शुरू भएको हो। आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नका जवाफ दिने कार्यसूची छ। त्यसअघि बोल्न बाँकी नेताहरूले धारणा राख्नेछन्। गत शुक्रबारदेखि शुरू भएको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आफ्ना धारणा राख्ने क्रम शनिबारसम्म पनि जारी थियो। शुक्रबार र शनिबार बोल्ने अधिकांश नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गर्दै मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विदेशी विश्वविद्यालयसँग सम्बन्ध लिएका क्याम्पसहरूलाई नियमन गर्न नयाँ नियमावली ल्याउन लागेको जानकारी दिएका छन्। आइतबार आयोजित एक कार्यक्रममा उनले विदेशी विश्वविद्यालय सम्बन्ध कलेजका सन्दर्भमा धेरै गुनासो आएकोले नियमन गर्नका लागि नियमावली ल्याउन लागेको जानकारी दिनुभयो। उहाँका अनुसार शिक्षा मन्त्रालयले नियमावलीको मस्यौदा तयार गरी अर्थ र कानून मन्त्रालयमा पठाएको छ। ती मन्त्रालयहरूको स्वीकृत तथा राय पछि मन्त्री परिषद पेश गरिने उहाँले जानकारी दिनुभयो। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,000

900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 510 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5115 रूपियाँ थियो। पश्चिम तराईमा अझै केही दिन अत्याधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकोले सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुरलाई उच्च सतर्कता र कपिलवस्तु, रूपन्देही, अर्घाखाँची, पाल्पा, सुर्खेत लगायतका जिल्लालाई अद्यावधिक रहनुपर्ने सूचीमा राखेको छ। ती जिल्लाका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस र त्योभन्दा माथि पुगेको छ। अत्याधिक गर्मीका कारण काई कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने र बान्त हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने डाक्टरहरूको भनाई छ। हावाको तातो लहरबाट बस्न, चर्को घाम लागेको बेला घरभित्रै बस्न, बाहिर ननिस्कने, पातलो कपड़ाले टाउको ढाक्न, प्रशस्त पानी पिउन र कागती पानी तथा फलफूल खान प्राधिकरणले अनुरोध गरेको छ। कञ्चनपुरका एक होटल संचालकमाथि आक्रमण भएको छ। भीमदत्त नगरपालिका 4 महेन्द्र नगरमा रहेको ग्राण्ड प्यासिफिक होटलका संचालक गोविन्द चन्दमाथि आक्रमण भएको हो। कञ्चनपुर प्रहरीका प्रवक्ता वीरेन्द्र थापाका अनुसार घटना शनिबार राति 9 बजेतिर भएको हो। आक्रमणबाट घाइते भएका चन्द उपचारपछि अहिले डिस्चार्ज भएका छन्। होटलमा बसिरहेका बेला 5-6 जनाको समूह आएका व्यक्तिहरूले चन्दमाथि आक्रमण गरेको देखिन्छ। उक्त घटनाको सीसीटीभी फुटेज अहिले सामाजिक जालमा भाइरल बनेको छ। घटनामा संलग्नहरू भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्। उनीहरू पक्राउ परेपछि मात्रै घटनाको कारण खुल्ने प्रहरीले बताएका छन्। पाकिस्तानको क्वेटा स्थित चमन गेट नजिकै रेल ट्र्याकमा विस्फोट हुँदा 20 जनाको मृत्यु भएको छ भने अन्य 70 जना भन्दा बढ़ी घाइते भएका छन्। आइतबार भएको विस्फोटका कारण रेलका 3 डिब्बा पटरीबाट खसेका थिए भने 2 डिब्बा पल्टिएका थिए। प्रत्यक्षदर्शीका अनुसार विस्फोट यति शक्तिशाली थियो कि रेलवे ट्र्याक नजिकै पार्क गरिएका धेरै सवारी साधनहरूमा क्षति पुगेको थियो भने नजिकैका घरहरूमा पनि क्षति पुगेको छ। घटनापछि घटनास्थलमा सेना र प्रहरी परिचालन भएको छ। अधिकारीहरूले विस्फोटको कारण वा हताहतको संख्याको बारेमा अहिलेसम्म कुनै वक्तव्य जारी गरेका छैनन्। दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एकनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्या

0: समाधान भइहाल्थ्यो नि।
1: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
2: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
3: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशेषहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: Liponia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।
8: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपराइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850063780।
8: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन, के तनाव दियो ए खुसी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099532।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Bunnia. Extreme energy drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थानचोक, फोन 0663520120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: बेसी सहरी खोले रेडियो मर्सिङ क्याले यो भाषाले कत्ते छाबा कुए खैमु खोजिन तिङ्छ्यो
6: ए छब्बिस तिसै घरी बालोटी र रेडियो मर्सिङ दिङ्गेन ओ गल्छ्यो।
7: क्यों यो आफै रेडियो मर्साङ्गी एफएम 95।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिसौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्जुङ।
0: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Extreme energy drink.
1: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
0: सुवर्ण अवसर, सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 दिन 9 दिन। साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासपस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह, संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 98461993152 र 98461283317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 दिन 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R सेना फिल्म हल चोक, लमजुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार।

0: Siphonia. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक।

पानी पिउन र दिउँसोको समयमा बाहिरको काम सकेसम्म कम गर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वासमा समस्या, कम रक्तचाप, पसिना नआउनु, गम्भीर टाउको दुख्ने, वाकवाकी वा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह समेत गरेको छ। गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 पुरूष र 54 महिला 17 बालबालिका रहेका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका प्रहरीको तथ्याङ्क छ। फागुन महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधा भन्दा धेरै तीव्र गतिका कारण पाइएको

0: भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएको थियो। ट्राफिक प्रहरीले वैशाख महिनामा 1,37,094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राजस्व संकलन गरेको छ। बाजुराको हिमाली युवा क्लबले कर्णाली करिडोर पुनः बन्द गरेको छ। गएको शुक्रबार प्रहरी प्रशासन र राजनीतिक दलहरूसँग सहमति भएपछि करिडोर खुलाएको क्लबले आज अर्को सूचना निकालेर आजदेखि अनिश्चितकालका लागि कर्णाली करिडोर बन्द गरेको जानकारी गराएको हो। गाउँपालिकामा भएको लुटपाट कुटपिटका घटनामा प्रशासनले चासो नदेखाएको क्लबको आरोप छ। शुक्रबार भएको 24 घण्टे सम्झौता कार्यान्वयन नभएको र उल्टो स्थानीयवासीका घरहरूमा लुटपाट र तोडफोडका घटना थपिएकाले बाध्य भएर बन्दको आह्वान गरिएको क्लबले जनाएको छ। क्लबका अनुसार हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केघाट गाउँपालिकाका केही व्यक्तिहरूले बाजुराको हिमाली गाउँपालिका वडा नम्बर 3 को लामपाटाका व्यक्तिका घरमा लुटपाट तोडफोड तथा कुटपिट गरेका छन्। सीमा क्षेत्रमा बाजुरातर्फ प्रहरी चौकी स्थापना गर्ने तयारी पछि दुई जिल्लाका बासिन्दा बीच विवाद बढ़ेको हो। यसैबीच गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लामपाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। हिजो बाजुराबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 25 सुरक्षाकर्मीको टोली त्यसतर्फ परिचालन भएको हो। सदरमुकाम मार्तडीबाट लामपाटा पुग्न 1 दिनको सड़क यातायात र कम्तीमा 2 दिनको पैदल यात्रा गर्नुपर्छ। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयहरूमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल टेलिकम प्रादेशिक कार्यालय सुर्खेत अनुसार टावरमा देखिएको पावर सम्बन्धी समस्या समाधानका लागि टोलीले काम गरिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 घन्ट्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी उत्तम भुलुन लामाले नेपालको जलविद्युत क्षेत्रको वर्तमान अवस्था अत्यन्त संवेदनशील भएको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले अहिलेकै नीतिगत संरचनामा अघि बढ़दा सरकारले लक्ष्य राखेको 30,000 MW उत्पादन सम्भव नभएको बताउनुभयो। स्थानीय विवाद, निर्माण लागतमा वृद्धि र पेट्रोलियम पदार्थ ईटाको मूल्य बढ़ेसँगै क्षेत्र थप चुनौतीमा परेको उहाँको भनाई छ। तर सरकारले न्यूनतम नीतिगत सुधार गरी निजी क्षेत्रलाई विश्वास गरेमा 30,000 मेगावाट सहजै हासिल गर्न सकिने र दीर्घकालमा 1.5-2 लाख मेगावाटसम्मको सम्भावना उपयोग गर्न सकिने उहाँको दावी छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धारकर्मी र स्थानीयवासीहरूले भग्नावशेषका मा फसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। बलुचिस्तानमा बलुच पृथकवादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीहरूलाई लाभ नदी प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ। अब खेल खबर। एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 13 वटा देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपालसँगै थाइल्याण्ड र इण्डोनेसिया छ। समूह बीमा आयोजक सिंगापुर, ओमान र मालदिव्स छन्। समूह सीमा हङकङ, बहराइन र दक्षिण कोरिया छन्। समूह डीमा मलेसिया, कतार, चीन र उज्बेक स्थान छन्। छनौटमा हरेक समूहका शीर्ष दुई टोली क्वार्टर फाइनलमा पुग्नेछन्। सेमी फाइनलमा पुग्ने टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। यस्तै खेल खबरमै इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिको सीमावर्ती शहर तेजु आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुँदैछ। चार भन्साङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह। वैशाख महिनामा देशभर भएका गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। बाजुरा हुम्ला विवाद सीमा विवादका कारण कर्णाली करिडोर पुनः बन्द, सहमति कार्यान्वयन नहुँदा थप असुरक्षित भएको भनाई। पाकिस्तानको बलुचिस्तानमा रेलवे ट्र्याकमा शक्तिशाली विस्फोट, कम्तीमा 24 जनाको ज्यान गयो, 50 जना भन्दा धेरै घाइते। र एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा, इरानले विश्वकप प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सार्यो।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: काली नदीको शिर,
7: मणि चूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भीडभाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारी का लागि फोन नम्बर 9861956566 र 9841294481 वेबसाइट झुले.com.np।
9: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
10: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353।
11: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुमा चर्या प्रवाह कार्यक्रम सम्पन्न भएको छ। काठमाण्डु महानगरपालिकाले युनेस्को र काठमाण्डु सिटी अफ फिल्म संघको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरेको हो। जबलमा रहेको राष्ट्रिय नाच घरमा भएको कार्यक्रममा चर्या नृत्यका विशिष्ट साधक गुरू यज्ञमानपति वज्राचार्यलाई विशेष सम्मान पनि गरिएको छ। चर्या नृत्य केवल नाच मात्र नभई वज्रयान बौद्ध दर्शनमा आधारित एक तान्त्रिक साधना र ध्यानको विधा हो, जसमा पञ्चबुद्ध मञ्जुश्री र आर्य तारा लगायतका देवी देवताहरूका मुद्रा र भावलाई चर्या गतिको गीतिको तालमा प्रस्तुत गरिन्छ। यो नाच काठमाण्डु उपत्यका वज्राचार्य र साख्य समुदायमा पुस्तौंदेखि जीवित छ। बेलायतका इण्डो प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपतिनाथको दर्शन गर्नुभएको छ। उहाँले पशुपतिनाथ मूल मन्दिरभित्रका अन्य देवी देवताको पनि विधिपूर्वक दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोष संस्कृति महाशाखाका निमित्त प्रमुख अरूण श्रेष्ठले जानकारी दिनुभयो। पशुपतिनाथको दर्शन गरेपछि उहाँले नाथका मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो। मन्दिरको दर्शनपछि कोषको आगन्तुक पुस्तिकामा उहाँले धेरै राम्रो आध्यात्मिक भ्रमणको अवसर मिलेको र यसबाट आनन्द प्राप्त भएको उल्लेख गर्नुभएको छ। मन्त्री मल्होत्रा शुक्रबार नेपाल भ्रमणका लागि आउनुभएको थियो। हिजो उहाँले कपिलवस्तुमा रहेको तिलौरा कोटको पनि भ्रमण गर्नुभएको थियो। जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाण्डुको माइतीघर मण्डलमा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरिबाट उत्पीडन नागरिक बौद्धिक समुदाय र मानवाधिकारहरू सहभागी छन्। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुम सोतीमा निर्मम रूपमा मारिएका नवराज विक लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो। प्रदर्शनकारीहरूले भूमिहीन दलितलाई खेतीयोगी जमीनको व्यवस्था, दलित विद्यार्थीका लागि छात्रवृत्ति सहित निशुल्क शिक्षा र दलित हत्याकाण्डको न्यायिक छानबिनका लागि उच्च स्तरीय स्वतन्त्र आयोग गठन गर्न माग राखेका छन्। काठमाण्डु महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडीपाखासम्मको स्थानमा भने सावधान अपनाउनु पर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। र पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएको अभियानका संयोजन नरेन खतिवडाले बताउनुभयो। संयोजक खतिवडाले जैविक कृषि, पर्यटन, घरेलु तथा साना उद्योग, वन, नवीकरणीय ऊर्जा र सूचना प्रविधि लगायतका क्षेत्रमा वार्षिक 5 लाख रोजगारी तथा स्वरोजगारी सुनिश्चित हुने गरी पर्याप्त बजेट विनियोजन गर्न सरकारलाई आग्रह गर्नुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े सावधानी अपनाउन प्राधिकरणको आग्रह। काठमाडौँमा चर्या प्रवाह कार्यक्रम सम्पन्न आध्यात्मिक नृत्य चर्याको संरक्षणका लागि काठमाडौँ महानगरको प्रयास र जातीय उत्पीडन विरूद्ध माइतीघर मण्डलामा प्रदर्शन. अहिलेलाई चार भन्जाङ भित्रका खबर यति नै. बेलुकी छ बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ. उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com/ पढ्दै र सुन्दै गर्नुहोला. शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं. नमस्कार.

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, छुँदा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065।
2: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
4: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
5: ल बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
4: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न घर ठडाउने काम मात्रै भएको छ। अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
5: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बोछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
6: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
2: नोट, हामी कहाँ आल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
3: बसलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463-38518।
7: अनि कालो कागज के मेथि वा झिल्काई के पर्सनल नम्बर ब्लक लै बधी
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
7: अनि बैंगरी
8: बैंगरी
7: चर चाहिँ तले लगपर्दी चम्लपति न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन परिम दे आफै न ब्याङ्क खाते न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तना ठगी तब्द क्या जोगिना
9: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
7: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन के तनाव दियो ए खुसी
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम। जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।

0: Media Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेछु।
5: मन चारैतिर नडुलाउनुहोस् है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
6: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
5: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसार नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
6: सम्पर्क मोबाइल 9846019018 9846019018।
7: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
7: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
7: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
9: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
7: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर
8: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
7: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
8: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
7: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
8: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
7: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
8: मोबाइल 97460054
7: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
9: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 13 लमजुङ प्रोप्राइटर गुणराज किलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
10: हेलो मर्सङ्गदी FM 95 मेगाहर्ज

0: Mania Extreme Energy Drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
3: दिदी अलमलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखथाम गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसिसर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
5: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ,
6: एएस किचन हाउस, बेसीसह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
3: थप जानकारीको लागि सम्पर्क 98-560-74-486।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 4 बजेको छ।
8: एक्सट्रीम इनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: तपाईँ रेडियो मर्सेङ्गी एफएम 95 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
10: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
11: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
10: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
11: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
1: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकोस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 98-560-46-662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अनि तयो कागज केमा थियो वा?
8: झिल्काई
7: केही पर्सनल नम्बर ब्लक लै भए
8: पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर बाई अफिस तरी आएर ब्लक लै र खलखाई।
7: अनि बैंगरी
8: बैंगरी चढ चाहिँ तली लगपर्दी
7: चमलपति न आफै न मोबाइल नम्बर फेरि अवधि र ब्लक तयार विषय आफै न ब्याङ्क देवी जानकारी पिन पर्यम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल पर्यम
8: सतर्क तना ठगी तब्द क्या जोगी न
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
11: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
12: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
11: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
12: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
13: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
14: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
14: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13236 र 9840-58261।
15: दिदी अलमलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
16: ए बाबु पो, जोखथाम गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
15: हाम्रै बेसीसर नगरपालिका 7 मेगा बैंक अगाडि रहेको एएस किचन हाउसमा जानुस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
17: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ, साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
15: प्रोप्राइटर दिलीप श्रेष्ठ,
6: एएस किचन हाउस, बेसीसह नगरपालिका 7, एनआईएमबी बैंक अगाडि।
15: थप जानकारीको लागि सम्पर्क 9855-74486।
18: मर्स्याङदी एफएम 95 मेगाहर्ज।

0: हामी बुढाबुढी भइसक्यो, मर्नुभन्दा अगाडि नाति नातिनी खेलाउनु पाए हुन्थ्यो।
1: पल्लो गाउँतिर कुटुम्ब खोजे भइहाल्यो नि।
0: खोजस कुटुम्ब, पल्लो गाउँको डोल्माको प्रेममा परेर पागल भइरहेछन् र तिम्रो छोरो। खोइ के भाव आजकलको केटाकेटी?

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560-46244।
2: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
3: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
2: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
3: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
2: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
3: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडहरू चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
6: हाम्रा सेवाहरू MS पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका 7 युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665-20-973, मोबाइल 97463-06501।
7: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
1: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
0: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
1: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
0: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0664-520-532, मोबाइल 98460-90301, 98460-74-065।
1: नोट फल सिलिङ कार्य बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
3: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पर्दा, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?
4: रेडियो कार्यक्रम साइनो
5: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी।
4: हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
5: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
1: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665-520-209।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ। सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।
9: हेलो, मर्स्याङदी FM 95 मेगाहर्ज

0: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
0: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
0: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, लमजुङ।
2: सम्पर्क

0: टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठिक 5 बजेको छ।
5: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
6: मर्सिडिज़ FM 95 मेगाहर्ट्ज़।

0: Mania.
1: Extreme energy drink.
2: होइन नि खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बैङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
8: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ
9: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
8: थप जानकारी को लागि सम्पर्क 0663590999 9847769239 सेवा मोडल हस्पिटल प्राली बेसीसर सात सानीमा बैंकको ठीक अगाडि
2: सबैजना यस्तो मजाले हाँसेका छन् यो रबिनालाई चाहिँ के भयो
10: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि
11: हजुर लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर सम्पर्क फोन 0665204497
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ
12: यो मोबाइलले पनि तनावै दियो भने
11: होइन के तनाव दियो ए खुसी
12: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
8: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
11: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
0: हनुमान ढिलो भइसक्यो एकदम सबैजना गाडीमा चढिसके
13: नै म त नजाने सिङ्गनी आ छैन
0: ओ सिङ्गना आयो

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
2: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
3: घर त बाहिर मात्रै झिलिक्क पारेर त कहाँ हुँदो रहेछ र साइली, भित्र सजाउन त आकर्षक डिजाइनको फर्निचर नै चाहियो। खै म त कहाँ जाउँ भइरहेको छु।
4: मन चारैतिर नडुलाउनु है दाई, आकर्षक डिजाइनका फर्निचर र घर सजावटका सम्पूर्ण सामानहरूको लागि ओम सुरिना फर्निचर सेन्टरमा नै जानुहोस् है।
5: हजुर, आकर्षक डिजाइनका सोफा, दराज, पलङ, टिभी दराज, टेबल दराज, अफिस टेबल, लो बेड, डाइनिङ टेबल, प्लास्टिकका टेबलहरू, भाँडाका आइटमहरू, स्टिल तथा गिफ्ट आइटमहरू, ग्यास चुलोका सेट, कप सेट,
4: साथमा सिरक, म्याट्रेस, कुसन कभर, सोफा, म्याट तना, डोर म्याट र पर्दाको लागि सधैँ हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर बलराम खत्री, ओम सुरिना फर्निचर एन्ड फर्निसिङ सेन्टर, बेसीसर नगरपालिका 7, मनाङ्गी चौतारा, लमजुङ।
5: सम्पर्क मोबाइल 9846019018 9846019018।
6: सूचना, वैदेशिक रोजगारी सम्बन्धी सबै प्रकारका सूचना तथा परामर्श लिनका लागि, वैदेशिक रोजगारी सम्बन्धी ठगीका समस्याहरूको सहजीकरणका लागि वैदेशिक रोजगार बोर्डले प्रदान गर्ने आर्थिक सहायताका पहुँच सुनिश्चित गर्न तथा वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्र तथा विशिष्ट नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्नुहुन सम्पूर्ण नगरवासी तथा जिल्लावासी महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: सम्पर्क नम्बर आप्रवास स्रोत केन्द्र 066-590-234।
6: रोजगार सेवा केन्द्र, बेसी सहर, 9470-14-549।
8: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845-13-236 र 9840-58-261।
10: सन्तोष जी, तपाईँले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
11: ल, बधाई छ है तपाईँलाई नयाँ घर बनाउनु भएकोमा।
12: धन्यवाद सञ्जय जी, हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ। अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
11: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
13: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
14: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
6: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
4: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9846638-5518।

0: Mania Extreme Energy Drink.
1: Hello, Mersing DFM 95 MHz.

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: केयर फार्मेसीमा अब विशेषज्ञ सेवा।
3: तपाईँको सेवामा समर्पित केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोकमा अबदेखि दैनिक रूपमा बिहान 7 बजेदेखि 9 बजेसम्म र साँझ 4 बजेदेखि 7 बजेसम्म विशेषज्ञ सेवा सञ्चालन हुने जानकारी गराउँदछौ।
2: दैनिक सञ्चालन हुने विशेषज्ञ सेवाहरू महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल,
3: कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर भक्त बहादुर गुरुङ,
2: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर सुदर्शन आचार्य,
3: साथै प्रत्येक महिनाको दोस्रो शनिबार छाला यौन तथा कपाल रोग विशेषज्ञ डाक्टर रन्जु पोखरेल र चौथो शनिबार गंगालाल अस्पताल बाँसबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर सुशान्त खरेलद्वारा स्वास्थ्य परीक्षण गरिनेछ।
2: विस्तृत जानकारीको लागि
3: केयर फार्मेसी बेसी सर साथ पुरानो ब्याङ्क चोक, सम्पर्क फोन 0665906683, मोबाइल 9849068924 र 9845086780।
4: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
5: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
4: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
6: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
7: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छु। प्रोप्राइटर गम बहादुर अधिकारी, मोबाइल 9841823284 र 9921980746।
8: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुसी,
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त टिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर बम बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
11: मर्सिङ एफएम 95 मेगाहर्ज।

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: बाउजू, एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
5: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
4: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
5: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ, सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
7: यसलाई शोक नमान्नु साथी, सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो, गुलियो, चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो, धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो, नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
10: धरहरा, भैरवा अन्तर्राष्ट्रिय विमानस्थल, संसद भवन, वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिँदै आएको सर्वोत्तम सिमेन्ट।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
11: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
12: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665245497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाईले दुर्घटना कम भएको दावी।
2: पहिला 27 देखि 28 पनि कहिलेकाहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी। हर्मुज जलमार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने इरानको भनाई।
1: र काभा महिला भलिबलमा नेपाल र मालदिव्सको खेल चल्दै, एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा। आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटिईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
4: सिटिईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
3: सम्पर्क फोन नम्बर 98570-3578, 98570-7540, 98635-66788।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। पश्चिम तराईमा आज पनि प्रचण्ड गर्मी भएको छ। केही दिनदेखि लगातार भइरहेको गर्मीले आज पनि जनजीवन प्रभावित बनेको छ। दिउँसोको तापक्रम 40 डिग्री सेल्सियस माथि पुगेपछि पश्चिम तराईका नेपालगंज, धनगढ़ी, दिपाइल लगायत क्षेत्रमा बढ़ी प्रभावित भएका छन्। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका सबै जिल्लामा अधिकतम तापक्रम 40 डिग्री सेल्सियस वा त्यसको नजिक पुगेको छ। तापक्रम बढ़ेसँगै तातो हावाको लहर चलिरहेको छ। तापक्रम बढ़ेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ़िरहेको छ। नेपालगंजमा रहेको भेरी अस्पतालका अनुसार केही दिनदेखि दैनिक झण्डै 100 गर्मी पीड़ित बिरामीहरू आउने गरेका छन्। उनीहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरमा पानीको मात्रा कमी हुने, ज्वरो आउने, श्वास प्रश्वास सम्बन्धी लगायतका समस्या देखिएको छ। बिरामी हुनेमा धेरैसो दिउँसो काम गर्ने किसान तथा दैनिक ज्यालादारी गर्ने मजदूरहरू रहेका छन्। मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकासम्म

0: का लागि तराई जिल्ला तराईका जिल्लाहरूमा लू चल्ने चेतावनी र पहाड़ी क्षेत्रमा तातो दिनको चेतावनी जारी गरेको छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पर्याप्त पानी पिउन र दिउँसो बाहिरको काम सकेसम्म नगर्न आग्रह गरेको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुको धड़कन बढ़ेमा श्वास प्रश्वास समस्या आएमा कम रक्तचाप पसिना नआउनु गम्भीर टाउको दुख्ने वाकवाकी तथा उच्च ज्वरो देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जान आग्रह गरेको छ। यसैबीच अहिले गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। भोलि पनि काठमाडौँ र पूर्वी क्षेत्रमा दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। पूर्वी तराईका केही ठाउँमा पनि सामान्य पानी परे पनि कञ्चनपुरदेखि नवलपरासीसम्मको पश्चिम तराईमा भने अझै केही दिन तातो लहर नै चल्ने सम्भावना रहेको मौसमविदको अनुमान छ।
1: विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले नेकपा र राप्रपाका प्रमुख सचेतकको आज बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपाका एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नको जवाब दिनुपर्ने उहाँले बताउनुभयो। कार्यपालिकालाई संसदप्रति जवाबदेही बनाउनका लागि विपक्षीहरू एकजुट भएर अघि बढ़ने समझदारी भएको उहाँले बताउनुभयो। सिंहदरबारमा रहेको एमाले संसदीय दल कार्यालयमा बसेको बैठकमा विपक्षमा रहेका चारवटा दलका प्रमुख सचेतक र सचेतकहरू सहभागी थिए। प्रतिनिधि सभा नियमावलीमा हप्ताको पहिलो हप्ता कुनै पनि दिन प्रधानमन्त्रीसँग एक घण्टा प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ। नियमावली अनुसार जेठको पहिलो हप्ता यस्तो प्रश्नोत्तरको कार्यक्रम सञ्चालन हुनुपर्नेमा सभामुखले मिति नतोकेपछि विपक्षी दलहरूले संसदमा अवरोध गर्दै आएका छन्। विपक्षीको अवरोधपछि सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्री कार्यालय पुगेर आग्रह गर्दा समेत प्रधानमन्त्री बालेन्द्र शाह प्रश्नोत्तरका लागि आउन मान्नु भएको छैन। प्रतिनिधि सभाको अर्को बैठक पर्सि मंगलबार बस्दैछ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठ 15 गतेसम्म 70 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची छ। यस्तै जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली पेश गर्ने अथवा 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने कार्यतालिका छ। असार 5 गते भित्र नै इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारे छलफल गर्ने कार्यतालिकामा उल्लेख छ। राष्ट्रपतिको पहिलो महाधिवेशन आउँदो असार 7, 8 र 9 गते चितवनमा हुँदैछ।
1: सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा 2083 जेठ 10 गते सिंहदरबारमा बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय गृह मन्त्रालय कानून न्याय तथा संसदीय मामिला मन्त्रालय भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एकजना प्रतिनिधि सदस्य रहनेछन्। त्यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। बाजुरा र हुम्ला बीच अघिल्लो हप्तादेखि उत्पन्न तनाव कायमै छ। घटनामा संलग्नहरूमाथि कार्यवाही नगरिएको भन्दै बाजुरामा रहेको हिमाली गाउँपालिकाका युवाहरूले आजदेखि पुनः कर्णाली करिडोर अवरूद्ध गरेका छन्। कर्णाली करिडोर अवरूद्ध हुँदा हुम्ला जाने यातायात तथा ढुवानीका साधनहरू धुला चौरमै रोकिएका छन्। सड़क तेस्रो दिन पुनः अवरूद्ध गरिएको हो। गएको हप्तादेखि तनावग्रस्त बनेको रानी सैन लाम्पाटा क्षेत्रमा बाजुराबाट संयुक्त सुरक्षा फौज पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
0: सरकारी निकायबीच एक आपसमा समन्वय नगरी काम गर्दा काठमाडौँ उपत्यकाभित्र बिछाइएका खानेपानीको पाइपलाइनमा एक वर्षमै झण्डै 6.5 करोड़ रूपियाँ भन्दा धेरै क्षति भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदन अनुसार अन्तर निकायबीच समन्वय नगरी काम गर्दा खानेपानी लाइनमा 6.59 लाख 68 हजार रूपियाँ बराबरको क्षति भएको पाइएको हो। महालेखाको विवरण अनुसार नेपाल विद्युत प्राधिकरणले काम गर्दा 1.67 लाख 57 हजार रूपियाँ बराबरको क्षति पुगेको छ। यस्तै सड़क विभागले आवश्यक काम गर्दा 2.80 करोड़ ललितपुर महानगरपालिकाले काम गर्दा 1.12 लाख 73 हजार र अन्य निकायबाट 1.71 लाख 38 हजार रूपियाँ बराबरको क्षति भएको हो।
1: महालेखा परीक्षकको कार्यालयले खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न निर्देशन दिएको छ। कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार एक वर्ष भन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति भन्दा बढ़ी परिमाण उत्खनन गरेको पाइएको छ। साधारण ढुंगाको रोयल्टी दर प्रति घनमिटर 25 रूपियाँ तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत असुल गर्न भनिएको छ। खानी तथा खनिज पदार्थ नियमावली अनुसार उत्खनन गरिएको खनिज पदार्थको परिणामका आधारमा रोयल्टी रकम हरेक महिना सकिएको 7 दिनभित्र राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ। तोकिएको समयमा रोयल्टी नबुझाएमा 30% जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको छ। तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,59,54,000 दाखिला गर्नुपर्ने देखिएको छ। उत्खनन अनुमति र माइकिनिङ स्किम भन्दा बढ़ी उत्खनन गर्ने कार्य नियन्त्रण गर्न पनि निर्देशन दिइएको छ। गएको आर्थिक वर्ष खानी तथा भूगर्भ विभागबाट अनुमति पाएका खानीहरूबाट 1,59,45,08,000 रोयल्टी संकलन भएको छ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा ट्राफिक प्रहरीले जाँचमा गरेको कडाईले दुर्घटना घटाउन पारेको प्रभावको बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
2: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
3: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576713414 सम्पर्क गर्नुहुन अनुरोध छ।
4: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित चर्को गर्मी, अस्पतालहरूमा बिरामी बढ़े सावधानी अपनाउन प्राधिकरणको आग्रह, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय, राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक, बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी अध्ययन गर्न समिति गठन, सरकारी कार्यालय बीच समन्वय नहुँदा 6.5 करोड़ बढ़ीको पाइपलाइनमा क्षति लगायतका खबर।
1: नेपाल दर्पणमा अब बाँकी खबर। सर्लाहीमा बागमती नदीमा डुबेर 2 जनाको ज्यान गएको छ। लालबन्दी नगरपालिका वडा नम्बर 9 बस्तीपुरका 18 वर्षीय रोहित महतो र लालबन्दी 6 का 20 वर्षीय गणेश महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी न्याय परीक्षक सरोज राईका अनुसार हिजो बेपत्ता भएका दुवैजनाको खोज गर्ने क्रममा आज शव फेला परेको हो। पाँचजना घुम्न गएको बेला नदी तर्ने क्रममा दुईजना नदीमा बगेका प्रहरीले जनाएको छ। उनीहरू सहित रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपसी झलुङ्गे पुल मुनि बागमती नदीमा गएका थिए।
0: गएको वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशभर 239 जनाको ज्यान गएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैशाखमा 3334 गाड़ी दुर्घटना हुँदा 239 जनाको ज्यान गएको हो। ज्यान गुमाउनेमा 158 जना पुरूष, 54 जना महिला र 17 जना बालबालिका छन्। वैशाखमा गाड़ी दुर्घटनामा 752 जना गम्भीर र 3220 जना घाइते भएका छन्। वैशाख महिनामा सबैभन्दा धेरै 2036 मोटरसाइकल दुर्घटना परेका छन्। एक महिनामा देशभर भएका गाड़ी दुर्घटना मध्ये आधाभन्दा धेरै तीव्र गतिका कारण भएको पाइएको छ। प्रहरीको तथ्याङ्क अनुसार 1253 दुर्घटना तीव्र गतिका कारण भएका थिए। ट्राफिक प्रहरीले वैशाख महिनामा 137094 जना चालकलाई कार्यवाही गरेर 11,82,00,000 रूपियाँ भन्दा धेरै राशि संकलन गरेको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका सहित देशभर गाड़ी जाँचलाई तीव्रता दिएको छ। जाँचको क्रममा जाँच खाने, रातो बत्तीमा नरोकिने, तीव्र गतिमा चलाउने, लेनको पालना नगर्ने लगायतमा कार्यवाही बढ़ाएको ट्राफिक प्रहरीले जनाएको छ। यसबाट दुर्घटनाको दरमा के प्रभाव देखियो भनेर हामीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सोधेका छौं।
8: पहिला 27 देखि 28 सम्म दिनका दुर्घटना हुन्थ्यो नि, कहिलेकाहीँ त 10 वटासम्म हुने दुर्घटना चाहिँ निसन्देह रूपमा कम भएको छ। मुख्य उद्देश्य भनेको ट्राफिक चेक जाँचलाई तीव्रता दिनु भनेको मापसे गरेर सवारी साधन नचलाउने, फोत्रा सवारी साधनहरू नचलाउने, लापसे गरेर नचलाउने र यसले चलाउँदाखेरि आम जति पनि प्यासेन्जर हुन्छ, यात्रीहरू हुन्छ, उहाँहरूको जीवनमा डाइरेक्ट असर गर्ने ठूलो धनधनको क्षति हुन सक्ने कुरालाई मध्यनजर गरेर हामीले यो चेक जाँचलाई बढाएका हौ। एउटा चेक जाँचका दुईटा एस्पेक्टहरू हुन्छन्। एउटा एस्पेक्ट भनेको ट्राफिक जाम न्यूनीकरण गर्ने, सड़क चाहिँ व्यतिथि जस्तो नदेखिनेलाई, सड़कमा हुने अनुशासनहीनतालाई न्यूनीकरण गर्न पनि हामीले ट्राफिक कार्यवाहीलाई अगाडि बढाएका हुन्छौँ भने अर्को चाहिँ दुर्घटना न्यूनीकरणका लागि ओभर स्पिडमा नचलाउने, ड्रिङ्क एण्ड ड्राइभ नगर्ने, ड्रग्स एण्ड ड्राइभ नगर्ने अनि लेन डिसिप्लिनमा चलाउने, ट्राफिक लाइटको पालना गर्ने, यी कुराहरूलाई पनि हामीले चाहिँ चेक जाँचमा तीव्रता बढाएका हुन्छौँ।
1: जाँचका क्रममा कारवाहीमा परेका गाडीहरूबाट जुन राजस्व संकलन हुन्छ, यो राजस्व संकलन चाहिँ कस्तो भइरहेको छ?
8: ट्राफिक नियम भायोलेसन गरे बापतको सचेतना रकम हो यो चाहिँ हामीले चिट काट्यौँ, त्यो राजस्व अर्थ मन्त्रालयको राजस्व खातामा जान्छ, हामीसँग सरोकार हुँदैन।
1: ट्राफिक प्रहरी दुर्घटना न्यूनीकरण भन्दा पनि कारवाहीमा बढी उन्मुख भयो भन्ने एउटा गुनासो पनि छ नि।
8: ट्राफिक नियमको पालना गर्ने मान्छेलाई गुनासै आउँदैन, ट्राफिक नियमको पालना गर्नु पर्यो। जो जति बेला निस्किनुहुन्छ उहाँले ट्राफिक नियमको पालना उहाँकै सुरक्षाको लागि हो। मेरो सानो मिस्टेकलाई पनि कारवाही गर्यो भने, सानो मिस्टेक भनेको चाहिँ अलिकति लेन क्रस गरेका थिएँ त्यतिमा कारवाही गर्यो, अलिकति लेन क्रस पनि गर्न पाइएन नि त, अलिकति ओभर स्पिड गएको थिएँ, अलिकति एक गिलास मात्रै खाएर आएको थिएँ, एउटा ट्याब्लेट मात्रै खाएको थिएँ भनेर पाइएन नि त, कागजात केही पनि बोकेका थिइनँ, एकैछिन त्यहाँबाट आएको हेलमेट लगाएको थिइनँ, त्यसले के फरक पर्छ र भन्ने कुरामा चाहिँ भएन। ट्राफिक नियमको पालना आफ्नो सुरक्षाको लागि हो, यसलाई आम नागरिकले गुनासोको रूपमा भन्दा पनि सचेतनाको रूपमा लिनु पर्यो। ट्राफिक नियमको पालना हजुर हाम्रै घरको लागि हो, आम नागरिक भनेको हाम्रै आमा बुवा दाजुभाइ दिदीबहिनी त हो नि, बाहिरको त होइन, हामी त्यही समाजको त्यही समाजमा देखिएका व्यक्तिहरूको लागि त हो यो।
1: गाडी चालकहरूलाई चाहिँ के आह्वान गर्न चाहनुहुन्छ तपाईँ?
8: सभ्य शिष्ट चालकको व्यवहार नै नागरिक मैत्री हुनु पर्यो, यात्रु मैत्री हुनु पर्यो, अपाङ्ग मैत्री हुनु पर्यो, दृष्टिबहीन मैत्री हुनु पर्यो, महिला मैत्री हुनु पर्यो, ज्येष्ठ नागरिक मैत्री हुनु पर्यो। सम्पूर्ण यात्रीहरूलाई क्यारी गर्दाखेरि आफ्नो व्यवहार कस्तो छ, आफ्नो गेटअप कस्तो छ, लवाई खवाई कस्तो छ र गाडीको कन्डिसन कस्तो छ, ती कुराहरूलाई विचार पुर्याएर पिक एन्ड ड्रप जहाँ जहाँ रोक्ने हो त्यहाँ जहाँ झार्ने हो, त्यहाँबाट जो रोक्ने र झार्ने कुराहरूलाई मैले कहाँ झार्ने हो, कहाँ रोक्ने कुरादेखि लिएर लापरवाहीपूर्ण नचलाउने, ओभरटेक नचलाउने, लेन क्रस गरेर नचलाउने र लामो दूरीका चलाउनेहरूले पनि दुईजना चालक अनिवार्य हुनुपर्ने, गाडीको अवस्था दुरुस्त छैन, यान्त्रिक चेक जाँच, चक्काका चेक जाँच, लाइटको चेक जाँच, वाइपरका चेक जाँच, बर्सातको मौसममा म गुडी जाने बाटो, म जाने गन्तव्यसम्मको बाटो कस्तो छ, बाटोको अवस्था, म गुडी जाने अवस्थामा रातिमा मौसमको अवस्था के छ, सबै लिएर चाहिँ सवारी साधन चलाउनु पर्यो, जसले गर्दाखेरि हामी गाडीमा चढिसके पछाडि सुरक्षित रूपमा घर पुग्न पाऊ, बरु ढिलो पुगौं तर सुरक्षित रूपमा पुगौं, त्यो तरिकाले सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न र दुर्घटनाको जोखिममा सबभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल स्कुटर चालकहरू हुनुहुन्छ, उहाँहरूले पनि तीव्र गतिमा सवारी साधन चलाउनु भएन, ड्रिङ्क एण्ड ड्राइभ गर्नु भएन, लापरवाहीपूर्ण जिगज्याग जिगज्याग गरेर चलाउनु भएन, लेनको पालना गर्नु पर्यो, जसले गर्दाखेरि म घरबाट जसरी निस्किएको थिएँ त्यसरी घरमा सकुशल पुग्न पाऊ भन्ने तरिकाले सवारी साधन चलाउनु पर्यो। जसरी त्यही सवारी साधन मैले चलाइन्जेल राम्रोसँग चलायो भने त मेरो लागि सहज साधन हुन्छ भने कहिलेकाहीँ हतियारै बन्न सक्छ, अलिकति तीव्र स्पिडमा गयो भने दुर्घटना परेर मृत्युसम्म हुने अवस्थाहरू आउँछ।
0: वहाँ हुनुहुन्थ्यो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी। नेपाल दर्पणमा खबरको सिलसिला। दैलेखको दुल्लुमा रहेको नेपाल टेलिकमको टावरमा विद्युतीय पावरको समस्या देखिएपछि कालीकोट क्षेत्रको संचार सेवा प्रभावित भएको छ। टावरमा पावर आपूर्तिमा समस्या आएसँगै आज बिहान 10 बजेदेखि टेलिकमका मोबाइल फोन र एन्टी फाइबर लगायतका सेवाहरू पूर्ण रूपमा बन्द भएका छन्। सेवा बन्द भएपछि कालीकोटवासी र त्यहाँका विभिन्न कार्यालयमा संचार सम्पर्क विच्छेद भएको छ। संचार सेवा अवरूद्ध हुँदा दैनिक कार्य सम्पादन र अत्यावश्यक सेवा प्रवाहमा समस्या देखिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
2: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
2: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
2: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
2: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
2: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
2: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
2: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
2: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
9: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले चुरे क्षेत्रको संरक्षणका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। अभियानले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी बजेटको माग गरेको हो। त्यसै गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा दिने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गरेको अभियानका संयोजक नरेन खतिवडाले बताउनुभयो।
0: जात व्यवस्थाले निम्ताएको तहगत उत्पीड़न, श्रृंखलाबद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरूद्ध काठमाडौँको माइती घर मण्डलामा प्रदर्शन भएको छ। जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको र्यालीमा देशैभरबाट उत्पीड़ित नागरिक, बौद्धिक समुदाय र मानवाधिकार कर्मीहरू सहभागी थिए। यो विद्रोहको घोषणा 6 वर्ष पहिले प्रेम विवाहकै कारण रूकुमको सोतीमा निर्मम रूपमा मारिएका नवराज विकल लगायत 6 जना युवाको सम्मान र न्यायको प्रतिरोध स्वरूप भएको हो।
1: काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटना मा कमी आउने जनाएको छ। वडा नम्बर 11, 14, 31 र 32 आसपासमा नदी किनारका सुकुम्बासी बस्ती हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने महानगरका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाड़ी पाखासम्मको ठाउँमा भने सावधानी अपनाउनुपर्नेछ। वर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि महानगरले ठाउँ पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। विपद व्यवस्थापनको सवालमा विभिन्न पूर्व तयारी संयन्त्र, ती संयन्त्रसँग पालिका र वडा स्तरीय सम्बन्धबाट प्रभावकारी सेवा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइसकेको जोशीको भनाइ छ।
0: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको दावी गर्नुभएको छ। ट्रम्पले दुई देशबीचको सम्झौताको खाका लगभग तय भइसकेको बताउनु भएको बीबीसीले जनाएको छ। इरानी संचार माध्यमहरूका अनुसार सम्झौतामा युद्ध अन्त्य गर्ने र इरानले परमाणु अस्त्र कार्यक्रम अघि बढ़ाउने प्रतिबद्धता समेटिएको छ। यस्तै सम्झौतामा स्ट्रेट अफ हर्मुज पुनः संचालनमा आउने भनिएको छ, तर इरानले हर्मुज जल मार्ग पहिलेकै अवस्थामा तत्काल नफर्कने बताएको खबरमा उल्लेख छ। इरानको अर्ध सरकारी संचार माध्यम तस्मिनका अनुसार हर्मुज जलमार्ग युद्धकै तहमा सञ्चालन हुन 30 दिन लाग्न सक्छ। यसैबीच भारतको भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले आज अबेरसम्ममा केही समाचार आउन सक्ने भन्दै त्यसबारे थप घोषणा राष्ट्रपतिले गर्ने संकेत गर्नुभएको छ।
1: पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानको क्वेटामा रेलवे ट्र्याकमा भएको विस्फोटमा कम्तीमा 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आज भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले घटनास्थलमा उद्धार कार्य चलिरहेको छ। उद्धार कर्मी र स्थानीयवासीहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका खबरमा उल्लेख छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारण क्वेटाबाट पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो तर विकासका सूचाङ्कहरूमा देशकै सबैभन्दा पछाडि रहेको प्रान्त मानिन्छ। यहाँका बलुच पृथकतावादी समूहहरूले केन्द्र सरकारले स्थानीयवासीलाई लाभ नदिई प्राकृतिक ग्यास र खनिज स्रोतहरूको दोहन गरेको आरोप लगाउँदै आएका छन्, जसका कारण लामो समयदेखि सुरक्षा चुनौती कायम रहेको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। मालदिवसलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एकको आफ्नो अन्तिम खेलमा आज नेपालले मालदिवसलाई 3-0 सोलो सेटमा हरायो। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जित्यो। यसअघि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि दोस्रो खेलमा किर्गिस्तानलाई सोझो सेटमा हराएको थियो।
1: एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले दिपेन्द्र सिंह ऐरी को कप्तानीमा 14 सदस्यीय टोली घोषणा गरेको हो। 8 देश सहभागी छनौट आउँदो आइतबार जेठ 17 गतेदेखि 26 गतेसम्म सिंगापुरमा आयोजना हुँदैछ। छनौटमा नेपाल समूह एमा छ। यो समूहमा नेपाल सँगै मलेसिया, कतार र चीन छन्। समूह बीमा आयोजक सिंगापुर, ओमान, हङकङ र बहराइन छन्। समूहका शीर्ष दुई टोली एसियन गेम्समा छनौट हुनेछन्। T20 फर्मेटमा हुने एसियन गेम्स क्रिकेट आउँदो सेप्टेम्बर 17 अक्टोबर 3 जापानमा आयोजना हुनेछ। 10 टोली सहभागी हुने प्रतियोगिताका लागि भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र आयोजक जापान स्वत छनौट भइसकेका छन्। नेपाली टोलीमा दिपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सम्पाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहब आलम रहेका छन्।
0: इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई 206 रनको लक्ष्य दिएको छ। मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ गरेको राजस्थानले 20 ओभरमा 8 विकेट गुमाएर 205 रन बनायो। राजस्थानका ध्रुव जुरेले 38, जोफ्रा आर्चरले 32 रन बनाए। मुम्बईका दीपक चाहर र शार्दुल ठाकुरले 22 विकेट लिए। राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याइरहेको मुम्बईले ताजा अवस्थामा 4 ओभरको खेल सकिँदा 3 विकेट गुमाएर 35 रन बनाएको छ। यो खेल जितेमा राजस्थान प्लेअफमा पुग्ने अन्तिम टोली बन्नेछ। यदि यो खेल मुम्बईले जितेमा पंजाब किङ्स र कोलकाता नाइट राइडर्सको पनि प्लेअफ सम्भावना कायमै रहन्छ। आईपीएलमा आज राति पाउने 8 बजे कोलकाता र दिल्ली क्यापिटल्स खेल्दैछन्। यो खेल कोलकाताको इडेन गार्डेन्समा शुरू हुनेछ। यो लीग चरणको अन्तिम खेल हो।
1: र इरानले फिफा विश्वकप 2026 प्रशिक्षण शिविर अमेरिकाबाट मेक्सिकोमा सारेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एरिजोनाबाट प्रशिक्षण शिविर सार्न गरेको अनुरोधलाई अनुमोदन गरेको हो। अब इरानले विश्वकप प्रशिक्षण शिविर मेक्सिकोको सीमावर्ती शहर तीजु आनामा राख्ने इरानको फुटबल महासंघका प्रमुख मेहदी ताजले बताउनु भएको छ। उहाँका अनुसार इरानमाथि अमेरिका इजरायल युद्धका कारण उत्पन्न भिसा सम्बन्धी जटिलता कम गर्न सहयोग गर्नेछ। यस्तै टोलीले इरान एयरबाट सिधै मेक्सिको उडान गर्न सक्ने उहाँको भनाइ छ। विश्वकपको समूह जीमा रहेको इरानले लस एन्जलसमा जून 15 न्यूजील्याण्डसँग, जून 21 बेल्जियमसँग र जून 26 सियाटलमा इजिप्टसँग खेल्ने तालिका छ। मेक्सिको, अमेरिका र क्यानाडाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप जून 11 शुरू हुनेछ। पहिलो पटक विश्वकपमा 3 देशले संयुक्त आयोजना गरेका हुन्। यस पटकदेखि 48 टोलीले प्रतिस्पर्धा गर्दैछन्।
0: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: पश्चिम तराईमा आज पनि तातो हावाको लहर सहित अर्को गर्मी। अस्पतालहरूमा बिरामी बढे, सावधानी अपनाउन प्राधिकरणको आग्रह।
0: प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम नभएसम्म संसदमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक।
1: वैशाख महिनामा गाड़ी दुर्घटनामा 239 जनाको ज्यान गयो, 50% भन्दा धेरै दुर्घटनाका कारण तीव्र गति। काठमाडौँ उपत्यकामा गरेको जाँच कडाले दुर्घटना कम भएको दावी।
0: इरान र अमेरिका बीच सम्झौताको खाका लगभग तय भएको ट्रम्पको दावी हर्मुज जलमार्ग पहिलेकै अवस्थामा फर्कन भने केही समय लाग्ने
1: र मालदिप्सलाई हराउँदै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा एसियन गेम्स क्रिकेट छनौट खेल्ने नेपाली टोली घोषणा आईपीएलमा मुम्बई राजस्थानले दिएको 206 रनको लक्ष्य पछ्याउँदै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमसुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841445148।
6: जय श्री राम, जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
7: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
8: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
8: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
8: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
5: सम्पर्क मोबाइल नम्बर 98465 94

0: Mania Extreme Energy Drink.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको वासस्थान आहार विचरण लगायतका पक्षसँगका मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोर शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: नमस्कार, रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org मा साँझ 6:35 बजेको मर्स्याङ्गदी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: भोलेटार खानेपानी उपभोक्ता समितिमा झण्डै दोब्बर मतले दुरा प्यानल सहित निर्वाचित, बेसी शहर र मर्स्याङ्गदीका सबैलाई मर्स्याङ्गदी बेसी जलविद्युत आयोजनाको प्रमोट शेयर खुल्ला। बेसी शहरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता तालिम संचालन र महिला सशक्तिकरणका लागि मर्स्याङ्गदीमा उद्घोषण तथा माइन्युट लेखन तालिम, बेसी शहरमा मादल बजाउन सिकाइँदै।

0: अब समाचार विस्तारमा लमसुङको भोरलेटार खानेपानी उपभोक्ता समितिले निर्वाचनमा एमाले कांग्रेस गठबन्धनको प्यानल नै विजय भएको छ। कुल 624 मत खसेको निर्वाचनमा रासोपा नेकपा गठबन्धनका उम्मेद्वारहरू पराजित भएका हुन्। अध्यक्ष पदमा एमाले कांग्रेस गठबन्धनका उम्मेद्वार एमालेका नौबहादुर दुरा 380 मत प्राप्त गरी विजयी हुनुभएको छ। वहाँका प्रतिस्पर्धी रासोपा नेकपा गठबन्धनबाट रासोपाका जीवनाथ पौडेलले 208 मत प्राप्त गर्नुभयो। उपाध्यक्षमा दुरा प्यानलबाट कांग्रेसका होमबहादुर गुरूङ 392 मत सहित विजय बन्दा वहाँका प्रतिस्पर्धी राजन कुमारले 176 मत प्राप्त गर्नुभयो। महिला उपाध्यक्ष पदमा एमाले कांग्रेस गठबन्धनकी अम्बिका दुरा 304 मत सहित निर्वाचित हुँदा प्रतिस्पर्धी यशोदा पौडेलले 279 मत प्राप्त गर्नुभयो। सचिव पदमा अनिल कुमार राणाभट 289 मत प्राप्त गर्दै विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी आनन्द घिमिरेले 270 मत प्राप्त गर्नुभयो। निर्वाचन परिणामसँगै भोरलेटार खानेपानी उपभोक्ता समितिमा एमाले कांग्रेस गठबन्धनको नेतृत्व स्थापित भएको छ। उम्मेद्वार दर्ताको क्रममै एमाले कांग्रेस गठबन्धनबाट को सदस्यमा कांग्रेसका मणिराज घिमिरे, पुरूष सदस्यमा अम्बर गुरूङ र महिला सदस्यमा मुना कार्की निर्विरोध हुनुभएको थियो। मतदाता 1019 रहे पनि 624 मात्र मत खसेको थियो। सामाजिक संस्थामा जोड़िएको धाराका प्रतिनिधिले मत हाल्न नपाउने र कतिपय विदेश रहेकाले कम मत खसेको हो। पदाधिकारी बाँडफाँड गर्दै राजनीतिक दलहरूले गठबन्धन गरी आफ्नो प्यानल बनाएर उम्मेद्वारी दिएका थिए। मर्सङ्गी बेसी जलविद्युत आयोजनाले लमजुङको बेसी सह नगरपालिका र मर्सङ्गी गाउँपालिकाका सबै स्थानीयलाई सेयर प्रमोट खुल्ला गरेको छ। दिव्य ज्योति हाइड्रो पावर लिमिटेडद्वारा मर्सङ्गी नदीमा निर्माण शुरू गरेको 50 मेगावटको सो आयोजनाले प्रभावित क्षेत्र रहेको दुवै पालिकाको सबै स्थानीयलाई प्रमोट सेयर खुल्ला गरेको हो। यसअघि अति प्रभावित क्षेत्र मर्सङ्गी गाउँपालिकाको वड़ा नम्बर 8 र 9 त्यसै गरी बेसी सह नगरपालिकाको वड़ा नम्बर 6 र 10लाई मात्रै प्रमोट सेयर खुल्ला गरेको थियो। वित्तीय व्यवस्था लाई प्रभावकारी बनाउँदै आयोजना जोड़िएका पालिकाको सबै स्थानीय तहलाई लगानीको वातावरण बनाउन पुनः सेयर खुल्ला गरिएको आयोजनाले जनाएको छ। सम्बन्धित स्थानीय तहका इच्छुक लगानीकर्ताले आयोजनामा 1,00,000देखि माथि रकम सेयर लगानी गर्न सकिने आयोजनाको भनाई छ। विवादका बीच पनि निर्माण कार्य शुरू गरेको मर्सङ्गी बेसी जलविद्युत आयोजनाले गत साता मात्रै वित्तीय व्यवस्थापन सुनिश्चित गरेको थियो। मर्सङ्गी गाउँपालिका 6, 9 र बेसी सह नगरपालिका 6 र 10 वटा क्षेत्र भित्र निर्माण शुरू भएको सो आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा 4 वटा बैंकले 7 अर्ब 50 करोड़ रूपियाँ ऋण लगानी गरेको सम्झौता गरेका हुन्। सो आयोजनामा सिटिजन्स सहित प्रभु बैंक नेपाल, एसबीआई बैंक र एनआईसी एसिया बैंकले ऋण लगानी गर्ने भएका हुन्। एक कार्यक्रमका बीच प्रवर्धक दिव्यज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। कुल लागत करिब 11 अर्ब 30 करोड़ रूपियाँ अनुमान गरिएको सो आयोजनामा 67% ऋण र 33% सो पूँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ। आयोजनामा प्रवर्धकले 3 अर्ब 80 करोड़ रूपियाँ सो पूँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरेको छ। यसअघि बेसी शहर नगरपालिका वड़ा नम्बर 6, 7, 8 र 10 अन्तर्गत आयोजना निर्माण गर्ने योजना भए पनि बेसी शहर बजार क्षेत्रमा जलविद्युत आयोजना बन्न नदिने स्थानीयको विरोधपछि स्थान र डिजाइन समेत परिवर्तन भएको हो। लमजुङको मर्सङ्गी गाउँपालिकामा महिला सशक्तिकरणका लागि कार्यक्रम उद्घोषण तथा माइन्युट लेखन सम्बन्धी तालिम शुरू भएको छ। गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजना एवं मर्सङ्गी गाउँपालिकाको सहयोगमा महिला प्रधानाध्यापक एवं महिला नेतृत्व रहेका विभिन्न समितिका पदाधिकारीहरू लक्षित तालिम भएको हो। एक औपचारिक कार्यक्रमका बीच मर्सङ्गी गाउँपालिकाका उपाध्यक्ष जुनामाया थापाले तालिमको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले महिला अधिकार र नेतृत्वमा महिलाको पहुँचलाई अझै प्रवर्धन गर्न तालिम आयोजना गरिएको बताउनुभयो। महिलाहरूलाई नेतृत्वमा पुर्याउनका लागि महिलाहरू आफै अग्रसर हुनुपर्ने भन्दै उपाध्यक्ष थापाले व्यावहारिक सिपले महिलाहरूको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। महिला सञ्जाल अध्यक्ष सरला बानिया थापाको अध्यक्षतामा भएको तालिम औपचारिक उद्घाटन कार्यक्रममा मर्सङ्गी गाउँपालिका वड़ा नम्बर 7 का अध्यक्ष तिल बहादुर गुरूङ, वड़ा नम्बर 3 का अध्यक्ष दुधमान तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए। तालिममा नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौडेल, महासंघ पूर्व केन्द्रीय सदस्य एवं पूर्व शाखा अध्यक्ष नवीन राज कुइकेल, सामुदायिक रेडियो मर्सैङदी 95 मेगाहर्जका निर्देशक मीना गुरूङले सहजीकरण गर्नुभएको हो। समिति सचिव अमृता पोखरेलले सहजीकरण गर्नुभएको औपचारिक उद्घाटन कार्यक्रममा मर्सैङदी गाउँपालिका सामाजिक विकास शाखा प्रमुख लक्ष्मी घलेले स्वागत मन्तव्य राख्नु भएको थियो। तालिममा विभिन्न विद्यालयका महिला प्रधानाध्यापक, विभिन्न टोल सुधार समितिका महिला नेतृत्व, आमा समूह अध्यक्ष एवं पदाधिकारीहरू गरी 50 भन्दा बढ़ी महिलाहरूको सहभागिता छ। बेसीसह नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले निशुल्क उद्यमशीलता तालिम विकास तालिम सञ्चालन गरेको छ। लमजुङ उद्योग वाणिज्य संघको सभा हलमा शुक्रबारदेखि शुरू भएको तालिम 7 दिनसम्म सञ्चालन हुने बेसीसह नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ। तालिममा 20 जना रिटर्नी युवाहरू सहभागी छन्। आन्तरिक रोजगारी प्रवर्धन गर्दै विदेशमा आर्जन गरेको सिप, दक्षता र अनुभवलाई स्वदेशमै उपयोग गर्ने वातावरण सिर्जना गर्न तालिम आयोजना गरिएको बेसीसह नगरपालिकाका रोजगार सेवा केन्द्र प्रमुख ईश्वर बहादुर लोहानीले बताउनुभयो। विदेशमा सिकेका प्रविधि, सिप र अनुभवलाई स्थानीय स्तरमै उपयोग गरी उत्पादन तथा व्यवसायमा जोड्न तथा युवाहरूलाई उद्यमशीलता बन्न प्रेरित गर्दै स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न तालिम प्रभावकारी बन्ने अपेक्षा लिइएको छ। नगरपालिकाले आर्थिक वर्ष 2082-83 को रोजगार प्रवर्धन कार्यक्रम अन्तर्गत आन्तरिक रोजगार प्रवर्धनका लागि उद्यमशीलता विकास तालिम आयोजना गरेको हो। बेसीसह नगरपालिका प्रमुख गुवान सिंह अर्यालले विदेशमा सिकेका प्रविधि, सिप र अनुभवलाई स्वदेशमा लगानी गर्न सकिए स्वरोजगार मात्रै नभई व्यावसायिक बन्न सकिने बताउनुभयो। वहाँले तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्न शिक्षार्थीलाई आग्रह समेत गर्नुभयो। कार्यक्रममा सुरक्षित आप्रवासन समिति आप्रवासन कार्यक्रम सामिका कार्यक्रम अधिकृत शिव रेग्मीले वैदेशिक रोजगारीको सन्दर्भ, सुरक्षित वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप, पूँजी र प्रविधिलाई नगरपालिकाको हित र समृद्धिमा प्रयोग गर्ने बारे जानकारी गराउनु भएको थियो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सैङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर, केयर फार्मेसी बेश्वर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा, मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वार्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू, दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
2: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
1: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
2: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 98-490-68924, 98-450-86780।
1: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।

जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्धी सूचना। जिल्ला प्रशासन कार्यालय लमजुङको कार्यालयबाट भइरहेको सेवा प्रवाह र कार्य सम्पादन सम्बन्धमा नागरिकका गुनासो तथा सुझावका लागि सामुदायिक रेडियो मर्स्याङ्तीको सहजीकरणमा निम्न मिति स्थान र समयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा उपस्थितिका लागि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछौं। सार्वजनिक सुनवाई हुने मिति 2083 जेठ 12 गते मंगलबार। स्थान दोर्दी गाउँपालिका सभा हल नौथर सेरा। समय बिहान 11 बजे। जिल्ला प्रशासन कार्यालय लमजुङ।

0: QR मा आबद्ध हुन आजै आफ्नो ब्याङ्क वित्तीय संस्था वा वालेटमा सम्पर्क गर्नुहोस्. मोबाइल ब्याङ्किङ एप वालेट कनेक्ट आईपीएस तथा इन्टरनेशनल पेमेन्ट एपबाट नेपाल पे QR मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्. नेपाल पे QR नेपालको आफ्नै QR.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध. वन्य जन्तुको बसस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ. मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ. वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ. मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्. जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ. पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ. वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ. डिभिजन वन कार्यालय लमजुङ.
2: मर्सिङ एफएम 95 मेगाहर्ज.
3: विश्रामपछि स्वागत छ. अब बाँकी समाचार. लमजुङको बेसी सह नगरपालिकामा महिला सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्य सहित सात दिने मादल बजाउने तालिम शुरू भएको छ. बेसी सह नगरपालिका वडा नम्बर 8 को आर्थिक सहयोगमा वडा स्तरीय महिला सञ्जालको तालिमको आयोजना गरिएको हो. कार्यक्रम बेसी सह नगरपालिका वडा नम्बर 8 महिला सञ्जालका अध्यक्ष शान्ता पौडेलको अध्यक्षता तथा बेसी सह नगरपालिका प्रमुख गुमान सिंह आर्यलको प्रमुख आतिथ्यतामा भएको हो. कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख अर्यालले महिलाहरूलाई कला, संस्कार र सिपसँगै जोड्दै आत्मनिर्भर तथा आत्मविश्वासी बनाउन यस्ता तालिम प्रभावकारी हुने बताउनुभयो. वहाँले परम्परागत लोक संस्कृतिको संरक्षणसँगै महिलाको नेतृत्व विकासमा समेत यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो. त्यसै गरी कार्यक्रममा बेसी सह नगरपालिकाका उपमेयर पद्मा गुरूङले महिलाहरूको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न सिपमूलक तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो. वहाँले महिलालाई सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा अझ सक्रिय बनाउन तालिम उपयोगी हुने धारणा राख्नुभयो. वडा नम्बर 8 का वडाध्यक्ष पवित्र थापा राणाले स्थानीय महिलाको प्रतिभा उजागर गर्न तथा सांस्कृतिक पहिचान जोगाउन तालिम आयोजना गरिएको बताउनुभयो. कार्यक्रममा बेसी सह नगरपालिका महिला सञ्जालकी अध्यक्ष मीना रावलले स्वागत शुभकामना मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष सुनिता मिश्राले गर्नुभएको थियो. कार्यक्रमको सञ्चालन सचिव बबिता अधिकारीले गर्नुभएको थियो. सात दिनसम्म सञ्चालन हुने तालिममा प्रशिक्षक रंजित गुरूङले सहभागी महिलाहरूलाई मादल बजाउने व्यावहारिक प्रशिक्षण प्रदान गर्नुहुने आयोजकले जनाएको छ. लमजुङको रायनस नगरपालिका वडा नम्बर 10 प्यारजुङ निवासी 62 वर्षीय गुणबहादुर गुरूङको भीरबाट लडेर निधन भएको छ. शनिबार साँझ करिब 5 बजेतिर घाँस काट्न जाने क्रममा लडेर करिब 200 मिटर भन्दा बढ़ी तल भीरमा खसेर गम्भीर घाइते भएका गुरूङको घटनास्थलमै निधन भएको स्थानीयले बताएका छन्। सैसबा बाबा समूहका स्यार्गनाथका तौदु गुरू तथा पचु गुरूका रूपमा परिचित गुरूङको निधनले सिंगो गाउँ नै शोकमा परेको छ. लमजुङको सुन्दर बजार स्थित भक्ति नमूना माविमा मासिक घुम्ती काव्य शिविर सम्पन्न भएको छ। आइतबार लिस्नो साहित्यिक मंच लमजुङले मासिक घुम्ती काव्य शिविर अन्तर्गत 40 श्रृंखला आयोजना गरेको हो। कार्यक्रम मंचकी अध्यक्ष कमला दनाईको अध्यक्षतामा तथा भक्ति नमूना माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक गोविन्द बहादुर कुँवरको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै कुँवरले विद्यालय तथा क्याम्पसमा यस्ता मासिक घुम्ती कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीहरूले साहित्य सिक्ने अवसर पाउने बताउनुभयो। वहाँले आगामी कार्यक्रमहरूमा विद्यार्थीहरूको समेत सक्रिय सहभागिता गराई प्रशिक्षण दिन सके मात्र राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्मभूमिको वास्तविक स्मरण हुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी स्रष्टहरूले लोकछन्दा, गजल, चारू, मुक्तक लगायत विविध साहित्यिक रचना वाचन गरेका थिए। कविता तथा रचना प्रस्तुत गर्नेहरूमा गोविन्द बहादुर कुँवर, कमला दनाई, मंचका संरक्षक वसन्त अधिकारी, कर्मद सृजना मंचका कार्यवाहक अध्यक्ष एवं मंचका सल्लाहकार लक्ष्मी प्रसाद मिश्रा, तीर्थराज अधिकारी, विष्णु प्रसाद गुरूङ प्यासी, ओम भुजेल, नारायण प्रसाद ढकाल, थिरीराज ढकाल, मीन प्रसाद ढकाल, युवराज खनाल, माधव थापा, किरण न्यौपानी, मंचका सदस्य माधव चन्द्र थापा, शिक्षक रमाकान्त अधिकारी, शिक्षक रमेश चन्द्र अधिकारी तथा ध्रुवबहादुर कुँवर लगायतका व्यक्तिहरू थिए। कार्यक्रममा भक्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक ओम भुजेल र शिक्षक युवराज खनालले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो। सहभागीहरूले यस्ता साहित्यिक कार्यक्रमले साहित्यको संरक्षण प्रवर्धन तथा नयाँ पुस्तामा साहित्यप्रति रूचि बढ़ाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
4: मुख्य समाचारका प्रायोजक
5: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
3: भोर्ले चार खानेपानी उपभोक्ता समितिमा झण्डे दोबरमतले दुवर प्यानल सहित निर्वाचित। बेसीशहर र मर्सङ्गदीका सबैलाई मर्सङ्गदी बेसी जलविद्युत आयोजनाको प्रमोट शेयर खुल्ला। बेसीशहरमा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन उद्यमशीलता विकास तालिम सञ्चालन र महिला सशक्तिकरणमा मर्सङ्गदीमा उद्घोषण तथा माइन्युट लेखन तालिम बेसीशहरमा मादल बजाउन सिकाइँदै। साँझ 6:35 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665-2093, मोबाइल 97463-06501।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: Bunnia. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
2: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
2: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
2: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856426244।
5: होइन हो दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
6: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
5: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
6: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
5: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्ख धान US 312 नै लगाउने निर्णय गर्यौं।
6: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्ख धान US 312 नै लगाउनेछौ।
7: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रोभेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
10: हेलो, मर्सेङ्गदी FM 95 मेगाहर्ज

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन हो दिदी बहिनी हो, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
5: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो, कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि।
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुना, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ, खानामा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
5: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
4: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
5: हवस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई, हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ।
6: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
7: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
8: चुरोट र मदिरा सेवन त मेरो शोख हो नि।
7: यसलाई शोख नमान्नु साथी, सुर्तिजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुठु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
8: ए हो र?
7: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
8: बाप्रे, यति धेरै जोखिम?
7: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
9: सुर्ती जन्य पदार्थ र मदिराको सेवन नगरौं, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
10: यो मोबाइलले पनि तनावै दियो भने?
11: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
11: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
12: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
13: हाम्रो शाखा बेसी सहर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज
1: किडनी काम नगर्ने कलेजो चाहिँ फेलियरमा जाने कार्डियोजेनिक सक हुने फेन्ट हुने यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौं
2: र रूसद्वारा युक्रेनमाथि ठूलो हवाई आक्रमण
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: आजको व्यस्त र तनावपूर्ण जीवनशैलीमा विश्वभरका मानिस आर्थिक समृद्धि मात्र होइन मानसिक शान्ति खुशी खोजिरहेका छन्। विलासिता मात्र नभई आरोग्य सन्तुलन र दीर्घकालीन खुशी प्राप्त गर्ने माध्यम नेपालका पर्यटकीय क्षेत्र यहाँका हिमाल तथा पर्यापर्यटन हुन सक्छन्। त्यसैले त्यसको विकासका लागि विश्व पर्यटन संगठन र विश्व समुदायमा प्रचार प्रसार गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नको जवाब दिनुपर्ने अडान रहेका छन्। यही विषयलाई लिएर आज प्रमुख सचेतकहरूबीच छलफल भएको छ। सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा नेपाली कांग्रेस एमाले नेकपा र राप्रपाका प्रमुख सचेतक सहभागी भएका थिए। उनीहरूले पर्सि मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गराउने विषयमा दलभित्र र सभामुखसँग छलफल गर्ने निष्कर्ष निकालेका छन्। बैठकमा भएका छलफलबारे सीआईएमसँग कुरा गर्दै नेकपा संसदीय दलका नेता युवराज दुलालले भन्नुभयो,
5: प्रमुख प्रतिपक्षी दलहरूको अस्तिको अब हामीले प्रधानमन्त्री संसदमा आउनुपर्ने र प्रश्नोत्तरको कार्यक्रम राख्नुपर्ने जुन कानूनी व्यवस्था छ त्यही एकमुदे एजेन्डामा छलफल गरे हो। त्यो माग हामी निरन्तर राख्छौँ, होइन, प्रधानमन्त्री संसदमा आउनुपर्छ, प्रश्नोत्तर कार्यक्रम राख्नुपर्छ र सभामुखले त्यसको मिति तोक्नुपर्छ भन्ने कुरा हाम्रो माग हो। त्यो कुरा हामी राखिराख्छौँ।
4: प्रतिनिधि सभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने व्यवस्था भए पनि जेठ महिनामा यो कार्यक्रम हुन सकेको छैन। यसैलाई लिएर विपक्षी दलहरूले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन्। गत बैठकमा विपक्षीको नाराबाजी बीच नै विभिन्न विधेयक पारित गरेको थियो। अब पनि प्रधानमन्त्रीले जवाब नदिए संसद बैठक थप तनावपूर्ण बन्न सक्ने संकेत दिएको छ। संसदमा देखिएको यस अन्यलतालाई हटाउन प्रधानमन्त्रीको सम्बोधन कतिको जरूरी छ? राजनैतिक विश्लेषक पुरञ्जन आचार्यले सीआईएनको प्रश्नमा भन्नुभयो,
6: अरू उपाय भएन भने त आदेशै जारी गर्नुपर्छ सभामुखले आफ्नो चाहिँ अन्तिम अधिकार हुन्छ प्रधानमन्त्रीलाई बोलाउने टाइम दिएर, होइन, सम्पूर्ण सदनको चाहिँ सहमतिमा बोलाउनु पर्यो। अब यसरी त अब कसरी चल्ला त? प्रधानमन्त्री चाहिँ संसदप्रति एकाउन्टेबलै हुनुपर्छ, त्यो नभइकन त कति दिन चल्ने ल? कुनै कुनै खास परिस्थितिमा त के होला भने मलाई लाग्छ अब यो समय आयो, अब होइन बजेट पनि आइसक्यो, प्रधानमन्त्री सदनप्रति चाहिँ उत्तरदायी हुनुपर्छ भन्ने त अब हाम्रो यो सिस्टमकै मान्यता हो। अब मलाई लाग्छ सम्पूर्ण सदनले उहाँलाई चाहिँ आउनको लागि बाध्य पार्नु पर्यो, अनुरोध गर्नु पर्यो, बाध्य पार्नु।
7: अब यो पटक पटक चाहिँ सदनमा विपक्षी दलहरूले प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्दै गर्ने, तर प्रधानमन्त्रीले चाहिँ धारा उपधारा हेर्दै गर्दाखेरि अब प्रधानमन्त्री सदनमा आएर बोल्ने सम्भावना चाहिँ के देख्नुहुन्छ?
6: छैन, सम्भावना छैन, म चाहिँ देख्दिनँ, यो चाहिँ मेरो सूचना हो।
7: भनेपछि प्रधानमन्त्रीले बोल्ने सम्भावना नभएपछि सभामुखको भूमिका के हुनुपर्छ?
6: सभामुखले एक कुरा आदेश जारी गर्ने हो, होइन, अब सभामुख चाहिँ त्यही पार्टीको हो, अब 182 सीट उहाँकै हो, सभामुखले अन्तिम प्रयास गरेको देखिनुपर्छ।
4: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। पार्टी निर्वाचन आयोगका उप प्रमुख राम गुरूङका अनुसार जेठ 7 देखि 15 गतेसम्म देशभरका 77 जिल्ला र 7 प्रदेशमा निर्वाचन समिति गठन गरिनेछ। कार्यतालिकाका अनुसार जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गरिनेछ भने जेठ 30 गतेसम्म जिल्ला अधिवेशन र निर्वाचन प्रतिवेदन पेश गरिनेछ। रासोपाले जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिहरूको नामावली बुझाइसक्नुपर्ने जनाएको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गयो। भएको छ। आगामी महाधिवेशनलाई लक्षित गर्दै वैशाख अन्तिमसम्म सदस्यता अत्यावधि गरिसक्ने समय सीमा तोकिए पनि अधिकांश जिल्लामा काम शुरू नै हुन सकेको छैन। पार्टीले ओडादेखि केन्द्रसम्मका तहमा सदस्यता अत्यावधिकमा असहयोग गर्ने नेताहरूलाई कार्यवाही गर्ने निर्देशन समेत जारी गरेको छ। तर निर्देशन जारी भए पनि कार्यान्वयन कमजोर हुँदा प्रक्रिया अघि बढ़न नसकेको नेताहरूको भनाइ छ। नेपाली कांग्रेसभित्र सदस्यता अत्यावधिक प्रक्रिया रोकिँदै जानुको मुख्य कारण आन्तरिक शक्ति संघर्ष र समन्वयको अभावलाई मानिएको छ। पार्टीभित्र देउबा पक्ष र नवनिर्वाचित सभापति गगन थापा पक्षबीच देखिएको असहयोग र फरक रणनीतिका कारण सदस्यता अत्यावधिक प्रक्रिया प्रभावित भएको हो। सदस्यता अत्यावधिकका देखिएको समस्या समाधानका लागि के पहल भइरहेको छ? सीआईएमसँग कुरा गर्दै कांग्रेस महामन्त्री गुरु घिमिरे,
8: अध्यावधिक जारी छ। अब शुरूमा अलिकति कुरा नबुझ्दा, प्राविधिक कुरा र राजनीतिक कुरा दुईटै कुरा नबुझ्दाखेरि यसमा गति अलिकति धिमा भयो होइन। अब साथीहरूले, पार्टीका साथीहरूले कुरा बुझ्दै जानुभएको छ र यो अहिले पार्टीको अनिवार्य एउटा काम भएको छ। त्यसैले पार्टीलाई, पार्टीको चाहिँ सदस्यको अभिलेखलाई चुस्त दुरुस्त बनाउनका निम्ति चाहिँ अपरिहार्य चाहिँ एउटा प्रक्रिया हो। यसलाई चाहिँ सबैले चाहिँ अवलम्बन गर्नै पर्छ, यसमा सहभागी हुनै पर्छ र काँग्रेसलाई चाहिँ बदलिएको, सुधारिएको काँग्रेसको रूपबाट स्थापित गर्नका निम्ति अनिवार्य यो प्रक्रिया हो। यसमा कसैले ढिलाइ गर्नु हुँदैन।
4: मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। पार्टीले गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई दबावमा राख्न खोजेको निष्कर्षपछि समर्थन फिर्ता गर्ने निर्णय गरेको नेताले बताउनु भएको छ। नेकपाका नेताहरूले केही बेरमै प्रदेश प्रमुखलाई समर्थन फिर्ताको औपचारिक पत्र बुझाउने तयारी गरेका छन्। केही दिनदेखि मात्र जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई बाहिर राख्दै कांग्रेस एमाले र नेकपा बीच नयाँ सत्ता गठबन्धन बनेको थियो। तर चार दिनमै यो समीकरण अस्थिर बनेको छ। समर्थन फिर्तापछि मध्य प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 74 विपद सम्बन्धी घटना भएको जनाएको छ। प्राधिकरणद्वारा जारी बुलेटिन अनुसार ती घटनामा 19 घाइते भएका छन्। घटनामा 11 जनाको उद्धार गरिएको छ। 12 जिल्लाको जितपुर सिमरामा गए राति आएको शक्तिशाली हावाहुरीले ठूलो क्षति पुर्याएको छ। नगर प्रमुख राजन पौडेलका अनुसार 45 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने केही घरमा आंशिक क्षति पुगेको छ। नगर प्रमुख पौडेलले हावाहुरीपछि त्यस क्षेत्रमा विद्युत सेवा पनि अवरूद्ध भएको बताउनु भएको छ। क्षेत्रमा समेत ठूलो संख्यामा रूख ढलेको जानकारी आएको डिभिजन वन कार्यालय बाराले जनाएको छ। तर ठूलो क्षति भने नभएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्राले सीआईएनसँग बताउनुभयो।
9: एउटा सेक्टरमा चाहिँ अलिकति आएर 30-35 घरको छानाहरू सामान्य क्षति भएको छ। दुई ठाउँमा बाटो अवरुद्ध भएको थियो, त्यो तत्काल हामीले घण्टामा खोलिहाल्यौँ। त्यस्तो व्यापक त्यस्तो त छैन, अलिअलि सामान्य हो, त्यस्तो ठुलो चाहिँ आएको होइन। अलिअलि अब छानाहरू चाहिँ हल्का फुल्का क्षति चाहिँ भएको छ, मानवीय क्षति छैन।
4: हुम्लाको चुङखेली गाउँपालिका 5 स्थित डाँफे आधारभूत विद्यालयका बालबालिका सामुदायिक भवनमा पढ्न बाध्य भएका छन्। गत 5 गते जेठ रातिको हावाहुरीसँगै परेको पानीपछि आएको बाढ़ीले विद्यालयको 2 भवन भत्काएपछि सामुदायिक भवनमा पठन पाठन शुरू गरिएको हो। सरकारले बाजुरा र हुम्ला जिल्ला बीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ। नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति बनाएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज बसेको बैठकले सीमा सम्बन्धी प्राविधिक अध्ययन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको जनाएको छ। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारका प्रतिनिधि सदस्य रहनेछन्। नापी विभागका निर्देशकलाई सदस्य सचिवको जिम्मेवारी दिएको छ। त्यहाँको वर्तमान अवस्थाबारे सीआईएनसँग कुरा गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले भन्नुभयो,
10: अब त्यो अस्तिका दोषीहरूलाई त्यो कुटपिट गर्नेहरूलाई कारवाही भएन भनेर अल्टिमेटम दिएछौ त्यो 24 घण्टाको अनि उहाँहरूले अब 48-50 घण्टा पछि फेरि किन नभएको त भनेर कुर्दा कुर्दा धेरै कुर्यो अब हामी चुप्ला हुँदैनौ भनेर बन्द गर्नुभएको हो. उच्च स्तरीय समिति गठन भयो होइन, धेरै काम आज भइसक्यो. अब समितिले कति दिन भन्ने केही त्यस्तो आधिकारिक आएको छैन, समिति गठन भएको छ भन्ने छ. अब उसलाई त भूमि व्यवस्था मन्त्रालयले पत्र देला अनि त्यो पत्रमा कति अवधि भनेर खोलेर दिन्छ.
4: केही दिनदेखि बाजुरा र हुम्लाको सीमा क्षेत्रमा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई जिल्लाका स्थानीय बीच झडप भएपछि सरकारले अधिगमन समिति गठन गरेको हो. साझा खबरमा अब विदेशका खबर. रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ. सयौं ड्रोन र दर्जनौ क्षेपास्त्र प्रहार गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्. आज बिहानसम्म जारी आक्रमणमा किव तथा आसपासका क्षेत्रमा कम्तीमा 4 जनाको मृत्यु भएको छ भने 38 जना घाइते भएका छन्. अब खेल खबर. नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोली को उल्लेखनीय सुधार भएको छ. अन्तर्राष्ट्रिय भलिबल महासंघ एफआईभीपीले सार्वजनिक गरेको वरियतामा 58 स्थान हासिल गरेको हो.
2: सन्तोषी रावल. सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिर बाँकेमा स्थापना भएसँगै पहाड़को आस्था तराईसँग जोड़िँदै
11: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी
2: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक आस्थाको केन्द्र बन्दै रिपोर्टसँगै संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
12: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
13: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्. यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ.
14: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ.
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ.
12: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि.
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि.
12: ओहो, धन्यवाद नानी. अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि.
16: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य. एकीकृत पर्वतीय विकास केन्द्र इस्टिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश.
17: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध. नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ. सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ. यसले वन वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ. यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्. धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्.
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. बाँकीको राप्ती सोनारी गाउँपालिका 4 प्रसोना अहिले धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रको रूपमा विकास हुन थालेको छ. सल्यानको कुमाक लेक स्थित सल्यानको प्रसिद्ध शक्तिपीठ सिद्ध कुमाक मन्दिरको शाखा त्यहाँ स्थापना भएसँगै पहाड़ी जिल्लाको आस्था तराईसँग जोड़िन थालेको छ.
11: बाँकेको राप्ती सोनारी गाउँपालिका 4 पर्सोनामा अहिले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धकुमाखी मन्दिर निर्माणको काम अघि बढ़िरहेको छ. सल्यान जिल्लाको कुमाखलेखमा अवस्थित प्रसिद्ध शक्तिपीठ सिद्धकुमाख मन्दिरको शाखाका रूपमा यहाँ मन्दिर स्थापना गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दशरथ चन्द बताउनुहुन्छ।
19: सिद्धकुमाख मन्दिर भनेको सल्यानको कुमाख गाउँपालिकाको कुमाख लेकको डाँडामा अवस्थित सिद्ध बाबा बस्ने ठाउँलाई हामी सिद्धकुमाखी भन्ने गरेका थियौँ र जसरी सल्यानबाट यहाँ बसाइसराइ गरेर आउनुहुने सल्यानी रुकमेली जाजरकोटी छिमेकी जिल्लाहरूका जो व्यक्तिहरूले सिद्धकुमाखको विषयमा उहाँहरूले जानकार हुनुहुन्थ्यो यहाँ आइसकेपछि त्यहाँ जान त्यति सम्भव नभएको हुँदा त्यस सहजताको लागि हामीले सिद्धकुमाखी मन्दिरको शाखाको रूपमा हामीले राप्ती सुनारी गाउँपालिका वडा नम्बर 4 पर्सौनामा हामीले स्थापना गरेका छौँ।
11: मन्दिर निर्माण भइरहेको स्थान करिब 20 वर्षदेखि सिद्धकुमाखी मन्दिरको नाममा चिनिँदै आएको थियो। 4 वर्ष अघि औपचारिक रूपमा दर्ता प्रक्रिया अघि बढ़ाएर सिद्धकुमाखी मन्दिरका रूपमा विकास गर्ने काम शुरू गरिएको छ। अहिले मन्दिर परिसरमा जमिन सम्याउने, तारबार गर्ने लगायतका पूर्वाधार निर्माणका काम भइरहेका छन्।
19: 2 बिघा 4 कट्ठा जग्गा हो हामीले यो प्रमाणित गरेको जग्गा, त्यही जग्गाभित्रै भवन पनि छ। त्यसपछि हामीले निर्माण गरेको त अब यो पहाड़ भयो, अब यो पुरै जंगलै जस्तै थियो, खाल्डा खोल्ने थियो, खोला थियो, यसलाई पुरेर चाहिँ हामीले यो काम शुरू गर्दैछौँ।
11: सल्यानबाट 2040 सालमा बाँके बसाइ सर्नुभएका केशलाल केसीका अनुसार पहिले उहाँको परिवार पुर्खाले सल्यानसम्म पुगेर पूजा गर्ने परम्परा थियो, तर अहिले उमेर र दूरीका कारण त्यो सम्भव नहुँदा स्थानीय स्तरमै मन्दिर स्थापना हुनुले सहज बनाएको उहाँ बताउनुहुन्छ।
20: जहाँसम्म थाहा छ यो कुमाखी देउताको, हाम्रा बाजे बुवाहरूले पूज्ने पनि गर्नुहुन्थ्यो। गाई जसले गाई पालेको छ त्यसले यो कुमाखी देउताहरू असारको महिना मसुरको महिना पुज्ने, दुईपल्ट पुज्ने गर्ने चलन थियो। अब आजभोलि के भयो भने चाहिँ मान्छेले गाई पनि पाल्न छोडे र यसको महत्व पनि अब जो पुराना मान्छे छन् तिनलाई मात्रै थाहा छ, न यो देउताको थाहा छ यो अहिलेको पछाडिको पिँढीलाई, न त गाई पालेको छ घरमा कसैले पनि। त्यसलाई संरक्षण गर्नको लागि अब यहाँबाट त्यहाँ सल्यान जानु त त्यहाँ गएर पुज्नुभन्दा त यहाँ ल्याएपछि त अब त्योप्रति आस्था भएका व्यक्ति त धेरै छन्।
11: मन्दिरको क्षेत्रफल करिब 2 बिघा 4 कट्ठा रहेको छ। राप्ती सुनारी, कोहलपुर र खजुरा लगायत स्थानीय तहको सहयोगमा निर्माण कार्य अघि बढ़ाइएको छ। रूकुमबाट आउनुभएका खेमबहादुर मल्ल र सुर्खेतबाट आउनुभएकी चन्द्र सार्कीले पनि घर नजिकै मन्दिर बन्ने भएपछि खुशी व्यक्त गर्नुभयो।
21: आएको हामी 2046 सालमा भन्दा पहिला पनि हामी सिद्धकुमाखीलाई मान्थ्यौं, पहाड़मा हुँदा पनि रूपमा हुँदा पनि सल्यानतिर आउने यताउता जाने गर्थ्यौँ, मान्थ्यौँ र हामीले गाईको धार दुधको धार चढाउने सिद्धकुमाखीलाई मान्यता गरी आएका हौँ र अहिले हामी आएको यहाँ 35-36-37 वर्ष भइसक्यो। मनोकामना पूरा होस् भनेर हामीले कुनै वरदान माग्दा कुनै सोचेको पूरा हुन्छ भन्ने हिसाबले हामीले यहाँ नै गर्ने ठिक लागेको हुनाले हामी यहाँ ल्याएको।
22: मेलाको लागि राम्रो छ, यहाँतिर दशैंमा लाग्छ मेला त यहाँ।
11: यो मन्दिर केवल धार्मिक संरचना मात्र नभई बसाइसराईसँगै टुट्दै गएको संस्कार र परम्परालाई पुनः जोड्ने प्रयासका रूपमा हेरिएको छ। पहाड़ी जिल्लाबाट तराई झरेर बसेका समुदायलाई आफ्नै धार्मिक परम्परा र पहिचानसँग जोड़ी राख्न यो शाखा स्थापना गरिएको हो। सल्यान, रूकुम, जाजरकोट लगायतका जिल्लामा पुजिँदै आएको सिद्धकुमाख बाबाको आस्था अब बाँकेमै पनि विस्तार भएको छ। निशु जोशी, सीआईएन, कृष्ण सारेफेम, नेपालगंज, बाँके।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मीका कारण हुने स्वास्थ्य समस्याबाट बस्न पानी र झोलिलो पदार्थ बढ़ी खानुपर्ने,
1: पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
2: डाक्टरको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
24: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
25: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1
0: भामनेक शक्तिशाली चार एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो
3: नमस्कार म सुशीला संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 303 खण्डमा छौं जल तथा मौसम विज्ञान विभागले हिजो एक विशेष बुलेटिन जारी गर्दै तराईमा हिजो आज र भोलिसम्म तातो हावा अर्थात लू चल्न सक्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ गर्मी मौसममा मानिसको स्वास्थ्यमा कस्तो खालका समस्या देखा पर्लान् अनि त्यसबाट बच्नका लागि कस्तो उपाय अपनाउन सक्छौं आज हामी हाम्रो पालोमा यही विषयमा कुराकानी गर्दैछौ कुराकानीको लागि आज हामीसँग हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर रोशन झा तराईमा अबको केही दिन अत्यधिक गर्मी हुने भनेर मौसम पूर्वानुमान महाशाखाले भनेको छ अत्यधिक गर्मीका समयमा मानिसको स्वास्थ्यमा देखा पर्न सक्ने समस्याहरू चाहिँ के हुन सक्छन्
1: एकदम धेरै गर्मी छ र त्यस्तो गर्मीको अवस्थामा पनि बाहिरी आउटडोर कामहरू बढी गर्यो पसिना धेरै गयो भने डिहाइड्रेटेड भएर मान्छेहरूको किडनी काम नगर्ने कलेजो चाहिँ फेलियरमा जाने कार्डियोजेनिक सक हुने फेन्ट हुने यस्ता समस्याहरू एकदम बढी हामीले भेटिरहन्छौ
3: खास यस्तो समस्या चाहिँ के कारणले हुने गर्छ
1: तातो वातावरण छ र ह्युमिड छ भने कुनै व्यक्ति त्यस्तो अवस्थामा आउटडोरमा काम गरिरहेछ भनौँ गर्मीमा काम गरिरहेछ त्यो गर्मीमा बाहिरी काम गर्दाखेरि पसिना धेरै जान्छ त्यसले गर्दाखेरि व्यक्तिको के हुन्छ भने मासुहरू फर्किने पिरौला फर्किने यी समस्याहरू आउँछ चक्कर लाग्ने पसिना धेरै गएपछि मान्छेलाई प्यास बढी लाग्ने होइन त्यो चाहिँ यदि भनौँ न हामीले हाइड्रेसन मेन्टेन गरेनौँ भने मान्छेलाई चक्कर लागेर कतिपय बेहोस हुने पनि हुन्छ
3: गर्मीका कारण भएका स्वास्थ्य समस्यामा तत्कालै गर्नुपर्ने कामहरू चाहिँ के छन् त्यस्तो अवस्थामा
1: त्यो अवस्थामा हामीले आफूलाई तातोबाट जोगाएनौ त्यस्तोमा काम गरिराख्यो भने त्यो पछि हिट एक्जसन स्टेज भन्छ
3: त्यो भनेको चाहिँ के हो
1: त्यो भनेको के हो भने पसिना धेरै आएर शरीरभित्र पानीको मात्रा कम भइदिने टाउकोमा चाहिँ रगतको सञ्चारहरू कम हुने मुटुको चाल बढेर आउने व्यक्तिलाई चाहिँ तपाईँको चक्कर लाग्ने सो यी समस्याहरू चाहिँ बढी देखिन्छ यदि त्यस्तो अवस्थामा पनि हामीले उहाँलाई चिसो ठाउँ प्रदान गरेनौ यी त्यस्तै गर्मी भएकै ठाउँमा काम गर्नुभयो भने त्यही पछि नै हुने हो कि त हिट स्ट्रोक भन्छ
3: हजुर यहाँले भन्नुभएको हिट स्ट्रोक गर्मीका समयमा तराईमा प्राय जसो हिट स्ट्रोक भयो रे भन्ने खालका खबरहरू चाहिँ बाहिरिरहेका हुन्छन् हिट स्ट्रोक भनेको के हो र यसबाट बच्न सक्ने उपायहरू चाहिँ के छन् कस्तो खालको उपाय अपनाउनु पर्छ हामीले
1: हिट स्ट्रोक भनेको तपाईँको एकदमै यसको चाहिँ भनौँ जटिल रूप भन्छ जसमा चाहिँ मान्छेको के हुन्छ भने पसिना आउन पनि छोड्छ मुटुले चाहिँ पर्फ्युजन जुन भनौँ अब त्यो हाम्रो रगतको सञ्चार प्रक्रिया नै अवरुद्ध भए जस्तो हुन्छ जसले गर्दाखेरि तपाईँको ब्रेनमा पनि कम हुने मुटुको फङ्सन कम हुने किडनी मृगौला ड्यामेज हुने होइन मान्छे बिहोस भएर लड्ने इन्फेक्सन छैन केही छैन तर ज्वरो 102-103 जस्तो तातो जिउ पुरै बाहिर आउने यी समस्याहरू के देखिन्छ भने तापक्रमको कारणले जुन इन्भाइरोमेन्टल टेम्परेचर बाहिरी हामीले तापक्रमको कारणले यस्तो अवस्था आउन सक्छ 38 डिग्री सेन्टिग्रेड भन्दा यदि बाहिरी टेम्परेचर बढ्यो भने हाम्रो शरीरको लागि अनुकूल नहुने रहेछ 40, 41, 42, 43 पुग्ने भने त अनुमान गरिएको छ नि तब 40 डिग्री सेन्टिग्रेड भन्दा बढी टेम्परेचर यदि बाहिरी छ भने त्यस्तोमा निस्किनु हुँदैन त्यस्तोमा चाहिँ अलि हामी चाहिँ सेड भएकै ठाउँमा घरभित्रै बस्नुपर्छ अलिकति पातलो खालको कपडाहरू लाउनुपर्छ लुज फिटिङ कपडाहरू लाउनुपर्छ पानी हाइड्रेसनहरू मेन्टेन गर्नुपर्छ।
5: जस्तो अहिले तराईमा केही समय अत्यधिक गर्मी हुने भनिरहँदाखेरि कतिपय घाममा निस्केर काम गरिनु भएको हुन्छ, त्यसले पनि स्वास्थ्यमा असर पार्छ नि पक्कै पनि। यस्तो बेलामा चाहिँ के गर्ने के नगर्ने छोटकरीमा भनिदिनुहोस्।
1: गर्मीमा अब एकदमै गर्मी छ, 40-42 डिग्री टेम्परेचर छ बाहिर, अनि त्यही बेला म आजै यो काम सकाउँछु भन्यो भने त्यो मूर्खता हो, किनभने शरीरलाई असर गरिरहन्छ। तपाईँको 2 घण्टाले गर्दा मृगौला ड्यामेज हुन सक्छ, तपाईँ फेन्ट हुन सक्नुहुन्छ, तपाईँलाई हिट स्ट्रोक हुन सक्छ, तपाईँलाई तुरन्त आइसीयूमा भर्ना गर्नुपर्ने हुन सक्छ। त्यो ज्ञान चाहिँ हुनुपर्छ र त्यो ज्ञान हामीले दिन सक्नुपर्छ। गर्मीको बेला चाहिँ आउटडोर वर्कहरू चाहिँ सक्दो नगर्ने, बाहिरी कामकाजहरू नगर्ने, भित्री कामकाज गर्ने, आफूलाई चाहिँ चिसो बनाएर राख्ने, एसी छ भने धेरै राम्रो, फ्यान छ भने राम्रो। अब सबैसँग त एसी हुँदैन, सो चाहिँ हामीले छहारी भएको सेड भएको ठाउँमा घरभित्रै बस्यो भने हामीलाई चाहिँ के हुन्छ, गर्मी हुँदैन। अर्को चाहिँ पानीको मात्रा अत्याधिक, पानी चाहिँ धेरै खाइयो भने तपाईँको जति ह्युमिड इन्भाइरोमेन्ट भए पनि, जति स्वेटिङ भए पनि पानीको मात्रा शरीरमा कम हुँदैन।
5: गर्मीका बेलामा प्राय जसो डाक्टरहरूले पानी खान सुझाव दिनुहुन्छ, अत्यधिक पानी खाने, सकेसम्म धेरै पानी खाने, झोलिलो खाने भनेर भनिरहँदाखेरि पानीमा पनि कस्तो खालको पानी चाहिँ स्वास्थ्यको लागि एकदमै धेरै उपयुक्त हुन्छ, जस्तो सादा पानी, जीवनजल पानी अथवा फलफूलको रसहरू, झोलिलो कुराहरू?
1: एउटा कुरा के बुझ्नुहोस् भने सबभन्दा राम्रो भनेको के हो भने फूड बेस्ड फ्लुइड भन्छ। फूड बेस्ड फ्लुइड भनेको जस्तो हामीले दालको पानी भन्छौँ, भेजिटेबल सुप भन्छौँ, होइन, तरकारीहरूको जुन रस हुन्छ त्यो भन्छौँ, यो भात पकाउँदाखेरिको माड भन्छौँ, यिनीहरू भनेको हाम्रो शरीरको लागि सबभन्दा फाइदाजनक हो। अर्को भनेको जीवनजल, नामै जीवनजल, ओरल रिहाइड्रेसन सल्युसन जुन भन्छौँ ओआरएस, त्यो भनेको सबभन्दा बेस्ट हो, किनभने पसिना जाँदाखेरि खालि पानी मात्रै लस हुँदैन, त्यहाँ चाहिँ के हुन्छ त हाम्रो शरीरको लवणहरू पनि के हुन्छ त खेर जान्छ पसिना सँगसँगै। सो खालि सादा पानी पिएर हुँदैन, त्यस्तो बेलामा हामीले के गर्नुपर्छ भने बच्चाहरूलाई जीवनजल पानी दियो भने राम्रो।
5: मौसमी विपद वा अन्य कुनै कारणले बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासा भए तपाईँले हामीलाई हाम्रो पैसा नलाग्ने फोन नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति।
2: प्रतिपक्षी दलहरूले प्रतिनिधि सभा बैठक सहज रूपमा सञ्चालन गर्न प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने अडान राखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले महाधिवेशनको कार्यतालिका स्वीकृत गरेर सार्वजनिक गरेको छ। नेपाली कांग्रेसभित्र पार्टी सदस्यता अध्यावधिको विषय पेचिलो बन्दै गएको छ। मधेस प्रदेशको राजनैतिक सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। सरकारले बाजुरा र हुम्ला जिल्लाबीच देखिएको सीमा विवादको अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरेको छ र रूसले युक्रेनमाथि ठूलो हवाई आक्रमण गरेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 11 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट बीएफएम 95 मेगाहर्ज।
1: सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने सम्बन्धी बेसीशहर नगरपालिकाको अत्यन्त जरूरी सूचना। बेसीशहर नगरपालिका क्षेत्रभित्रका सरकारी तथा सार्वजनिक जग्गाहरू जस्तै बाटो, कुलो, पोखरी, मसानघाट, गौचरण आदि अतिक्रमण गरी कसैले घर, टहरा वा अन्य भौतिक संरचना निर्माण गरेको वा अन्य प्रयोजनका लागि भोग चलन गरेको भए मिति 2083 असार 9 गते भित्र त्यस्ता संरचनाहरू आफै हटाई सार्वजनिक जग्गा खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। तोकिएको अवधिभित्र अतिक्रमण नहटाएमा नगरपालिकाले प्रचलित कानून बमोजिम त्यस्ता संरचनाहरू हटाई सो कार्यमा लागेको खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल उपर गरिने र कानून बमोजिम कार्यवाही प्रक्रिया अगाडि बढ़ाइने बेहोरा समेत सबैमा सूचित गरिन्छ। सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सम्पूर्ण नगरवासीको साझा दायित्व हो। तसर्थ बेसीशहर नगरपालिका क्षेत्रभित्र कहीँ कतै सरकारी वा सार्वजनिक जग्गा कसैले बिचेको, व्यक्तिगत रूपमा भोग चलन गरेको वा अतिक्रमण गरी संरचना बनाएको तपाईँको जानकारीमा भएमा सोको विवरण वा सूचना नगरपालिकाको कार्यालय वा सम्बन्धित वडा कार्यालयमा लिखित रूपमा निवेदन दिनुहुन वा नगरपालिकाको आधिकारिक सम्पर्क माध्यमबाट जानकारी गराई नागरिक दायित्व निर्वाह गरिदिनु हुन सम्पूर्ण नगरवासीहरूमा हार्दिक अनुरोध गरिन्छ। सूचना दिने व्यक्तिको विवरण पूर्ण रूपमा गोप्य राखिनेछ।
2: बेसीशहर नगरपालिका, लमजुङ।

0: नमस्कार। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज सुनिरहनु भएका तपाई सम्पूर्णलाई कार्यक्रम वन सरोकारमा स्वागत छ। म हुँ बसन्ता। यतिखेर मलाई प्रविधिमा साथ दिइरहनु भएको छ साथी दिलुले। डिभिजन वनकारले लम्सुङको सहकार्यमा रेडियो मर्स्याङदीले उत्पादन गरेको कार्यक्रम वन सरोकारमा वनसँग सम्बन्धित नीति नियम, जैविक विविधता, वन्यजन्तु संरक्षण, विभिन्न प्रजातिका जड़ीबुटी खेती, जलवायु परिवर्तनका असर र समाधानका उपाय लगायतका विषयमा कुरा गर्नेछौ। यो कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नु तथा स्थानीय समुदायलाई वन व्यवस्थापनमा जिम्मेवार अथवा सक्रिय बनाउनु हो।
1: डिभिजन वन कार्यालय लम्सुङको अनुरोध, वन्य जन्तुको वासस्थान, आहार, विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको वासस्थानमा मानवीय कारणले सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतनाका उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्ष रोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा यिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लम्सुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने व्यवहार समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लम्सुङ।
0: कार्यक्रम वन सरोकार तपाईले प्रत्येक साता आइतबार बिहान 7:30 बजे र पुनः प्रसारण आइतबार साँझ 8 बजे सुन्न सक्नुहुनेछ। कार्यक्रममा अघिल्लो साता मानव वन्यजन्तु द्वन्द अन्तर्गत मानव सितुवा द्वन्द न्यूनीकरणका विषयमा चर्चा गर्यौं। आज हामी मानव वन्यजन्तु द्वन्द न्यूनीकरण अन्तर्गत रहेर भालुको बारेमा संक्षिप्त जानकारी, मानव भालु द्वन्दको बारेमा चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआतमा सुनौ भालुको संक्षिप्त परिचय।
2: नेपालमा काठे भालु, कालो भालु र खैरो भालु गरी तीन प्रकारका भालुहरू पाइन्छन्। खैरो भालु माथिल्लो हिमाली तथा हिमाल पारीको क्षेत्रमा पाइन्छ भने काठे भालु तराई तथा चुरे क्षेत्रमा पाइन्छ। एसियाली कालो भालु पहाड़ी र तल्लो हिमाली क्षेत्रका चौरापाते, घना वन जंगल, भिरालो चट्टान गुफाहरू भएको ठाउँमा पाइन्छ। वन विनाश, वन क्षेत्र, कृषि लगायत मानव बस्ती विस्तार, वन क्षेत्र अन्य प्रयोजनमा परिवर्तन गरिनु, अतिचरण, जंगल कटानीको कारण वासस्थानको विनाश, अन्न बाली खाइदिएको, मानिसलाई घाइते बनाएको आवेगमा र यसको पित्तको लागि मानिसले मार्ने गरेको पाइएको छ। यिनै कारणले गर्दा यो प्रजाति संकटमा परेको छ।
0: नेपालमा यो भालु 500 रहेको अनुमान गरिएको छ। यसको संख्या दिनानुदिन घट्दै गएकाले साइटिसले यसलाई अनुसूची एकमा समावेश गरेको छ भने विश्व संरक्षण संघले यसलाई विश्वमा संवेदनशील प्रजातिको सूचीमा र राष्ट्रिय स्तरमा यसलाई संकटापन्न प्रजातिको सूचीमा समावेश गरेको छ। यसको मुख्य आहार कमिला तथा थमिरा हो। यसले मौसम अनुसारको जंगली फलफूलहरू, मौरीको पोला र मह, चराचुरुङ्गीको फूल, साना किरा फट्याङ्ग्रा र मरेको जनावरको मासु समेत खाने गर्छ। गर्मी र वर्षाको समयमा भालु गुफा वा दुलोमा बस्छ भने हिउँदको समयमा खुल्ला जंगलमा बस्ने गर्छ। सहवासको समय वा बच्चा साथमा भएको बेला बाहेक यो जनावर जंगलमा एक्लै विचरण गर्छ। मानिस चम्काभेट भएमा भालु आत्तिएर आक्रमण गर्न सक्छ। साना बच्चा बाहेक जुनसुकै उमेरको भालुले पनि मानिसलाई आक्रमण गर्न सक्छ। भाले र पोथी दुवै उत्तिकै आक्रमक हुन्छन्। बच्चा साथमा भएमा पोथीहरू बढ़ी आक्रमक हुन्छन्। यिनीहरू रातीमा बढ़ी सक्रिय हुन्छन् र दिनमा आराम गर्छन्।

तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम वन सरोकार। कार्यक्रममा भालुको बारेमा यो जानकारी पछि अब सुनौ मानव वन्यजन्तु द्वन्द अन्तर्गत भालुले आक्रमण गर्ने अवस्था, आक्रमण गर्ने तरिका, यसको आक्रमणबाट बस्ने उपाय तथा विशेष गरी मानिसहरूले ध्यान दिनुपर्ने कुराहरूका बारेमा शिक्षक र विद्यार्थी बीचको यो संवाद।

0: ओहो सर नमस्कार।
1: नमस्कार नानी।
0: आजकल गाउँतिर भालुको आक्रमणका घटना धेरै सुनिन थालेका छन् सर। मानिस र वन्यजन्तु बीचको द्वन्द बढ्दै गएको जस्तो लाग्यो नि मलाई त।
1: हो नानी, विशेष गरी जंगल नजिकका बस्तीमा यो समस्या गम्भीर बन्दै गएको छ। वन क्षेत्र घट्नु, मानव बस्ती विस्तार हुनु र खाद्यान्न खोज्दै वन्यजन्तु गाउँ पस्नु यसको मुख्य कारण हो।
0: भालु त प्राय शान्त जनावर भन्छन् नि सर, अनि किन मानिसमाथि आक्रमण गर्छ त?
1: भालु स्वभावैले आक्रामक होइन, तर उसले आफूले असुरक्षित ठानेमा, उसको आफ्नो बच्चा जोगाउनु परेमा वा अचानक मानिससँग सामना हुँदा आक्रमण गर्न सक्छ। कहिलेकाहीँ खानाको खोजीमा गाउँ पस्दा मानिसले लखेट्न खोजेपछि पनि उसले हमला गर्न सक्छ।
0: अनि भालुले आक्रमण गर्ने तरिका चाहिँ कस्तो हुन्छ नि सर?
1: हो, भालुको आक्रमण निकै खतरनाक हुन्छ। ऊ आफ्नो बलियो पञ्जा र धारिलो नङ प्रयोग गरेर मानिसलाई प्रहार गर्छ, कहिलेकाहीँ टोक्ने पनि गर्छ। धेरै जस्तो अवस्थामा भालुले मानिसको टाउको, अनुहार र घाँटीमा चोट पुर्याउने गरेको पनि पाइन्छ।
0: ए, त्यसो भए त भालुसँग जम्का भेट हुँदा धेरै डराउनु पर्ने रहेछ है सर?
1: अवश्य नानी, विशेष गरी कालो भालु वा हिमाली भालु अत्यन्त शक्तिशाली हुन्छन्। उनीहरू अचानक झाडीबाट निस्केर हमला गर्न सक्छन्। जंगलमा एक्लै हिँड्दा वा राति यात्रा गर्दा जोखिम बढ़ी हुन्छ।
0: अनि भालुले आक्रमण गर्नु अघि चाहिँ के संकेत दिन्छ नि सर?
1: दिन्छ नि नानी, भालुले कराउने, दाँत किट्ने, जमिन खोतल्ने, उभिएर हेर्ने वा ठूलो आवाज निकाल्ने जस्ता संकेत देखाउन सक्छ। यी संकेतले उसले आफूलाई खतरा महसुस गरेको जनाउँछन्।
0: यदि कसैले यस्तो अवस्थामा देख्यो भने के गर्नुपर्छ नि?
1: सुन नानी, सबैभन्दा पहिले आत्तिनु हुँदैन। धेरै मानिस डराएर दौड़िन्छन्, तर त्यो ठूलो गल्ती हो। भालु मानिसभन्दा छिटो दौड़िन सक्छ। दौड़िएपछि भालुले मानिसलाई शिकार ठान्न सक्छ।
0: त्यसो भए के गर्ने त अब सर?
1: सुन, बिस्तारै पछाडि हट्ने, ठूलो स्वर नगर्ने र भालुतर्फ सिधा आँखा नजुदाउने, आफूलाई शान्त देखाउनुपर्छ। यदि समूहमा छौ भने एकसाथ बस्नुपर्छ ताकि शरीर ठूलो देखियोस्।
0: केही मानिसले रुख चढे बचिन्छ भन्छन् नि त सर?
1: त्यो पनि सुरक्षित उपाय होइन। धेरै भालु राम्रोसँग रुख चढ्न सक्छन्, त्यसैले रुख चढ्ने प्रयास गर्दा झन जोखिम बढ्न सक्छ नानी।
0: यदि भालुले सिधै आक्रमण गरिहाल्यो भने के गर्ने त?
1: त्यस्तो अवस्थामा जमिनमा घोप्टो परेर टाउको र घाँटी जोगाउनुपर्छ। हातले घाँटी छोपेर नचलिकन बस्नुपर्छ। कहिलेकाहीँ भालुले खतरा हटेको ठानेपछि छोडेर जान पनि सक्छ, तर प्रतिकार गर्दा झन क्रोधित हुन सक्छ।
0: अनि गाउँमा भालु पस्न नदिन के कस्तो उपाय अप्नाउन सकिन्छ नि सर?
1: धेरै उपाय छन् नानी। घर वरिपरि फोहोर र खानेकुरा खुल्ला राख्नु हुँदैन। पशु चौपायालाई सुरक्षित गोठमा राख्ने, राति एक्लै जंगलमा नजाने र गाउँ नजिक उज्यालोको व्यवस्था गर्ने, साथै जंगल क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ।
0: ए है, वन कार्यालय र स्थानीय सरकारले पनि केही गर्नु पर्ला नि है सर?
1: अवश्य नानी, वन कार्यालय र स्थानीय सरकारले पनि केही गर्नुपर्छ। वन्यजन्तुको बासस्थान संरक्षण गर्नुपर्छ, जंगल विनाश रोक्नुपर्छ, साथै प्रभावित क्षेत्रमा जनचेतना, तालिम, सूचना बोर्ड र उद्धार टोलीको व्यवस्था उनीहरूले गर्नुपर्छ।
0: विद्यालय स्तरमा पनि वन्यजन्तु सम्बन्धी शिक्षा दिनुपर्छ जस्तो लाग्यो नि सर मलाई त।
1: सही कुरा गर्यो नानीले। बाल बालिकाले सानैदेखि वन्यजन्तुसँग कसरी सुरक्षित रहने भन्ने सिके भने भविष्यमा मानव र वन्यजन्तु बीचको द्वन्द्व कम हुन्छ।
0: मैले सुनेको केही मानिसले भालु देख्ने बित्तिकै ढुङ्गा हान्ने वा जिस्काउने गर्छन् रे नि त?
1: हो, केही मानिसहरूले त्यस्तो गर्छन्। त्यो अत्यन्त गलत हो। वन्यजन्तुलाई उक्साउनु हुँदैन। भालु डराएर वा रिसाएर झन आक्रामक बन्न सक्छ। हामीले पनि उनीहरूको प्राकृतिक अधिकारको सम्मान गर्नुपर्छ।
0: ए, भनेपछि मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि सबैले सहकार्य गर्नुपर्ने रहेछ है सर?
1: बिल्कुल नानी, स्थानीय समुदाय, वन कार्यालय, सुरक्षा निकाय र संचार माध्यम सबैले मिलेर काम गर्नुपर्छ। समयमै सूचना आदान प्रदान भयो भने यस्ता धेरै दुर्घटनाहरू रोक्न सकिन्छ।
0: अनि भालुले हामीलाई आक्रमण गरिहाल्यो भने घाइते व्यक्तिलाई चाहिँ कसरी उपचार गर्ने होला नि सर?
1: हो नानी, भालुको नङ र टोकाईबाट गहिरो चोट लाग्न सक्छ, त्यसैले प्राथमिक उपचार गरेर तुरन्त नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्छ। रक्तस्राव रोक्ने र बिरामीलाई शान्त राख्ने काम महत्वपूर्ण हुन्छ।
0: यसरी हेर्दा मानव र वन्यजन्तु द्वन्द केवल वन्यजन्तुको समस्या मात्र नभई हाम्रो व्यवहारसँग पनि सम्बन्धित रहेछ है सर?
1: एकदम सही। यदि हामीले जंगल अतिक्रमण नगर्ने, वातावरण संरक्षण गर्ने र वन्यजन्तुको बासस्थान सुरक्षित राख्ने हो भने मानव र वन्यजन्तु बीचको द्वन्द धेरै कम गर्न सकिन्छ।
0: यो कुरा त मैले सबै बुझेँ सर। अब तपाईँको विचारमा सबैभन्दा महत्वपूर्ण सावधानी के होला सर?
1: सुन नानी, मेरो विचारमा जंगल क्षेत्रमा सचेत भएर हिँड्नु र वन्यजन्तुलाई अनावश्यक रूपमा नउक्साउनु नै सबैभन्दा ठूलो सावधानी हो। साथै भालुसँग जम्काभेट भएमा धैर्य राख्नु अत्यन्त आवश्यक हुन्छ।
0: धन्यवाद सर, सरसँगको कुराकानीले भालुको आक्रमण बारे जान्ने धेरै मौका पाए।
1: मलाई पनि नानीलाई भालुको आक्रमणको बारेमा बताउन पाउँदा धेरै खुसी लाग्यो। यस्ता विषयमा जनचेतना फैलाउन सके मानव र वन्यजन्तु बीचको द्वन्द्व कम हुँदै जान्छ।
2: कार्यक्रम वन सरोकारमा भालुको संक्षिप्त परिचय, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण अन्तर्गत भालुले आक्रमण गर्ने अवस्था र ध्यान दिनुपर्ने कुराहरूको विषयमा यो जानकारीसँगै आजलाई पनि हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं। तपाईंलाई कार्यक्रम वन सरोकार कस्तो लाग्यो? वन र वन्यजन्तुसँग सम्बन्धित केही विषयवस्तु छन् र उक्त विषयवस्तु कार्यक्रममा समावेश गर्दा उपयुक्त लाग्छ भने तपाईँ हामीलाई पठाउन सक्नुहुनेछ। केही सल्लाह सुझाव छन् भने तपाईँले ccdc.lamjung@gmail.com वा तपाईँले सुनिरहनु भएको रेडियो मर्स्याङदीमा फोन गरेर पनि आफ्ना प्रतिक्रियाहरू दिन सक्नुहुनेछ। साथै फेसबुक पेजमा पनि तपाईँले आफ्ना प्रतिक्रिया लेख्न सक्नुहुनेछ। डिभिजन वनकारले लमजुङको सहकार्यमा तयार पारिएको कार्यक्रम वन सरोकारमा अर्को साता अर्को विषयवस्तु लिएर उपस्थित हुने नै छु। आजलाई पनि प्रविधिबाट साथ दिने साथी दिलुलाई धन्यवाद दिँदै कार्यक्रमबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङदी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsyangdi.org सुन्दै गर्नुहोला। तपाईँको साता शुभ रहोस्। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गदी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगलाय तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटमेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: California.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपत मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वस्थ र दीर्घ जीवन
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
6: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 066-4021-23 4021-24 मोबाइल 9841-4514-48

0: बिस्तारै जानुहुन्छ।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा टिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लमजुङ कालिका फर्निचर उद्योग, बेसीसर 7 लमजुङ।
2: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74065।
2: नोट, फल्सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

0: extreme energy drink.
1: दिदी अल्मलाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सम्पूर्ण छाला, यौन, कपाल तथा कुष्ठ रोगका बिरामीलाई खुसीको खबर।
3: केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा।
4: मणिपाल हस्पिटल पोखराका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले आउनुहुने भएकोले समयमै जाँच गरी मौकाको फाइदा उठाउनुहोस्। जाँच हुने रोगहरू: दाँत, चाया, पोतो, धुबी, लुतो, एलर्जी, कपाल तथा कुनै पनि छाला तथा यौन रोग सम्बन्धी समस्या भएमा सम्पर्क गर्नुहोला।
3: शरीरको कुनै पनि भागमा रहेको मुसा वा मासु पलाएको र कोठी आदि लेजर प्रविधिबाट फाल्ने व्यवस्था छ।
4: जाँच हुने दिन र समय यही जेठ 16 गते शनिबार बिहान 10 बजेबाट।
3: स्थान केयर फार्मेसी बेसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक क्लमजुङ। सम्पर्क 9849068924, 9845086780।
4: साथै बाल रोग विशेषज्ञ सेवा, स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: हार्जोनी विशेषज्ञ सेवा, जनरल फिजिसियन सेवा, ल्याब तथा भिडियो एक्सरे सेवा समेत उपलब्ध छ।
5: लोटी पर्दिरो बैंगे विवरण पी भिया मुई खाता खै हाम्रो
6: खै खै बहु कोही लोटरी भर्दिल
7: लोटी पर्दी
6: भर्दी आ भर्दी लोटरी खाली पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खाले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्थै कोही पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
7: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेजरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोपाइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, विशिशहर नगरपालिका 7, लमजुङ। सम्पर्क फोन 0665520209।
2: डिभिजन वन कार्यालय लमजुङको अनुरोध, वन्य जन्तुको बसस्थान, आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक, आर्थिक, भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न, खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म, संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न, नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड, ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9856013375,
4: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फेस्ट हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिसर 7 लमजुङ, सम्पर्क 0665200004, 98400506063।
1: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
2: यो ब्लाउज। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
1: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
2: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ, अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
0: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू ऋतु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका 7 त्रिवेणी टोल लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 98461-92406 र 98164-3372।
3: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
0: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
4: भर्ना खुल्यो प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त शैक्षिक संस्था S3 चितवन कलेज भरतपुर चितवनमा शैक्षिक सत्र 2083-84 का लागि रेडियोग्राफी, YHA, ल्याब टेक्निसियन, डिप्लोमा इन फार्मेसी विषयहरूमा भर्ना खुलेको सहज जानकारी गराउँदछौ।
5: फारम भर्ने अन्तिम मिति यही ज्येष्ठ 13 गतेसम्म। अनलाइन फारम कलेजबाट नै भर्ने व्यवस्था गरिएको छ।
4: थप जानकारीको लागि सम्पर्क
5: श्री चितवन कलेज भरतपुर चितवन, फोन नम्बर 0655-95-911, 98452-11-511, 98457-078-69।
4: पुनश्च यसै ग्रुपबाट सञ्चालित श्री कलेज अफ ल मा BALLB को छिट्टै भर्ना खुल्ने समेत जानकारी गराइन्छ।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
0: हुलास फुसका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: जिल्ला प्रशासन कार्यालय लमजुङको सार्वजनिक सुनवाई सम्बन्ध

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: समिति हो चौदह क्या में बहुत लोटी पड़ी रो बैंक ने विवरण पी भी है मुई खाता लिखे हमरो
8: खाई खाई बहु कोई लोटरी भर दिल
9: आगे समी जो लोटरी पड़ी हूँ छाता गुरी
8: भर दी आ भर दी लोटरी खाली पड़ दी बा सैली मैसेज व्हाट्सएप फेसबुक वाइबर खनई बने खाई बिसा खाई मई विश्वास आलन फोन खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
10: सतर्क
9: सिद्धार्थ ब्याङ्कर क्यारे जनहेजरी जारी सन्देश
11: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँभरिलाई।
12: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
13: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
12: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
13: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
12: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841445448।
14: यो मोबाइलले पनि तनावै दियो भने
15: हैन, के तनाव दियो ए खुशी?
14: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
15: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
15: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसर नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालय ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका स्वाद, युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665 20 19 0665 20 370 वा 590 370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
5: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि.
6: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
5: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ. सम्पर्क 9841626344 9841626344.
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9542913236 र 9540008261.

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665213083,
6: सम्पर्क मोबाइल नम्बर 9857013375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: sip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: होइन दिदी बहिनी आजको किसान मिटिङमा के गन्थन हुँदैछ
5: के हुनु नि साइला दाई धानको बिउ राख्ने समय भयो कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि
4: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ हाम्रो पहाडी हावापानीमा सुहाउँदो पनि छ खानामा मिठो पाक्नलाई छिटो हल्का बाँच्नदार हावाले नडल्ने उत्पादन पनि धेरै भएको गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी
5: ओहो यो धान त असाध्यै राम्रो पो रहेछ
4: हो त नि नानी त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं
5: हवस् त दाई धेरै धेरै धन्यवाद तपाईँलाई हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउनेछौ
6: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ खोजी खोजी लगाऊ
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ MDGP तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: को लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठिक अगाडि
9: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
10: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नि किन्नु थियो बरु कुन पसलमा जाने होला
9: हरे दाई पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के त्यहाँ जानुस् न त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि बरु मलाई नि मोबाइल र घडी किन्नु थियो एकैछिन पर्खनुहोस् है सँगै जाने नि
10: ल भइहाल्छ नि नानी
11: हजुर हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी फ्रिज मोबाइल घडी वासिङ मेसिन भ्याकुम क्लिनर माइक्रोवेभ ओभन साउन्ड सिस्टम राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ
12: नोट हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ
11: प्रोप्राइटर पार्वती श्रेष्ठ श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर 7 भीमसेन थान चोक फोन 066-520-120 मोबाइल 98-460-77-745
13: लमजुङका लागि सामसङ कोनका गोदरेज र TCL को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर

0: झालो
1: झोरले
0: लस्तो फ्याकुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 MHz को आजको नियमित प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईको दिन शुभ रहनेछ।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका साथ, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।

0: Mania.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेग्ली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेटार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका आठ सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856042557 र 9840067787।
8: होइन दिदी बहिनी, आजको किसान मिटिङमा के गन्थन हुँदैछ?
9: के हुनु नि साइला दाई, धानको बिउ राख्ने समय भयो। कुन धानको बिउ राख्ने भनेर सल्लाह गर्दैछौ नि?
8: ल नानीहरू पनि सबैजना ध्यान दिएर सुन, धानको बिउ त सिडबक्स कम्पनीद्वारा उत्पादित US 312 नै लगाउनु पर्छ नि, किनकि यो धान त तराईदेखि मध्य पहाड क्षेत्रसम्म नेपाल सरकारद्वारा अनुमोदित गरिएको छ। हाम्रो पहाडी हावा पानीमा सुहाउँदो पनि छ, खानमा मिठो, पाक्नलाई छिटो, हल्का बाँच्नदार, हावाले नडल्ने, उत्पादन पनि धेरै भएको, गाई वस्तुलाई पराल पनि राम्रै पर्ने खाले छ। यतिको गुण भएको त अरू कुनै धानमा पनि छैन है नानी।
9: ओहो, यो धान त असाध्यै राम्रो पो रहेछ।
8: हो त नि नानी, त्यसैले त यसपालि हामी सबैले शङ्कर धान US 312 नै लगाउने निर्णय गर्यौं।
9: हस् त दाई, धेरै धेरै धन्यवाद तपाईँलाई। हामी पनि यसपालि शङ्कर धान US 312 नै लगाउने छौ।
10: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 सम्पूर्ण एग्रो भेट पसलहरूमा उपलब्ध छ। खोजी खोजी लगाऊ।
3: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
3: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
3: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
12: लाभ रेडियो लिएर आउनु।
13: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
12: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङ 2 FM श्रवण गरौ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
13: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।